0: झोला प्रयोग गर्ने बानी अधिकांशको दैनिकी बनेको छ। सरकारले वर्षौंदेखि प्लास्टिक नियन्त्रणका लागि प्रतिबन्ध र विभिन्न नीति ल्याउँदै आए पनि बजारमा यसको प्रयोग भने घट्न सकेको छैन। प्लास्टिकको अत्याधिक प्रयोगले वातावरणसँगै मानव स्वास्थ्यमा समेत माइक्रो प्लास्टिकको जोखिम बढ़ाउँदैछ। काठमाण्डुमा पनि उस्तै समस्या। काठमाण्डु महानगरपालिकाले पनि प्लास्टिक नियन्त्रणलाई नीतिगत प्राथमिकतामा राखेको थियो। 2080 असार 7 गते सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा तत्कालीन प्रमुख बालेन्द्र शाहले 1 साउन 2080 महानगर क्षेत्रमा एक पटक प्रयोग हुने प्लास्टिक निषेध गर्ने घोषणा गरेका थिए। महानगरले प्लास्टिकका फूल गुच्छाको उत्पादन बिक्री वितरण र आयात तथा 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर राजधानीमै प्लास्टिक जन्य पदार्थको उस्तै बिगबिगी छ। बजारमा घटेन प्लास्टिक, पटक पटक प्रतिबन्ध शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: आजको गोर्खापत्र दैनिकमा कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा समाचार छापिएको छ। सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्यवस्था छ। बिजनबन्द ठाकुर बहडी विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरिएको हो।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेन्डियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टटलर वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा

सम्म विश्वास र उपहारहरू पचासी र अन्ठानब्बे इन्च टिभीमा टिसिएल साउन्डर फ्रिजमा सिटी इन्डक्सनको टप वासिङ मसिनमा छोटियो सर्फेक्सिङ म्याट्रेस एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भएको छ शर्तहरू लागू हुनेछ ग्लोबल नम्बर वान गुगल टिभी ब्रान्ड टिसिएल सिटी इलेक्ट्रोनिक्स

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा भएका विपदका घटनाबाट 1280 जना विस्थापित भएका छन्। चार दिनका घटनामा प्रदेशका विभिन्न जिल्लामा भएका 78 विपदका घटनाबाट 6 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। प्रदेश आपतकालीन कार्य संचालन केन्द्रका अनुसार विपदका कारण प्रदेशभर 27 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 56 घरमा आंशिक क्षति पुगेको छ।
2: भोटेकोशी त्रिशुली बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाका मन्दिर गुम्बा मस्जिद चैत्य धर्मशाला पार्टी संग्रहालय तथा अन्य ऐतिहासिक एवं पुरातात्विक संरचनामा पनि क्षति पुगेको छ। पुरातत्व विभागले गरेको प्रारम्भिक स्थलगत अध्ययन अनुसार बाढ़ीबाट 48 ऐतिहासिक तथा पुरातात्विक संरचनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
1: चीन जोड्ने प्रमुख तीन व्यापारिक नाका बन्द भएपछि दशैं लक्षित ल्याउने क्रममा रहेका लत्ता कपड़ा विद्युतीय सवारी सीमा पार नै रोकिएका छन्। पछिल्ला केही दिन निरन्तर परेको वर्षाका कारण चीन जोड्ने एक मात्र विकल्प बनेको मुस्ताङ स्थित कोरला नाका पनि बन्द भएपछि दशैंका सामान चीनतिरै अड्किएका हुन्।
2: सुनचादी तथा पुराना गरगहना बिक्री गर्न चाहने ग्राहकका लागि अब पहिचान खुल्ने परिचय पत्र अनिवार्य गरिने भएको छ। आन्तरिक राजस्व विभागले सुनचाँदी तथा यसका गरगहना बिक्री गर्न परिचय खुल्ने, नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र लगायतका कागजात अनिवार्य हुने गरी कार्यविधि बनाएको हो।
1: हाथवे इन्वेस्टमेन्ट नेपाल लिमिटेडको नाम लेटर हेड छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरूपयोग गरी सामाजिक सञ्जाल तथा केही संचार माध्यममा प्रसारित शेयर बिक्री सम्बन्धी पत्र नकली र भ्रामक रहेको कम्पनीले दावी गरेको छ। कम्पनीका शेयर धनी अम्बिका प्रसाद पौडेलले आगामी 3 महिनाभित्र 15 लाख किता शेयर बिक्री गर्न लागेको भनी फैलाइएको सूचना असत्य भएको स्पष्ट पार्दै कम्पनीले उक्त कार्यमा संलग्न विरूद्ध कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ।
2: र अब शेयर सम्बन्धी समाचार। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ। गत सोमबार 16.47 अंक अर्थात 0.62% घटेको शेयर बजार मंगलबार 9.62 अंक अर्थात 0.36% घटेर 2603.71 अंकमा पुगेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। श्रीलंका सरकारले तीव्र रूपमा बढ़ी भएको इन्धनको मूल्य नियन्त्रणमा राख्दै सार्वजनिक यातायातलाई सुचारू राख्न 12 करोड़ 60 लाख अमेरिकी डलरको इन्धन अनुदान घोषणा गरेको छ। पश्चिम एशिया द्वन्द शुरू भएपछि शुरूका केही महिना इन्धनमा अनुदान दिएको श्रीलंकाले पछिल्लो समय त्यसलाई रोकेको थियो, तर सार्वजनिक यातायातका लागि अति आवश्यक मानिने डिजलको मूल्य आकाशिएपछि यस्तो निर्णय गरिएको हो।
2: अब खेल र खेलाड़ीका खबर। विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलका सबै खेल वर्षाका कारण प्रभावित भएका छन्। क्वार्टर फाइनलका चारवटै खेल वर्षाका कारण हुन नसकेपछि आईसीसी वरियताका आधारमा सिधै क्वार्टर फाइनलमा प्रवेश पाएका चार टोली खेल्दै नखेली सेमी फाइनलमा पुगेका छन्।
1: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा अव्यवस्थित शहरीकरणबाट योजनाबद्ध विकासतर्फ शीर्षकमा जानुका ढकालले लेख्नु भएको छ। अब नेपालले नयाँ शहर निर्माण गर्ने भन्दा पनि सही तरिकाले शहर विस्तार गर्ने नीति लिनुपर्छ। काठमाडौँ उपत्यकाको अनुभवले सिकाएको छ कि योजनाविहीन विस्तार अन्ततः महँगो साबित हुन्छ। आज सागुर सड़क विस्तार गर्न अरबौं रूपियाँ खर्च हुने अवस्था छ। त्यही योजना शुरूबाटै जग्गा एकीकरणको माध्यम मार्फत गरिएको भए सार्वजनिक खर्च धेरै कम हुने थियो। पोखरा भरतपुर बुटवल इटहरी बिरतामोड दमक जनकपुर नेपालगंज धनगढ़ी लुम्बिनी क्षेत्र र विकासको तीव्र गतिमा रहेका अन्य नगरहरू अझै पनि योजनाबद्ध विस्तार गर्न सक्ने अवस्थामा रहेका छन्।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: ताजा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा यूट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 14 गते बुधबार सेप्टेम्बर 30 तारीख सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको चतुर्थी तिथि।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान।
0: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू। चार दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो। पाक्ने लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित।
1: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च। कोशीको 43% माटोमा अम्लीयपन।
0: इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्य पूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी। युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन।
1: र जापानमा जारी विश्व एसियाली खेलकुदमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू। आर्चरीमा नेपालको कमजोर प्रदर्शन। 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा चार दिनको लगातारको वर्षापछि परेको प्रभावको प्रसंग।
0: यही असोज 8 देखि 11 गतिसम्म भएको अत्यधिक वर्षा बाढ़ी र पहिरोका कारण देशभर 30 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 571 विपदका घटना रेकर्ड भएका छन्। प्राधिकरणको प्रतिकार स्थिर प्रतिवेदन अनुसार विपदका घटनामध्ये 315 पहिरो, 90 बाढ़ी र 136 भारी वर्षाका घटनाहरू भएका छन्। पहिरोमा 23, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। विपदका घटनामा 3 जना बेपत्ता भएका छन् भने 15 जना घाइते भएका छन्। घाइते मध्ये पहिरोमा 8 र भारी वर्षाका कारण 7 जना छन्। यस अवधिमा 1,923 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। विपदका कारण 234 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 150 घरमा आंशिक क्षति पुगेको छ। 10 पुल प्रभावित भएका छन् भने 33 गोठमा क्षति पुगेको छ। 118 पशु चौपायमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका क्रममा देशभरका 186 मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षाको रेकर्ड भएको थियो। सबैभन्दा बढ़ी नवलपरासी पूर्वको डेट गाउँमा 544.2 मिलिमिटर, कास्कीको 85 5.2 मिलिमिटर र तनहुको अत्रोलीटारमा 472 मिलिमिटर वर्षा मापन भएको थियो। किसानले लगाएको धानबालीमा लगातारको पानीले क्षति पुर्याएको छ। दाङका किसान पनि धानबालीमा क्षति पुगेपछि चिन्तित छन्।
3: सिंचाईको सुविधा भएका कारण असारमै धान खेती गरेका दाङ देउखुरीका किसान धान भित्र्याउन ठिक्क परेका थिए। मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए, तर वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ। गढवा गाउँपालिका 5 चैनपुरका किसान विष्णु बहादुर महरा:
4: मेरो 14 धान ढल्यो, पानी डुब्या छ, बसु दिन मैले के खान्यो, घर 4 त्यो पनि ढल्या छ, पानी
3: लगातारको वर्षा र हावाहुरीका कारण धान सबै खेतमै ढलेको छ भने खेत जलमग्न छ। वर्ष दिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानाका लागि समस्या पर्ने भएपछि सोही ठाउँका अर्का किसान वसन्त बहादुर खड्का चिन्तित हुनुहुन्छ।
4: 2-4 दिनपछि अब सुरक्षा लाग्यो काट्नु पर्दा भित्र भने पानी धान र स्वाम हाम्रो कान्छीको भयो, हाम्रो बाबुको भयो, अहिले छन् मान्छे त थुप्रो उता
3: देउखुरी क्षेत्रका लमही, राप्ती, गढवा र राजसुर गाउँपालिकामा अधिकांश किसानको खेतमा धान पाकेर पहिल पुरू छ। किसानले यो वर्ष मात्रै होइन वर्षेनी यस्ता खालका समस्याहरू भोग्दै आइरहेका छन्। कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण धान खेतीमा क्षति हुने गरेको छ। गढवा गाउँपालिका पालिका पाँचका किसान सलिम खान।
5: त्यो तीन चार दिनको पानीले काटमा ठिक्क पारेको धान धान बाली सबै नोक्सानी गर्यो। अब पानीले त धेरै क्षति पुर्यायो भन्ने सबैको, हाम्रो मात्रै नभएर सबैजनाको काट्ने धान बाली ठिक्क परेको अनि सबै क्षति भएको छ। अब खाने जतिको धान जसको थियो उसको त अब खानेमा के कम पर्ने भयो, बेच्ने जति धान त अब सडेर कोहेर जाने भयो, त्यही सबै घाटै घाटो छ। यो पानीले त धेरै नोक्सान पार्यो।
3: निरन्तरको वर्षा र हावाहुरीका कारण धान बालीमा भएको क्षतिको विवरण संकलनको काम तत्कालै शुरू गर्ने र के कति सकिन्छ किसानलाई राहतको कार्यक्रम ल्याउने पालिकाहरूले बताएका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: यसैबीच असोज 17 तीन दिन भीषण वर्षा हुने भनेर गरिएको भ्रमलाई नेपाल मौसम विज्ञान विभागले ध्यानकर्षण जनाएको छ। विभागले एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र यस्ता सामग्री नफैलाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत मात्रै अपडेट रहन विभागले अनुरोध समेत गरेको छ। मौसमविद डेभिड ढकाल।
6: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
1: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले संघीय निजामती विधेयक सहित अन्य तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
7: पूर्व प्रधानमन्त्री शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ, स्पष्ट नै भइ नै सकेको छ। उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नो परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। बिल्कुल उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
1: मन्त्री परिषदको बैठकपछि पत्रकारहरूले पूर्व प्रधान न्यायाधीश जबरा नियन्त्रणमा लिएको प्रसंगमा सोधेको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले त्यसमा स्पष्टीकरण दिनुभयो। मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक र पशु वर्षाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कोमला ढल्केवर पथलैया सड़क खण्ड गजाड खोला साना जलविद्युत आयोजना बलेफी खोला जलविद्युत आयोजना 40 मेगावाट र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। दुईजना सहसचिवलाई सचिवमा बदुवा गर्ने निर्णय पनि भएको छ। नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषद बैठकबाट निजामती विधेयक दुई दिनभित्र संसदमा लैजाने तयारी भएको छ। एक पटकका लागि 30 वर्ष सेवा अवधि र 55 वर्ष अवकाश विधेयकमा प्रस्ताव गरिएको छ। 30 वर्षको सेवाका आधारमा मात्रै पेन्सन दिने दीर्घकालीन योजना लागू हुनेछ। 55 वर्षमा अवकाश दिँदा थप 3 वर्ष पेन्सन प्रयोजनका लागि गणना गरिनेछ। कार्यकारी र विशेषज्ञ पदमा निश्चित अवधिका लागि करार सम्झौता गरेर बाहिरबाट ल्याउने, मुख्य सचिवको कार्यकाल 2 वर्ष, सचिवको 3 वर्ष, कार्य सम्पादन मूल्यांकन का समूह प्रणाली वैज्ञानिक र वस्तुनिष्ठ बनाउने, मुख्य सचिव र सचिवको बढ़ुवा उत्कृष्ट समूह र नेतृत्व क्षमताको आधारमा महानिर्देशक र कार्यालय प्रमुख पठाउँदा कार्यक्षमता मूल्यांकन गर्ने, मन्त्रालयगत क्याडर प्रणाली शुरूको नियुक्ति जुन मन्त्रालयमा छ सेवाको निरन्तरता त्यहाँ रहने विकास गर्ने, ट्रेड युनियन खारेज गुनासो सुनवाई प्रणाली विकास गर्ने, सरूवाको गुनासो सुनवाईका लागि प्रशासनिक संयन्त्र बनाउने पनि मसौदामा प्रस्ताव गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशु चौपाएको स्याहारमा ध्यान दिनुपर्ने कुरा
8: कहिले भन्नुहोस् त्यही निगरानीकै परिणामस्वरूप लङ्पिस्किन्छ शुरू नै प्रारम्भ गरेर थाहा पाइयो तपाईँलाई थाहा पाउनै ढिलो भयो नि धेरै फैलिने हो कि अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणलाई थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्न सहज भयो
1: डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान कांग्रेस महाधिवेशनमा 7,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च कोशीको 43% माटोमा अम्लीयपन लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ रियाल पनि काटिरहेको छ
10: त्यही त दाई यसले अन्य भिन्न व्यवहार देखाइरहेछ भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टिला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु
9: ए हो र बहिनी लक्षण हिजो त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
10: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
9: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
10: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ
0: दाजु बहिनीको गन्धनमा म पनि निस्के यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
10: ओहो म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु
11: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी सीता जाउँ बाहिर पसलमा केही खाएर आइहाल अहिले फेरि ढिलो होला नि
12: रामिला सुन न म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
13: ओहो तिमी त घरको खाने भएछौ नि
14: के को सरसल्लाह हो दुईजनाको
12: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखेर चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
14: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
13: ए हो र राम सर म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र
14: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा डलरमा घरभाडाको फैलुदो कारोबार शीर्षकको खबर प्रकाशित छ घर तथा अपार्टमेन्टलाई डलरमा भाड़ा लगाउने प्रतिस्पर्धाले नेपालीलाई भाड़ा पाउन कठिन बन्दै गएको छ यस्ता अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भनी पुगेको देखिँदैन आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ त्यस्तै भित्र पृष्ठमा चोलेन्द्रलाई भेटेर मुख्य रजिस्ट्रार फर्किएपछि फूलकोटमा जे भयो शीर्षकको खबर दुर्गा दुलालले लेख्नु भएको छ। फूलकोटमा न्यायाधीशहरूले प्रधान न्यायाधीश मनोज कुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाए। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्पर्क भए नभएको बारे समेत सोधेका थिए। कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने कांग्रेसले तयारी गरेको छ। आगामी आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा करिब 7,000 महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने तयारी छ। सोमबारदेखि देशभर महाधिवेशन प्रतिनिधि छनौट भइरहेको छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशन प्रतिनिधि चिन्ह निर्वाचित हुने प्रक्रिया पूरा हुन भोलिसम्म समय लाग्ने निर्वाचन समितिले जनाएको छ। वर्षातका कारण क्षेत्रीय अधिवेशनहरू प्रभावित भएकाले कांग्रेस महाधिवेशन दुई दिन पर सारेर 18-22 असोजसम्म पुर्याएको छ। यसअघि तोकिएको 16-19 असोजको तालिका हिजो हेरफेर भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग बताउनुभयो।
16: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यपालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च कन्भेन्सनमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षा कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
0: ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकमा अर्को खबर सुदीप कैनीले भित्र पृष्ठमा लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा एक साताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकमा कौशला कौडले लेख्नु भएको खबर पनि प्रकाशित छ। नेपाल आयल निगमले आगामी दिनमा कतै अवरोध नभई एक साताभित्र काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज हुने बताएको छ। 3-4 दिनको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरूद्ध हुँदा ग्यास ढुवानी प्रभावित भएको थियो। त्यस्तै 56 अर्ब ऋण बोकेको निगमलाई 5 महिनाभित्र अर्को 10 अर्ब आवश्यक शीर्षकको खबर पनि प्रकाशित छ भने मलेसिया रोजगारी विवादको प्रभाव साउनका तुलनामा भदौमा मलेसिया जाने 38% घटे शीर्षकको खबर पनि प्रकाशित छ।
1: नागरिक दैनिकको भिर्दीबन्दामा अमर खड्काले लेख्नु भएको खबर छ। कोशी प्रदेशका किसानले खेती गर्ने माटोमा अम्लीयपनको समस्या देखिएको छ। प्रदेश स्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पछिल्लो एक वर्षमा परीक्षण गरेका 4,335 नमूना मध्ये 1,887 अम्लीयपन भेटिएको हो। यो परीक्षण गरिएका नमूनाको करिब 43% हो। 43% कोशीको माटोमा अम्लीयपन देखिएको खबरमा उल्लेख गरिएको छ। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। वन क्षेत्र नेपालमा बढ़दै विश्वमा घट्दै शीर्षकमा लेखिएको अर्को खबर पनि छ। विश्वमा प्राकृतिक रूपमा नयाँ बिरूवा उम्रिने पुनर्जनन वा वन क्षेत्र भने निरन्तर घटिरहेको एफएओको प्रतिवेदनमा उल्लेख छ। नेपालमा भने वन क्षेत्र बढ़ेर कुल भूभागको 46% ढाकेको उल्लेख गरिएको छ। बेरितका आदेशले सधैँ 18 प्रहरी शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। राजनैतिक नेतृत्वको दबावमा हुने पक्राउ र अनुसन्धानले प्रहरीलाई विवादमा तान्दी लगेको छ भने यसले संगठनप्रतिको नागरिक विश्वास पनि कमजोर हुने जोखिम बढ़ेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा अवरूद्ध संचार शीघ्र संचालनमा ल्याउन निर्देशन शीर्षकमा खबर छापिएको छ। कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको छ। बहाल कर वा दस्तुर बुझाएका आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा कसैको निजी स्वामित्व सिर्जना नहुने भयो। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट पूर्जा पाएकोमा बाहेक दस्तुर तिरेको आधारमा भोगाधिकार प्राप्त हुँदैन लेखिएको छ। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिला सरकारको 6 महिनाको व्याख्या सहित सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। मन्त्रालयहरूको पुनर्संरचना, सार्वजनिक सेवामा शून्य बाँकी फाइल अभियान, राहदानी तथा नागरिकता सेवामा डिजिटल सहजता र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बलि उपस्थिति यस अवधिका मुख्य काम रहेको पनि उल्लेख गरिएको छ। बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू भएको बारेमा भेषराज देलवासेली मित्रीपन्नामा लेख्नु भएको छ। बीमा दावी 21 अर्ब, भुक्तानी 67 लाख रहेको छ। भटेकोशी बारीले भौतिक संरचना, सवारी साधन र अन्य सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बीमा दावी मार्फत देखिन थालेको छ। गत भदौ 10 गते भटेकोशीदेखि त्रिशुली र नारायणीसम्म आएको बाढ़ीको क्षति अब बीमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको उल्लेख गरिएको छ। के बस्नेका सामान शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ भने पाकेको धनमा हात्तीको रजाई शीर्षकमा गुलरिया बर्दियाबाट लेखिएको खबर छ। मुस्ताङको स्याउ बोटमै रोकिएको बारेमा मुक्तिनाथबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकको पितृपन्नामा छापिएको छ। नयाँ पत्रिका दैनिकमा भने सरकारले टुंग्यायो निजामती विधेयक, दुई दिनभित्र संसदमा लैजाने तयारी शीर्षकमा खबर छ। सुभाष भट्टले यो खबर लेख्नु भएको हो। तिर्खाको गौरीगंज शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर पनि छ। 3.5 करोड़ खर्च भएको आयोजना 8 वर्षदेखि अधूरै छ। ट्याङ्की र डिप बोरिङ निर्माण भए पनि पाइपलाइन विस्तार नहुँदा 2500 घरधुरी अझै ट्यूबवेलकै भरमा रहेको पनि उल्लेख गरिएको छ। विदेशी विश्वविद्यालयबाट संचालित कलेज सरकारको निगरानीमा शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने सड़क फिज गर्ने भन्दै सर्वसाधारणको नागरिकता र फोटो संकलन, 300 जनाको बैंक र ई सेवा खाता खोलेर 20 करोड़ बढ़ीको अवैध कारोबार भएको बारेमा विदुर कटुवालले उदयपुरबाट लेख्नु भएको खबर पनि भित्री पन्नामै रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमै, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थालेको बारेमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापाले लेख्नु भएको हो। धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083, ब्रोकरलाई 4 श्रेणीमा वर्गीकरण, कम्पनीको प्रमुख शेयर धनीको सीमा तोकिने शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छ।
17: साझा खबरमा अब विदेशका खबर। इराकका 2 दशक भन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य खडाबाट बाहिरिन लागेको छ। अमेरिकी सेनाको बहिर्गमनलाई इरान र उसका इराकी सहयोगी समूहहरूले विजयका रूपमा व्याख्या गरिरहेका छन्। तर इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले भने अमेरिकी सेना हटेपछि इरान र समर्थित सशस्त्र समूहको प्रभाव बढ़नुका साथै इस्लामिक स्टेटले पुनः संगठित हुने अवसर प्राप्त गर्ने समेत चेतावनी दिएका छन्। तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि अमेरिकाबाट औपचारिक जवाब पर्खिरहेका बेलामा कड़ा चेतावनी दिएको छ। इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसक्नु भएको छ र रूसले दिनको समयमा पनि आक्रमण बढ़ेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहेर पढ़न आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। केमा दिनको समयमा पनि रूसी ड्रोन आक्रमण बढ़ेको कारण विश्वविद्यालयले मातहतका संस्थालाई अनलाइन कक्षा मार्फत पठन पाठनको व्यवस्था गर्न समेत निर्देशन दिएको हो।
1: साझा खबरमा अब खेलकुदको खबर। विश्व एसियाडमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू परिरहेका छन्। नागोयाबाट जापानबाट रमेश सुवेदीले नयाँ पत्रिकामा लेख्नु भएको छ। जापानको नागोया र आइसीमा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटमा एसोसिएट राष्ट्रहरू वरियताको मारमा परेका हुन्। त्यही नै आईसीसी टी20 आई वरियतामा शीर्ष 10 भित्र रहेका राष्ट्रहरूले यसको फाइदा उठाइरहेका छन्। वर्षाका कारण मंगलबार नेपालले खेल्दै नखेली क्वार्टर फाइनलबाट बाहिरिनु परेको छ। नेपाली धावक मुकेश पालले भने पुरूष 5000 मिटर दौड़मा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। उहाँले जापानमा चलिरहेको एसियाडमा 14:03.61 सेकेण्डको नयाँ रेकर्ड बनाउनु भएको हो। पालले 22 वर्ष पुरानो कीर्तिमान तोड्नु भएको हो। र दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ। रंग रोगनका विभिन्न कामहरू हुँदैछन्। कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको हो। 16-29 मंगिरसम्म दशौं राष्ट्रिय खेलकुद हुने तालिका छ। केही खेलको खेलस्थल लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गर्ने गरी कर्णाली प्रदेश खेलकुद परिषदले 32 खेल प्रस्ताव गरेको ज्योति कटुवालले सुर्खेतबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
17: बाढ़ी लगायतका विपदमा पशुपालनमा देखिने समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुनिरहनुहोला।
18: प्याजको फिर्ता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा पशुको स्याहार र दाना पानीको प्रसंग। रसुवाको भोटेको सीमा भदौ 10 गते गएको बाढ़ीमा ठूलो संख्यामा पशु चौपाएको मृत्यु भयो। विनाशकारी बाढ़ीका कारण हजारौं पशु चौपाए घाइते अवस्थामा छन्। प्रभावित क्षेत्रमा घाइते तथा अन्य पशुको स्याहार कसरी गर्ने? साथी सुशीला श्रेष्ठले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गर्नुभएको छ।
8: त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर शुरूमा घाइते हुँदा अथवा त्यस पेसेन्ट कमान्डर हुन सक्छ त्यसको

त्यसबाट घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू मिनरल मिक्सचरहरू परजीवीहरू पनि समस्या हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थिलमेन्टिक हुन्छ भने त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशु कार्यालय र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियौँ। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो, एफएबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठुलो स्तरमा चाहिँ

जुन रोगहरू आउन सक्छ र जुन पर्वी बिजामा समस्याहरू आउन सक्छ। विजुर नगरपालिकामा त लम्पिस्की भनेर त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ

0: सुरु भइसक्यो होइन, तर त्यसको लागि तयारी तयारीका कामहरूमा चाहिँ हामीले जुटिरहेका छौँ।
1: संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ
0: अहिले तुरन्त भन्दा एक दुई हप्ता पछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्ट हुन्न नि त, त्यसले गर्दा दुई तिन हप्ता पछि पनि सम्मान चाहिँ एकदम उच्च हुन्छ। त्यसले गर्दाखेरि हाम्रो निगरानी अहिले गरिरहनु पर्ने हुन्छ, त्यो स्थानीय तहको साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भेलेन्स भन्ने प्रयोग शब्द प्रयोग गर्छौँ, रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो, तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणमै थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्न सहज भयो।
2: डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: हिजामध्ये विधेयक संसदमा पेश गर्न स्वीकृत 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान,
2: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू, 4 दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो, पाक्ने लागेको धानमा क्षति पुगेपछि किसान चिन्ते,
3: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन,
2: इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण, युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन,
3: र जापानमा जारी विश्व एसियाली खेलकुदमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू 10 औं राष्ट्रिय खेलकुदको तयारी तीव्र, आसरीमा नेपालको कमजोर प्रदर्शन।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। बेंगलोरमा खोजिएको छ शीर्ष भनिएका केही नेताहरू जो यस अगाडिको राजनीतिमा संसद सरकारदेखि सदनसम्मै उनीहरूकै बढ़ी अनुहार देखिन्थ्यो, तर पछिल्लो समयमा भएको निर्वाचनपछिले केही परिवर्तन ल्याएको छ। शीर्ष भनिएका केही नेताहरू कहाँ छन्, के गर्दैछन् भन्ने बारेमा खासै नागरिकमा बेखबरको स्थिति सृजना गर्नतर्फ गर्न खोजेको तर्फ यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। कुनै समयमा शीर्ष भनिएका केही नेताहरूले हामी यहाँ छौं भनेर माइतीघर मण्डलामा सड़कमा बसेर त्यहाँ प्लेकार्डहरू देखाएका थिए। यहाँ देखाइएको छ माओवादीका प्रचण्ड, त्यसै गरी के प्रचण्ड माधव नेपाल लगायतका 3 जना नेताहरू एउटा कुनै खाली ठाउँमा भेला भएर कुराकानी गरिराखेका छन् र 1 जना
4: रेडियो 89.1 मेगाहर्ट्ज।

0: सम्पूर्ण मानव चोलाको जय जय हो राधे राधे।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्टनर 89.1 मेगाहर्ट्ज।
2: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: Familia FM'de Nurca, Radio Sarmı, Etilen Korn ve Melikahar.
1: Sen yine olsa mı Esinta? Ahire, Bihana Korsat Batıyor. İlk sevin Eyyam.
2: 3 महीना पीरियड हो 7 महीना चलाउनु हो क्लासिक टेप को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा साथ ही क्यारो टीवी एप मा पाउनु हो 200 भन्दा बढी HD र HDTV च्यानल हरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेप मा आजै जडान गर्नु हो कल गर्नु हो 9709184147 शर्तहरु लागू हुने छन्
3: आउलो कसरी सर्छ संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा आउलो रोग सर्दछ
4: आउलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काख छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल आउलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
3: औलोबाट बस्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो
4: लामखुट्टेको टोकाइबाट कसरी बस्ने झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावकारी हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
5: सबैजना यता आउँदै यता यो ठुलो रुखको फेदमा बस
6: हुन्न हुन्न चटेक गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा आफ्नो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङ गर्दा जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोवेभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ सहितदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सार्नु 89.8 MHz
10: तरेली सङ्गीत कुञ्ज प्रस्तुत गर्दछ

0: उनकै छोरा उनकै स्वामी उनकै मासी
1: जसमा तिमीलाई गरिरहेको छ त्यसले मन पर्छ रुवै रहेछ

0: Radio Simon 89.8 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM आउलो कसरी सर्छ संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
2: औलोका लक्षणहरू मुख्य लक्षण कान ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काँस छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
1: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
2: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्याल ढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
3: 3 महिना पिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेपको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेपमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: डेंगु ज्वरो यसरी जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने करुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू तिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेबी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शङ्का गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने शुद्धा झोल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग जीर्ण श्वासप्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ
1: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ। शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौडने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने, नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, 1 दिनमा कम्तीमा 2 लिटर पानी पिउने, सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र साग सब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने, मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने, आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
4: होइन दिदी, कतै हिँड्नुभयो? यस्तो छोटो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
5: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
4: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले पनि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बेच्ने वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस, चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452049486।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच, चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454, 98455-20754। इमेल lok.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
7: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
8: नेपाली कृषि नीति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली मात्र, हाम्रो समय हाम्रो गौरव।
9: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो।

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौँ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौँ। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: बाट कर्जा प्रवाह हुने
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: सुक्खा पहिरोका कारण हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरूद्ध बनेको छ। ललितपुरको बागमती गाउँपालिका 3 तारकुचेमा सुक्खा पहिरो खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध रहेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो। पहिरो पन्छाउनका लागि उपकरण तयारी अवस्थामा रहे पनि सुक्खा पहिरो खन्ने क्रम जारी रहेकाले पन्छाउन समस्या भएको मिश्रले बताउनुभयो। ब्याङ्किङ कसुर मुद्दामा 22 लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका 11 का 40 वर्षे सन्तोष पाण्डे रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका 3 धवी घाट हाइटबाट पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी विरूद्ध ब्याङ्किङ कसुर मुद्दामा चितवन जिल्ला अदालत भरतपुरबाट पक्राउ पूर्ति जारी भएको थियो। पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाही लागि जिल्ला प्रहरी कार्यालय भरतपुर चितवन पठाइएको प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ। देशभर मनसूनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कसे र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति कसे र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूर पश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको पहाड़ी भूभागमा 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रविधि कम्पनीका उच्च अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता एआईको विकासमा सम्भावित जोखिम न्यूनीकरण गर्न कम्पनीहरूले आफै नियमन गर्ने विषयमा सहमति गरेका छन्। एआई प्रविधिको तीव्र विकास सँगै यसबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रणका लागि थप सुरक्षा मापदण्ड आवश्यक रहेको आवाज बढ़िरहेका बेला ट्रम्पले व्हाइट हाउसमा एआई कम्पनीका प्रमुखहरूसँग भेटवार्ता गरेपछि उक्त सहमतिको घोषणा गरेका हुन्। बैठकमा ओपन एआईका ग्रेग ब्रुकम्यान, एथ्रोपिकका डाइयो ओमेडे, मेटाका मार्क जुकरबर्ग, गुगलका सुन्दर पिचाई र एनभीडियाका जेसन हुआङ लगायतका सहभागी थिए। ट्रम्पले एआई उपकरणको सुरक्षाको निगरानी गर्न 10 सदस्यीय बोर्ड गठन गर्ने विषयमा आफूले विचार गरिरहेको बताए, तर उक्त बोर्डमा को रहनेछन् भन्ने उनले स्पष्ट पारेनन्। उनले व्हाइट हाउसमा एआई सम्बन्धी नीति हेर्ने नयाँ अधिकारीको नाम पनि चाँडै घोषणा गर्ने बताए। र विश्व एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ। गल्फ पुरूषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टीम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन्। गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ। उहाँले खेलाड़ीले राम्रो अभ्यास पाएकाले नतिजा सकारात्मक आउनेमा विश्वस्त रहेको बताउनुभयो। यस्तै जुडोमा निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ, विशेष विकर र विकास विकरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। निशाले महिला 48 केजी मुनि, देवी मायाले 52 केजी मुनि तथा विशेषले पुरूष 66 र विकासले 60 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। जारी संस्करणको एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा 135 जना खेलाड़ी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद राखेफले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रामायण 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
1: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा विविध तयारी चल्छ
2: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
3: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काँप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
2: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
3: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावकारी हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
5: श्रोता देशभरका 350 एफएम रेडियो स्टेशनहरूबाट हामीलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत हामी आइरहेका छौं र युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ आदरणीय श्रोता धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ नेपाली बहसमा हामी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ आदरणीय श्रोता आजको नेपाली बहसमा पनि हामी यसै विषयमा राजनीतिक विषयमा सामाजिक विषयमा अझ बढ़ी चर्चा परिचर्चा गर्नेछौ नेपाली कंग्रेसको महाधिवेशन 15 महाधिवेशन दुई दिनपछि सरेको छ र असोज 18 गते खुला मंचबाट उद्घाटन हुँदैछ र कंग्रेसको एउटा समूह छुटिएको छ र उसको महाधिवेशन देउबा पक्षको महाधिवेशन पनि असोज 15 गतेबाट हुँदैछ आदरणीय श्रोता आजको नेपाली बहसमा चर्चा गर्दैछौ पूर्व प्रधान न्यायाधीश पक्राउ होइन रेस्क्यू गरिएको मंगलबार बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भनेका छन् हामीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको रेस्क्यू गरेका हौ अब रेस्क्यू कस्तो तरिकाले गरिन्छ घरमा राति सुतिरहेको व्यक्ति जो चाहिँ केही सुरक्षा घेराभित्र बसेको व्यक्तिलाई टपक्क टिपेर प्रहरी हिरासतमा लैजानु रेस्क्यू हो वा चाहिँ घरमै सुरक्षा बढ़ाएर अलिकति निगरानी राख्नु रेस्क्यू हो यसका विषयमा पनि यतिखेर चर्चा र बहस भएको छ एसएसपी सन्तोष खड्कासँग मानव अधिकार आयोगको बयान मानव अधिकार कर्मीको विरोध पनि रहेको छ एसएसपी सन्तोष खड्कालाई कसले गरेका थिए निर्देशन कहाँबाट आएको थियो निर्देशन सन्तोष खड्काले आफै पक्राउ गरेका हुन् डाइरेक्ट गृह मन्त्रालयको फोन सन्तोष खड्कालाई गएको थियो त वा प्रधानमन्त्री कार्यालयको फोन सन्तोष खड्कालाई गएको थियो त प्रहरी संगठनमा चेनअप कमाण्ड छ कि छैन आज चेनअप कमाण्ड भत्किएकै हो त प्रहरी संगठनभित्र आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ हामीले प्रहरी प्रधान कार्यालयमा प्रवक्तासँग पनि कुराकानी गरेको थियौं अभिनारायण काप्लेजीसँग उहाँले भन्नुभएको थियो हामीसँग धेरै जानकारी छैन धेरै इन्फर्मेशन छैन तर कहाँबाट कसले कसलाई निर्देशन दियो आदेश दियो चोलेन्द्र शमशेर राणालाई उठाउनलाई तर उहाँले एउटा निवेदन पछि आइतबार पेश गर्नुभएको छ त्यो निवेदनका विषयमा पनि बहस र चर्चा भइरहेका छन् आदरणीय श्रोता तर आज विधि नीति र सिद्धान्तका कुरा हुन् विधि र नीतिमा सरकार यदि चलेन भने यदि कसैलाई पक्राउ गर्ने छोड्ने प्रवृत्ति वा कसैलाई सनकको भरमा उठाएर लैजाने फेरि एक रात थुन्ने फेरि छोड्ने यस्तो खालका प्रवृत्तिहरू बढ्दै गयो भने यसले दण्डहीनतालाई प्रशय दिन्छ र दण्डहीनता प्रशय हुनु भनेको चाहिँ हामी विश्वव्यापी रूपमा नेपालको ऐन नियम कानूनका विषयमा चाहिँ विश्वको नजर कस्तो हुनेछ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आउँछन् त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ निजामती विधेयक अब संसदमा प्रवेश गरेको भएको छ। लोकसेवा आयोगको असहमतिका बीच 55-30 व्यवस्थासहित संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न स्वीकृत दिने मन्त्री परिषदको निर्णय तर्यो अध्यादेशको सम्भावना। आदरणीय श्रोता, यसका विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ। राजनीतिक नेतृत्वको दबावमा हुने पक्राउ र अनुसन्धानले प्रहरीलाई विवादमा तान्दै लगेको छ भने यसले संगठन प्रतिको नागरिक विश्वास पनि कमजोर हुने जोखिम बढ़ेको छ। प्रहरी के हो? प्रहरी एउटा संस्था हो, प्रहरी एउटा दस्ता हो, आईजीपी एउटा संस्था हो। आईजीपीलाई थाहा नभइकन कसले बीचमा गएर पक्राउ गरेर लगेर गयो भन्ने खालका विषयहरू यतिखेर जोडिएर आएका छन्। जसरी गौरी कुमारी यादव बालवाला मन्त्रीलाई पक्राउ गर्दाखेरि प्रहरीले स्ट्याण्ड लिएको थियो, त्यो स्ट्याण्ड पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराको हकमा किन हुन सकेन भनेर पनि विषयहरू यतिखेर आएका छन्। आदरणीय श्रोता, राज्यको ज्यादती पहिले रवि अहिले दुर्गा, सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मेडिकल व्यवसायी दुर्गा परसाई फरक पृष्ठभूमिका पात्र हुन्, तर पनि विभिन्न मुद्दा पटक पटकको प्रहरी हिरासत र अदालतको यात्रा उनीहरूको जीवनको पर्याय जस्तै बनेको छ। रविलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा 3 पटक पक्राउ गरी अदालतमा पटक पटक म्याद थप्न लगियो। परसाई त पक्राउ नै 15 परिसकेका छन् र परसाईलाई पक्राउ गर्ने छोड्ने पक्राउ गर्ने छोड्ने यस्ता खालका गतिविधिहरू यतिखेर भइरहेका छन् र यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। 2076 माघ 1 गते सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरदेखि लिएर 2083 असोज 12 सांसद रचना खड्काको उजुरीमा पक्राउ परेका परसाई किन पटक पटक पक्राउ पर्छन् भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। यसका विषयमा पनि हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, नेपाली बहसमा नाम टिपाएर सांसद टाप हटाएपछि संसदमा नयाँ प्रवृत्ति। आदरणीय श्रोता, हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसदमा नयाँ होइन। सांसदहरू सकभर बैठकमै सहभागी नहुने र भइहाले पनि हाजिर गरेर चाँडै निस्कने प्रवृत्ति व्यापक रूपमा बढ़दै गएको छ। यसका विषयमा सभामुखले कसरी यस कुरालाई लिनुभएको छ, यसका विषयमा पनि हामी चर्चा गर्न चाहन्छौ। जनताका प्रतिनिधिहरू जनताका आवाज मुखरित गर्न जसरी संसदमा बस्नुपर्ने हो, जसरी त्यहाँ आवाजहरू उठ्नुपर्ने हो, ती आवाजहरू आज किन उठिरहेका छैनन् त? किन सांसदहरू हाजिर लाएर टाप हुँदैछन् त? आजको बसमा चर्चा गर्दैछौ। यतिखेर हाम्रो बेसमा कानूनका जानकार नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरे प्रत्यक्ष रूपमा जोडिनु भएको छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धेरै धन्यवाद खेमजी।
5: अब यो पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई मध्यरातमा घरबाट लगेर प्रहरी कार्यालयमा राख्ने अनि पछि पक्राउ होइन उद्धार हो भन्ने, यो कानूनी भाषाको खेल हो कि राज्यको गैर नीति हो?
6: यो चाहिँ कस्तो बुझियो भने खेमजी, यो कानूनी शासन भएको मुलुकमा जहाँ संविधान छ त्यो पनि लोकतान्त्रिक संविधान छ, लोकतान्त्रिक संविधान अन्तर्गत वर्तमान सरकार निर्वाचित भएको छ, यो लोकतान्त्रिक संविधान संविधान सभाको दुई पटकको निर्वाचन मार्फत यो संविधान बनेको हो, यसको लामो इतिहास छ। अब यसलाई नबुझेर भनौं या के कारणले हो सरकारमा त्यो खालको एउटा दम्भ देखियो, कुनै पनि व्यक्तिलाई यदि कुनै फौजदारी अपराध सम्बन्धित भएर अनुसन्धान गर्नुपर्छ भने एउटा राज्यको फौजदारी कानूनले त्यसलाई छुट्टै व्यवस्था गरेको छ। हामीसँग अहिले हामीले पुरानो मुलुकीहरूलाई एबोलिस गरेर हामीले नयाँ अहिले चाहिँ मुलुकी फौजदारी संहिता बनाएका छौँ, त्यसको कार्यविधि संहिता पनि बनाएका छौँ। त्यो कार्यविधि संहिताले एउटा बाटो तोकेको छ, तय गरेको छ। त्यो बाटो के हो भन्दाखेरि इन्भेस्टिगेसन गर्ने, अनुसन्धान गर्ने अनि त्यसपछि गएर त्यसलाई अभियोजन गर्ने र अदालतमा मुद्दा दायर कसरी गर्ने भन्ने एउटा प्रक्रिया तोकेको छ। यो भनेको कानूनको शासनले तोकेको विधि र प्रक्रिया हो। जुन मुलुकमा कानूनको शासन अंगीकार गरिन्छ त्यो मुलुकले यी सबै प्रक्रियाहरू अंगीकार गरेर मात्रै कुनै व्यक्तिलाई इन्भेस्टिगेसनको दायरामा ल्याउँछ। अन्यथा के हुन्छ भने हामीलाई संविधानले दिएको एउटा महत्वपूर्ण कुरा के, राइट टु लाइफ भनिन्छ, डिग्निफाइड लाइफ भनेर भनिएको। डिग्निफाइड लाइफ भनेको के भने प्रत्येक नागरिकको एउटा स्वतन्त्रपूर्वक बाँच्ने अधिकार छ। कसरी बाँच्ने अधिकार छ भन्दाखेरि एकदम उसको चाहिँ मर्यादित जीवन बाँच्ने अधिकार छ। त्यो मर्यादित जीवन बाँच्ने अधिकार हरेक नागरिकलाई प्रदान गरिएको छ भने पूर्व प्रधान न्यायाधीशलाई त झन् त्यो विषय नहुने विषय नै भएन। यसमा उहाँका व्यक्तिगत कुरा अनेक होलान्, व्यक्तिगत कुरातर्फ यो विषय जानुपर्ने थियो भने कानून अंगीकार गरेर जानुपर्ने थियो भन्ने हरेक कानून कर्मीले भन्ने विषय अहिले यही नै हो। त्यसैले मलाई पनि के लाग्छ भने यसरी किन गरिएको हो भन्ने विषय चाहिँ अनुत्तरित छ,
5: जस्तो एउटा कुरा के आयो भने नि, जस्तो सुरक्षा खतरा थियो भने परिवारले सुरक्षा मागेको पत्र आइतबार देखाइयो होइन, वा प्रहरीले जोखिमको वस्तुगत मूल्याङ्कन पनि गर्नु पर्ला नि त यस विषयमा त होइन त्यतिखेर पनि
6: होइन। प्रहरी भनेको चाहिँ यो व्यक्तिगत प्रहरी होइन, हाम्रो प्रहरीको धेरै महत्वपूर्ण भूमिका छ, धेरै अप्ठ्यारा दिनहरूमा नेपाल प्रहरीले काम गरेको छ। अब यहाँ कस्तो देखियो भने व्यक्तिगत रूपमा कुनै व्यक्तिको कुनै व्यक्तिलाई लाग्यो एउटा शब्द प्रयोग गरौँ म सनक भन्ने, कुनै व्यक्तिको सनकमा प्रहरी चल्ने होइन, प्रहरीको बाटो छ। हेर्नुहोस् म तपाईँलाई भनौँ, प्रहरीले गर्ने के हो भने सामान्यतया कुनै उजुरी पर्यो भने शान्ति सुरक्षा दिने काम प्रहरीको हो। शान्ति सुरक्षा दिने क्रममा प्रहरीले के गर्छ त भन्दाखेरि व्यक्तिलाई उठाउँदैन, व्यक्तिलाई सम्बन्धित ठाउँमै गएर शान्ति सुरक्षा प्रदान गर्छ। कुनै मानिलिनुहोस् कुनै नागरिकलाई थ्रेट भयो भने प्रहरीले त्यो व्यक्तिलाई उठाएर प्रहरी कार्यालयमा ल्याउँदैन, प्रहरीले सुरक्षित त त्यही गर्नुपर्छ, यो प्रहरीको दायित्व हो। जस्तो राज्यलाई कुनै खतरा भयो भने राज्यको सेनाले बाह्य हस्तक्षेपबाट खतरा भयो भने सेना त्यही ठाउँमा गएर त्यो सम्बन्धित ठाउँको या सम्बन्धित जनताको सेवा गर्छ नि, अर्थात् सुरक्षा प्रदान गर्छ। भने प्रहरीको काम पनि के हो भने थ्रेट भयो भने कुनै व्यक्तिलाई थ्रेट भयो भने त्यो सम्बन्धित ठाउँमै गएर थ्रेटलाई सम्बोधन गर्नुपर्छ, अर्थात् सुरक्षा दिनुपर्छ। अब यहाँनिर कस्तो देखियो भने इन्भेस्टिगेसन गर्नु र सुरक्षा दिनु दुईटा फरक कुरा हो। अब यहाँनिर के भन्न खोजिएको छ भने उहाँको परिवारले यो सुरक्षाको निवेदन दियो, त्यस कारणले हामीले उहाँलाई उठाएर प्रहरी कार्यालयमा ल्याउँ भन्ने जुन विषय छ यो विषय मिलेन। हेर्दाखेरि सामान्य जस्तो लाग्ला, तर यसले के गर्न खोजेको जस्तो लाग्छ मलाई भने यो एउटा राज्य एउटा मिसनमा चलेको छ, कुनै एउटा मिसनलाई उद्घृत गर्न खोज्दैछ। न्यायिक निकायमा बसेको व्यक्तिलाई यसरी सम्बन्धित प्रहरी कार्यालयमा लिएर आउने, उठाएर रातिमा सुतिरहेको व्यक्तिलाई उठाएर लिएर आउने कार्यले के देखाउँछ त भन्दाखेरि आगामी दिनमा न्यायपालिकालाई नियन्त्रण गर्न खोजेको हो कि डर लागेको छ हामीलाई, म चाहिँ त्यो डरको कुरा गर्छु।
5: अब एउटा कुरा के छ भने, जस्तो अब हुन त चलेन्द्र शमशेर जबराले नै पछि मलाई सुरक्षा खतरा छ, मेरो परिवारको पनि सुरक्षा खतरा छ, सुरक्षा पाऊ भनेर उहाँले पत्र दिनुभयो। प्रहरीले के भनेको छ भने पक्राउ गरिएको होइन, उहाँलाई घरबाट सुरक्षित ठाउँमा चाहिँ लगिएको हो र अहिले हामीले सुरक्षित ठाउँमै छोड्यौं भनेर जुन किसिमको बयान वा जुन किसिमको त्यो विषय बाहिर आएको छ, हामीले कुरा गर्दाखेरि कति लामो समयसम्म त प्रहरी प्रधान कार्यालयमै समेत प्रवक्ताजीलाई जानकारी नभएको कुरा पनि आएको थियो। यो कुन कानूनी अधिकार अन्तर्गत नियन्त्रणमा लिएर लैजान पाउँछ, त्यो बीचको पिरियडलाई चाहिँ हामीले कसरी हेर्छौं?
6: होइन होइन, यसमा कुनै कानून नै छैन। यसरी त्यसरी मान्ने हो भने त त्यसो भए त उहाँलाई त प्रहरी कार्यालयमै राखिराख्नु पर्यो नि त, त्यो तर्कलाई मान्ने हो भने यस्तो गर्ने त कुनै कानून छैन। कुनै पनि कानूनले के
5: भन्छ, उहाँलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको अवधिको चाहिँ कानूनी हैसियत केही पनि छैन, त्यसो भए
6: केही पनि छैन, शून्यतामा हो। कुनै यो कस्तो स्वेच्छाचारिता भनिन्छ कि, यसलाई अर्को शब्द प्रयोग गरौं, यस्तो किसिमको क्रियाकलापलाई स्वेच्छाचारिता भनिन्छ। अब यो कसले गर्यो किन गर्यो थाहा छैन, राज्यको मानवाधिकार आयोग भेट्न जाँदाखेरि भेट्न दिइएन र त्यसको त उसले आफ्नो यो एसएससीलाई केही सोधेकै छ, स्पष्टीकरण सोधेकै छ।
5: हेर्नुहोस्
6: हामी ग्लोबल भिलेजमा छौँ, हामी एक्लै छैनौं, संसारमा हामी एक्लै छैनौं। जस्तो भर्खरै प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको महासभामा गएर सम्बोधन गरेर आउनुभयो नि, त्यो भनेको हामी ग्लोबल भिलेजका सदस्य हौ। त्यस कारणले गर्दाखेरि हाम्रो राज्यमा भएको संविधान र कानून अन्तर्गत हामी सञ्चालित छौं भने हामी एक्लै छैनौं भन्ने कुराको हेक्का हामी सबैले राख्नुपर्छ।
5: अब यो मंगलबार मन्त्री परिषदको बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्तालाई प्रश्न गरेछन् पत्रकारहरूले, उहाँले चाहिँ पूर्व प्रधान न्यायाधीशलाई पक्राउ होइन रेस्क्यू गरिएको हो भन्नुभएछ क्या फेरि।
6: अब शब्द त उहाँहरूलाई अहिले अप्ठ्यारो परेको अवस्थामा अब उहाँहरूले अनेक खालका शब्द खोजिराख्नु भएको छ, तर अलिअलि कता कता हेर्दाखेरि हेर्नुहोस् यत्रो प्रचण्ड
5: बहुमतता
6: तपाईँले मैले भन्न खोजेकै कुरा भन्नुभयो, यो कता कता अपरिपक्वता जस्तो देखियो, अलि बचपना भनिन्छ नि
5: होइन, परिपक्व भएका अलिकति राजनीतिक चेत भएका व्यक्तिहरू पनि त छन् नि त राज्यसभामा होइन, रवि लामिछानेजी त अलिकति तलैबाट ग्राउण्ड लेभलबाटै आएर अलिकति बढी उहाँहरूभन्दा राजनीतिमा चाहिँ के भूमिका निर्वाह गरेको व्यक्तिहरू छन्। त्यसो भए
6: व्यक्तिमा जान्न, संविधानले चिनेको व्यक्ति हरेक व्यक्ति परिपक्व हुनुपर्छ छ भन्ने अनुमान गरिन्छ सामान्यतया कानून अन्तर्गत, अर्डिनरी प्रुडेन्ट पर्सन भनिन्छ क्या इङ्ग्लिसमा। कुनै पनि व्यक्तिले यदि कानून र संविधानले उसलाई त्यो योग्यता प्रदान गरेको छ भने त्यो व्यक्ति शासनमा जान्छ भने त्यस व्यक्तिले एउटा सामान्य समाज भएको व्यक्तिले जस्तै काम गर्छ भन्ने कुराको अनुमान गरिन्छ. तर यहाँ त्यो देखिएन, यहाँ त्यो देखिएन. कता कता लहरमा शासन चलाउन खोजे जस्तो, मैले जे गरे पनि हुन्छ भने जस्तो बुझियो. यो गर्नु एकदमै नितान्त, यसले हाम्रो राज्यको जुन एउटा एउटा वैधता छ नि, वैधता भनेको हेर्नुहोस् एउटा कानुनी वैधता हुन्छ, एउटा राज्यको वैधता भनेको राज्य देखिनुपर्छ. राज्य बाहिरबाट हेर्ने बित्तिकै राज्य के हो, राष्ट्र के हो भन्ने कुरा देखिनुपर्छ. त्यसलाई कमजोर बनाएको म महसुस गर्छु. त्यसमा हेर्नुहोस्, म चोलेन्द्र शमशेर राणाको व्यक्तिगत कुरामा जाँदै जान्न, विगतमा पनि जान्न. हालाकि म नै नेपाल बार संघका अध्यक्ष हुँदाखेरि हामीले नै आन्दोलन गरेका हौ, होइन. तर म यसमा जाँदै जान्न. तर पछि हामीले के भन्यो भने, कि त उहाँलाई महाभियोग लगाएर यो महाभियोग पारित गरेर उहाँलाई कारवाही गर्नुहोस्, होइन भने चाहिँ उहाँलाई यसरी झुन्डाएर राख्ने अधिकार छैन भनेर भन्ने मान्छे पनि हामी नै हौ. त्यसले गर्दाखेरि म के भन्छु भने, पछि हालाकि यो कोर्टले यसलाई एउटा किनारा गरेको छ, हामी त्यता पनि अहिले नजाउँ. प्रश्न कति हो भने, कि यस्तो अवस्थामा कुनै व्यक्तिलाई घरबाट उठाउनु मिल्दैन भने, भोलि तपाईँलाई उठाउला, मलाई उठाउला, या अरू कुनै व्यक्तिलाई उठाउला, रातिमा सुतिरहेको व्यक्तिलाई उठाएर प्रहरी कार्यालयमा लगेर अनि यसरी अनि कुन कानून लगाउने भनेर खोज्न थाल्ने हो भने त त्यसको त जुन एउटा जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने, होइन, पक्राउ पुर्जी लिएर मात्रै कुनै व्यक्तिलाई चाहिँ थुनोमा राख्नु मिल्ने, अदालतको अनुमति बिना नमिल्ने भन्ने जुन यावत हाम्रा कानुनी प्रक्रियाहरू छन्, यसको त धज्जी उडेन र खेन्जी, मलाई यस्तो लाग्दछ.
5: अब एउटा कुरा, जस्तो अब पक्राउ त गरियो होइन, यदि कुनै नागरिकलाई नियन्त्रणमा लिएपछि उसलाई किन नियन्त्रणमा लिएको हो, कारण के हो, अलिकति पत्यार लाग्ने खालको कारण वा जानकारी दिनुपर्ने संवैधानिक अधिकार चाहिँ लागू हुन्छ कि हुँदैन यसमा चाहिँ?
6: निश्चय पनि मैले
5: तपाईँलाई
6: हो, राइट टु डिग्निफाइड लाइफ भनिन्छ नि. संविधानले सबै कुरा बोल्दैन, तर संविधानको धारा 20 न्याय सम्बन्धी हकको कुरा हामीले गरेका छौँ, र राइट टु लाइफको पनि हामीले संविधानमा मौलिक हक अन्तर्गत कुरा गरेका छौँ, र त्यसमा हामीले स्वतन्त्रताको कुरा गरेका छौँ. हरेक नागरिक स्वतन्त्र छ, उसले आफ्नो स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक छ उसलाई, होइन. यो लेख्नका लागि कस्मेटिक कुरा होइन, यो लेख्नका लागि लेखिएको विषय होइन. एउटा राज्यले यो संवैधानिक अभ्यास गर्दाखेरि, लोकतान्त्रिक अभ्यास गर्दाखेरि जुन आफ्नो परम्परा स्थापित गर्छ नि, त्यो एक दिनमा स्थापित गर्दैन. हामीले पनि धेरै लामो समय लगाएर 2046 सालमा को संविधान नराम्रो थिएन, तर हामीले त्यसलाई त्यो संविधानले अपुग भयो भनेर यो संविधान ल्याएको हो नि, त्यो संविधानलाई नमानेको होइन. कयौं राम्रा कुराहरू त्यो संविधानबाट हामीले अहिले अङ्गीकार गरेका छौँ भने 2062-63 को जुन अन्तरिम संविधान थियो त्यसबाट पनि कयौं कुरा हामीले अङ्गीकार गरेका छौँ. यो परम्परा बनेको छ, संवैधानिक परम्परा. यो संवैधानिक परम्पराको विपरीत यदि कुनै राज्यमा राज्य सञ्चालन गर्ने निकायले त्यो कुरा गर्दछ भने त्यो विषय चाहिँ घोर अपमानको पनि विषय बन्न पुग्दछ. अहिले हाम्रो प्रहरी निकाय जुन यस्तो यो निरीह देखियो नि, प्रशास यो एकदम निरीह राजनीतिक नेतृत्वले भन्ने बित्तिकै त्यो कुरा गर्ने होइन नि. यो कुरा कुन कानून अन्तर्गत मिल्दछ भनेर जवाफै सोध्न नमिल्ने हो र उहाँहरू पनि जिम्मेवार मानिसहरू हो नि.
5: यो कुरा आइजीपीलाई थाहा नहुने कुरा रहेन होला, प्रहरी हाईकमान्डमा थाहा नहुने कुरा रहेन नगरिएको होला, होइन, गरिएको हुँदैन भन्ने पनि भएन. त्यसमा
6: हेर्नुहोस्, इग्नोरेन्स अफ ल इज नो एक्सक्युज भन्ने, कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्त छ. त्यसमा हरेक नागरिक त कानूनको ज्ञान जान्नु पर्दछ भने प्रहरी त झन् कानून लागू गर्ने निकायको प्रमुख पात्र हो, निकायहरू. अनि उहाँहरूले कानून जान्नुहुन्न भन्ने होइन, उहाँहरूले भन्नुपर्छ, सोध्नुपर्छ. जसले उहाँलाई आदेश दिएको छ यो कुन कानून अन्तर्गत मिल्दछ त भनेर सोध्नुपर्छ. अब यो चाहिँ के देखियो भने, कहीँ न्यायालयलाई थ्रेटमा राख्न खोजिएको हो कि भन्ने जस्तो रूपमा बुझ्दछु. यो हामीलाई चिन्ताको विषय बनेको छ.
5: अब जबरामाथि हिजोका गम्भीर आरोपहरू पनि छन् होइन,
6: कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्त छ. त्यसमा हरेक नागरिक त कानूनको ज्ञान जान्नु पर्दछ भने प्रहरी त झन् कानून लागू गर्ने निकायको प्रमुख पात्र हो, निकायहरू. अनि उहाँहरूले कानून जान्नुहुन्न भन्ने

0: आउँछन्। अब कानूनी हिसाबले चाहिँ जबरामाथि भएको यो अत्याचारको विरोध पनि गर्नुपर्छ भनी भनियो, तर स्वयं सोलेन्द्र शमशेर जबरा चाहिँ सेक्रिफाइस गर्ने ठाउँमा चाहिँ कसरी पुग्नु भयो होला त्यसो भए?
1: होइन, अब यस्तो छ, म उहाँको व्यक्तिगत कुरा गर्दिनँ, यो व्यक्तिगत कुरै होइन।
0: होइन, जसरी विरोध भइरहेको थियो उहाँले त ठ्याक्कै त्यसको अपोजिट रूपमा चाहिँ स्ट्यान्ड लिइदिनुभयो नि त फेरि।
1: होइन होइन, यस्तो छ, अब उहाँले व्यक्तिगत रूपमा किन लिनु त्यसो गर्नुभयो, उहाँले व्यक्तिगत रूपमा के गर्नुभएको छ, उहाँ कसरी अगाडि बढ़िरहनु भएको छ भन्ने त्यो उहाँको व्यक्तिगत कुरो भएको। जस्तो कुनै पनि राज्यको कुनै पनि निकायले कुनै व्यक्तिले अपराध गर्छ भने या कुनै व्यक्तिले चाहिँ कानून विपरीत काम गर्दछ भने इन्भेस्टिगेशन गर्न पाउनु कानून बमोजिम त्यो राज्यको निकायको दायित्व हो र त्यसमा सहयोग गर्ने व्यक्तिको कर्तव्य हो। होइन, अब त्यसमा त्यो छुट्टै विषय हो क्या। यो अहिले जुन उहाँलाई जुन तरिकाले व्यक्ति राखियो, हुन त हेर्नुहोस्, हरेक नागरिकलाई गरिएको होला, एउटा अलिकति हाई प्रोफाइल मानिस देख्ने बित्तिकै अनि त्यो चाहिँ बाहिर आएको पनि हुन सक्छ। होइन, त्यसैले गर्दाखेरि यसरी अगाडि बढ्न थाल्यो भने त राज्य त स्वेच्छाचारी भयो नि। राज्य स्वेच्छाचारितामा चल्न सक्दैन। अघि तपाईँले भन्नुभयो नि कोही व्यक्ति कुनै व्यक्तिको नाम लिएर त्यो पार्टीमा पनि अनेक मानिस होला नि जसले यो कुरा बुझेका होला नि भन्नुभयो नि, त्यो उहाँहरूको भित्रको कुरा हो। म त्यहाँ पनि जान चाहन्न किनभने उहाँले कसले को व्यक्ति प्रधानमन्त्री बन्ने को व्यक्ति मन्त्री बन्ने भन्ने त्यो उहाँको पार्टीले निर्धारित गरेको विषय भएको हुनाले कानून बमोजिम नै निर्धारित गरेको हो नि त, संसदीय दलको नेता चुनेको हो। होइन र भनेपछि त्यो विषय कन्ट्रोल गर्ने उहाँको पार्टीभित्रको दायित्व हो भन्ने लाग्छ मलाई, किनभने यो दलीय व्यवस्था हो। दलीय व्यवस्थामा उहाँको दल पनि चुनाव जितेर यो सत्तामा गएको हुनाले चुनाव जितेको दलीय व्यवस्था अन्तर्गत जितेको हो, त्यसैले यो संविधान पनि दलीय व्यवस्थालाई संरक्षित गर्ने संविधान हो। त्यसैले गर्दाखेरि यो दलले पनि यो कुरा उठाउनुपर्छ, यो दलभित्रको पनि अनुशासनको विषय हो भन्ने मलाई लाग्दछ।
0: व्यक्ति सरकारले सुरक्षा भन्यो, बारले कानूनी प्रक्रियाको प्रश्न उठाउँदैछ, यी दुई मध्ये वास्तविक तथ्य पत्ता लगाउन अब स्वतन्त्र छानबिन आवश्यक छ वा चाहिँ सोलेन्द्रकै स्टेटमेन्ट आइसके पछाडि यो राफसाफ भयो मुद्दा?
1: होइन, हुन त जे गर्दै पनि हुन्छ, आज एउटा व्यक्तिमाथि पर्यो, कुनै कुरा गरियो, भोलि अर्को व्यक्तिमाथि गरिएला, यी कुराहरूले मैले अघि पनि तपाईँलाई एउटा कुरा भनेको थिएँ, हाम्रो राष्ट्रको कानून बमोजिम काम गर्ने जुन परम्परा छ त्यो कानून बमोजिम काम गर्ने परम्परालाई को धज्जी उडाउँछ कि भन्ने डर लागेको हामीले।
0: यसको मतलब सुरक्षा खतरा छ भन्दै प्रहरी कार्यालयमा लैजाने नजिर बस्न सक्छ भन्न खोज्नु भएको?
1: नजिर बस्न सक्छ, यसले हाम्रो हामीले जुन कानून यो लोकतान्त्रिक अधिकार अन्तर्गत रहेर लोकतान्त्रिक संविधान अनि कानून अन्तर्गत रहेर काम गर्ने जुन परिपाटी थियो त्यसको माखौल उडाएर एउटा चाहिँ स्वेच्छाचारितातर्फ राज्यलाई लैजान्छ कि भन्ने एउटा चिन्ता हो। यो चिन्ता हामी सबैले गर्नुपर्छ, हामी कानून व्यवसाय पत्रकार हामी कन्सियस नागरिक छौँ, सबैले गर्नुपर्छ भन्ने मलाई लाग्छ।
0: भोलि अर्कै पूर्व प्रधान न्यायाधीश वा साधारण नागरिक वा कुनै अन्य व्यक्ति चाहिँ यसरी नै पक्राउ हुन सक्ने स्थिति होला, राज्यको यस्तो नियन्त्रणमा कानूनी सीमा चाहिँ कसरी कोर्ने त्यसो भए?
1: होइन, यो त हेर्नुहोस्, जसले गरेको छ, अब यदि व्यक्तिगत रूपमा कसैले गरेको छ भने राजनीतिक रूपमा आदेश दिएको छ भने त्यो आदेश दिने व्यक्ति जिम्मेवार हुनुपर्छ। यदि कुनै प्रशासनिक निकायको व्यक्तिले स्वेच्छाचारी ढंगले काम गरेको छ भने उमाथि कारवाही हुनुपर्छ। यो नगर्ने हो भने यो विषय चाहिँ एकछिन एउटालाई पर्छ, भोलि अर्कालाई पर्छ, यो सबैलाई पर्दै जाने विषय हो। त्यसैले गर्दाखेरि यसलाई रोक्ने भनेको अदालतले हो, अनि अदालतकै पूर्व प्रधान न्यायाधीशलाई यस्तो गरिदिँदाखेरि अनि त्यसपछि यो बिस्तारै यो विषय त अब न्यायिक निकायले पनि केही गर्न सक्दैन भनेर बनाउन खोजिएको हो कि भन्ने तर्फ मलाई लागेको हुनाले मैले यस्तो यो चिन्ता व्यक्त गरेको हुँ। त्यसैले गर्दाखेरि यसमा सबै व्यक्तिहरूले चाहिँ सजग हुनुपर्ने आवश्यकता छ भन्ने म ठान्दछु।
0: अब एउटा कुरा, उहाँले चाहिँ अलिकति भेटघाटलाई तीव्रता दिएको, अलिक सरकार विरूद्धका गतिविधिहरूमा संलग्न भएको उहाँले नै भनिसके पछाडि चाहिँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संसद पुनर्गठन पुनर्स्थापना गर्नुपर्छ, यो माग र मुद्दा लिएर आन्दोलन गर्नुपर्छ भन्ने ढंगले प्रस्तुत भएको लगायतका कतिपय विषयहरू आएका छन् अप्रत्यक्ष रूपमा चाहिँ अनौपचारिक रूपमा, यी खेलहरू पनि शुरू भएका थिए।
1: यो चाहिँ राजनीतिक कुरा हो, अब यो राजनीतिक कुरा कति गर्न पाइन्छ कति गर्न पाइँदैन कुन व्यक्तिले के गर्नुपर्छ भन्ने विषय पनि कानूनले निर्धारण गरेको विषय हो। होइन, यदि उहाँले गरेको कुनै काम गैर कानूनी थियो भने चाहिँ त्यो यो काम अन्तर्गत तपाईँले यो काम गर्न मिल्दैन भनेर भन्नु पर्थ्यो। जस्तो कुनै विषयवस्तु त्यस्ता छन् भने इन्भेस्टिगेसनको दायरामा ल्याए भइहाल्यो नि, अनि त्यसपछि त्यो कुरा पक्राउ पुर्जी लिएर उहाँलाई ल अब तपाईँले गरेको काम चाहिँ यही कारणले गर्दाखेरि गैर कानूनी भयो, अब तपाईँ चाहिँ लाई हामीले

0: सकलपुरजी लिएर इन्भेस्टिगेसनको दायरामा ल्याएका छौँ भनेर भनेको भए त थुप्रै व्यक्ति आएका छन् नि इन्भेस्टिगेसनको दायरामा, पूर्व पदाधिकारीहरू पनि छन् होइन, पूर्व प्रधानमन्त्रीहरूलाई के अरे पक्राउ गरिएको अवस्था थियो, अदालतले एउटा कुरो भन्छ, यो कुरो भनिरहेको छ। तर यहाँ त कस्तो भयो भने अदालतमा पनि लगिएन अनि कुनै पक्राउपुर्जी पनि जारी गरिएन, कुनै प्रक्रिया नै नगरेर कुनै व्यक्तिलाई उठाएर 10 घण्टासम्म या 12 घण्टासम्म लिएर गएर काहीँ तरी कार्यालयमा राख्नु भनेको त यो त कस्तो भयो भने कुन कानूनले मिल्छ भनेर भन्ने हामी नै अन्यलमा परेका छौँ। म फौजदारी मुद्दाको योसँग सम्बन्धित भएर गएर धेरै वकालत गर्दछु, बहस पनि गर्दछु, म पनि छक्क छु यो विषयमा।
1: हस् गोपाल कृष्ण घिमिरेजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धेरै धन्यवाद।
1: नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरे आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: सँग चाड पर्व उपहारै उपहार। यो दशैं तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टपलोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको नाप्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सकै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौँ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी जान्छौ रोबिन आइडी बैंक सबैका लागि बैंक
4: दिस होम इन्टरनेट
5: यतिखेर बेसमा नेकपा एमालेका नेता खिमलाल भट्टराई हुनुहुन्छ भट्टराईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: नमस्कार गुड मर्निङ धन्यवाद
5: अब नेकपा एमालेको पछिल्लो परिस्थिति हेर्ने हो भने पार्टीभित्र नेतृत्व परिवर्तनको बहस र मुद्दा व्यापक रूपमा उठेको थियो तर यसका लागि एउटा आयोग पनि बन्यो रामबहादुर थापा नेतृत्वमा रामबहादुर थापा नेतृत्वको आयोगले जुन किसिमको समितिले चाहिँ प्रतिवेदन बाहिर ल्याएको थियो वा त्यो लेखेको थियो त्यसलाई महासचिव शंकर पोखरेलले पनि लेपन लाउँदा पुगेन अन्तत्वगत प्रदीप गिवालीले लेपन लाइसके पछाडि मात्रै अध्यक्षज्यू पर्सिनुभयो भन्दा एमालेको पुनर्गठनको मुद्दा नेतृत्व परिवर्तनको मुद्दा कहाँ गयो
6: यो के छ भन्दाखेरि हामी चाहिँ खास गरिकन गएको चुनावमा जुन पार्टीले पराजय बिहोर्नु पर्यो त्यो चुनाव पछाडि चाहिँ पार्टीले आफूलाई आत्मसमीक्षा गर्नुपर्ने र त्यो आत्मसमीक्षाको निष्कर्षको आधारमा चाहिँ पार्टीलाई पुनर्गठन गर्नुपर्छ भन्ने त्यो बहस चाहिँ पार्टीभित्र प्रारम्भ भएको थियो र त्यसलाई औपचारिकता दिने काम पार्टीको केन्द्रीय सचिवालयले गरेका थियो र केन्द्रीय सचिवालयले आयोग कार्यदल बनाएर यो देशभरि चाहिँ छलफल पनि चलाएको हो र त्यो छलफलको निष्कर्षको आधारमा एउटा प्रतिवेदन पनि त्यो कार्यदलले तयार गर्यो र अब त्यसको प्रतिवेदन तयार गर्ने सिलसिलामा जो जसले त्यसको अगुवाई गरेको भए तपाईँ तपाईँले जसको अन्तिममा नाम दिनुभयो प्रदीप देवान उहाँले चाहिँ मैले सर्व रूपमा गर्नुपर्ने थिएन मैले गरेको भए मैले गरेको हो भनेर म भन्दै हाँदै म कार्यदलको सदस्य थिइनँ त्यस कारणले गर्दाखेरि मैले गरेको होइन भनेर पार्टी केन्द्रीय कमिटीको बैठकमा उहाँले भन्नुभएको छ त्यसकारणले उहाँको यो सन्दर्भमा उहाँको नाम लिन जरुरी छैन भन्ने मलाई लाग्छ
5: प्रदीप गेवालीजीले त प्रतिवेदन लेख्नुभयो नि त फेरि केही बुधाहरू हटाएर केही प्रस्ताव
6: आफ्नो स्पष्टीकरण त्यो विषय आइसकेपछि पार्टी केन्द्रीय कमिटीलाई उहाँले बताइ नै सक्नु भएको छ त्यस कारणले त्यसमा चाहिँ जानु परेन मुख्य कुरा चाहिँ अब प्रतिवेदन के भयो भन्ने कुरा हो प्रतिवेदन
5: के भयो प्रतिवेदनले के कुरा स्पष्ट ल्यायो र तपाईँहरू चाहिँ कसरी सन्तुष्ट भन्नुभयो फेरि बैठक सकिएपछि
6: केन्द्रीय सचिवालयले बनाएको कार्यदल थियो अनि केन्द्रीय सचिवालयले जुन कार्यदल बनायो त्यसले एउटा प्रतिवेदन तयार गर्यो र त्यो प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्यो सचिवालयले चाहिँ त्यसलाई एउटा आफ्नो सम्पत्तिको रूपमा र त्यसलाई त्यसले चाहिँ त्यसलाई समेत त्यसको रिकमेन्डेसनलाई समेत राखेर पार्टी अध्यक्षले मैले चाहिँ यो प्रतिवेदन लिएर आएको छु भनेर केन्द्रीय कमिटिको बैठकमा उहाँले राख्नुभयो र त्यहाँनिर चाहिँ अब अहिलेको आवश्यकता भयो भने जस्तो मैले भनिहालेँ निर्वाचन पछाडि नेकपा एमाले आफूलाई समग्र रूपमा समीक्षा गर्नुपर्ने र त्यो समीक्षाको आधारमा चाहिँ हामी अगाडि बढ्नुपर्ने विषय हो र त्यो विषयमा चाहिँ स्वयं पार्टी अध्यक्षको प्रतिवेदन पनि बोलेको अवस्था र आफूलाई क्रमशः अब हामी चाहिँ प्रक्रियागत रूपमा जस्तो भने नीतिगत हिसाबले सांगठनिक हिसाबले राजनीतिक र चाहिँ कार्यशैलीगत हिसाबले चाहिँ आफूलाई परिमार्जन गरेर अगाडि बढ्ने भन्ने कुरा अध्यक्षको प्रतिवेदनमा यी कुराहरू मैले लिएर आएको छु भनेर ती विषयहरू छलफल पनि भए केन्द्रीय सदस्यहरूले त्यहाँ उठाउने कुरा चाहिँ उठाइयो भने अब तपाईँले अलिक बढी जोड दिएको नेतृत्व परिवर्तनको विषय जुन छ यो विषय चाहिँ प्रक्रियासँग ढङ्गले चाहिँ हामी अगाडि बढौँ भन्ने कुरा त्यहाँनिर भयो
5: होइन कुरो र कुलो जता लग्यो उतै जान्छ खिमलाल भट्टराईजी तपाईँले राम्रोसँग थाहा पनि छ नेतृत्व परिवर्तनको मुद्दा व्यापक रूपमा उठाएको थियो जब वरिष्ठ नेताका रूपमा जुन विधानमा हुँदै नभएको प्रोभिजन ल्याएर चाहिँ विद्यादेवी भण्डारीलाई सुम्पिसके पछाडि र फेरि प्रदीपजीले लेपन लाइसके पछाडि सबै रापसाप भयो अब तपाईँहरू चुप्तै चुपमै छु
6: अब अहिले के छ भन्दाखेरि अब पार्टी एउटा संकटको अवस्थामा छ त्यो कुरा चाहिँ केन्द्रीय कमिटीले महसुस गर्यो स्वयं अध्यक्षदेखि हामी सबैले महसुस गरेको कुरा के हो भने पार्टी संकटमा छ, यो संकटको बेलामा पार्टीलाई अगाडि बढाउनको लागि एकताको आवश्यकता छ। एकता अध्यक्षदेखि अरू पनि वरिष्ठ नेताहरू जस्तो विद्यादेवी भण्डारी पहिला पार्टीको उपाध्यक्ष नै हुनुहुन्थ्यो, पूर्व राष्ट्रपति हुनुहुन्थ्यो, पार्टी सदस्य भइसकेका थियो, हामीले पार्टी सदस्य बनाइसक्यौं, त्यो सबै डिबेट भएको थियो, तर अन्तिममा पार्टीले सदस्यता दिइसकेका स्थिति छ। वरिष्ठ नेता पार्टीको तत्कालीन वरिष्ठ नेता चाहिँ ईश्वर पोखरेल पार्टीको केन्द्रीय कमिटीमा हुनुहुन्छ। अब यो सबै हामी चाहिँ एउटा भावमा हामी एकताको भावमा गाँसिएर अगाडि बढौं भन्ने अहिलेको केन्द्रीय कमिटिको निष्कर्ष, संकटमा छौं, प्रक्रियागत रूपले चाहिँ पुनर्गठनको प्रक्रिया यो अगाडि बढ़ि नै हाल्छ, र आजको दिनमा चाहिँ हामी जुन संकटमा छौं यो संकटबाट अगाडि बढ्नको लागि एकताको आवश्यकता छ भन्ने कुरा केन्द्रीय कमिटिले महसुस गर्यो। अब यसमा होला, कसैका आफ्ना आफ्ना मतहरू होलान्, मेरो आफ्नो मत होला वा अरू नेताहरूको आफ्नो मत होला, तर केन्द्रीय कमिटिको साझा निष्कर्ष के भयो भने अब एकताबद्ध रूपमा यो संकटलाई सामना गर्ने गरी अगाडि बढौं है भन्ने कुरामा केन्द्रीय कमिटी पुगेको हो। त्यही नै हो अहिलेको हाम्रो निर्णय, र अब हामी चल्ने पनि त्यसरी नै हो। संकट छ, संकटको सामना गरेर अगाडि बढौं भन्ने कुरा हो।
5: होइन, सरकारले सुरक्षा थ्रेट भन्दै घरबाट मान्छे उठाइरहेछ, तपाईँहरू आफ्नै आन्तरिक विवाद र किचलोमा हुनुहुन्छ, खै त नेकपा एमालेको उपस्थिति आज यति कमजोर बनेको
6: यसमै यस्तो छ। तपाईँहरू चाहिँ मिडियाका साथीहरूले महसुस गरि नै सक्नु भएको छ, सरकार चाहिँ लोकतन्त्रप्रति कति प्रतिबद्ध छ, संविधानप्रति कति प्रतिबद्ध छ, कानून र पद्धतिप्रति कति प्रतिबद्ध छ भन्ने कुरा तपाईँ हामी सबैले महसुस गरेको कुरा हो। यो सरकारको व्यवहारमा यसको लोकतन्त्रप्रतिको प्रतिबद्धता कमजोर छ, संविधानप्रतिको प्रतिबद्धता कमजोर छ, यो कसरी अगाडि बढ्छ, यसको कार्यशैली के हुन्छ, नीति प्रष्ट छैन, यसको पनि कुनै सिद्धान्तमा अडिएको सरकार छैन, पार्टी पनि स्वयं राष्ट्रता भने यो कसरी अगाडि बढ्छ, यसको नीति कस्तो हो, यसको कार्यशैली के हो, व्यवहार के हो, कसरी गर्छ भन्ने कुरा नै त्यति धेरै स्पष्ट छैन। त्यस कारणले गर्दाखेरि अहिले यो यसले जे व्यवहार गरिरहेछ नि यो चाहिँ अभिनायकवादको बाटो हो, यो चाहिँ एउटा निरङ्कुशताको बाटो हो, यसले समयको बाटो त्यो छ। त्यस अन्तर्गत को कहाँ भिक्टिम हुन्छ भन्ने कुरा कुनै अनुमान गर्न पनि नसकिने स्थिति छ। त्यस कारणले यो एउटा यो संकट हो, यो लोकतन्त्रमाथिको संकट हो, संविधानमाथिको संकट हो, र हाम्रो एउटा पत्र
5: ओलीमाथि चाहिँ व्यापक उठबस रहेछ नि त सोलेन सबसे जवराजीको, उहाँले नै भनिसके पछाडि संसद पुनर्स्थापनाको मुद्दै ओलीजीले बोल्नुभयो भन्ने आइरहेछ बाहिर।
6: यो कस्तो छ भन्दाखेरि नेकपा एमाले हामी चुनावमा गम्भीर रूपमा पराजय गर्यौं हामीले, तर नेकपा एमालेसँग नै सत्ता डराइरहेछ कि, अनि उसले अफवाह फैलाउने कोसिस गरिरहेछ, यस्तो खालका चाहिँ भ्रम सिर्जना गर्ने कोसिस गरिरहेछ। हामीले जुन कुरा गर्ने हो, जस्तो हामीले भन्यौँ नि त केन्द्रीय कमिटिको बैठकमा हामीले लोकतन्त्रको बहालीको लागि अगाडि बढ्नुपर्ने स्थिति छ है, लोकतन्त्र संकटमा छ, यो सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता फितलो छ, कमजोर छ, अथवा यसको विरूद्धमा पनि जान सक्छ, त्यस कारणले गर्दाखेरि यसको विरूद्धमा जनतालाई सचेत गराउनुपर्ने, आन्दोलित गर्नुपर्ने अवस्थामा हामी छौँ है भनेर हामीले भनेको छौँ। कुनै संसद पुनर्स्थापनाको लागि आन्दोलन भनेर हामीले निर्णय गरेका
5: छैनौँ,
6: सार्नु भएको छैन, उहाँको प्रतिवेदनमा प्रष्ट रूपमा लोकतन्त्रको पालिका लागि भनेर भन्नुभएको छ। जसरी पहिलाको कार्की सरकार, जसरी कार्की सरकार बन्यो त्यो पनि अवैधानिक रूपमा बन्यो, जसरी संसद विघटन गरियो त्यो पनि अवैधानिक रूपमा गरियो, असंवैधानिक र अवैधानिक रूपमा गैर कानूनी हिसाबले गरियो, त्यो गलत थियो, त्यसको विरूद्धमा त हामी लाग्नुपर्ने हुन्छ, विचाराधीन अवस्थामा मुद्दा छ, त्यस कारणले त्यो मुद्दाको फैसला पनि कसरी हुन्छ हामीले त्यो हेर्नुपर्ने हुन्छ। हामी त्यसकै लागि आन्दोलन भन्दा पनि लोकतन्त्रको बहाली का लागि आन्दोलनमा जानुपर्ने हुन्छ भनेर केन्द्रीय कमिटीले निर्णय गरेको छ, यो त अरू पार्टीहरूले पनि गरेका छन्। त्यस कारणले गर्दाखेरि यो के छ भन्दाखेरि सरकार हामीसँगै, हामी नै गम्भीर रूपमा पराजित भएको छौँ, एक हिसाबले धुलोमा गएका छौँ हामी, तर हामीसँगै फेरि सरकार डराइरहेको छ। कम्पिटिसन कोसँग छ त भन्दाखेरि नेकपा एमालेसँग छ है भनेर उसले चाहिँ नेकपा एमालेको नेताहरूलाई चाहिँ नेताहरूका विरूद्धमा भ्रम सिर्जना गर्ने, अनि नेकपा एमालेको विरूद्धमा चाहिँ एउटा फेरि आफैले षड्यन्त्रको ताना बाना बुन्ने, त्यो हिसाबले पनि सरकार अगाडि बढेको देखिन्छ। नभनेदेखि हामीले किन लुकाएर गर्नुपर्ने छ, हामीले कसैसँग कुरा गर्नको लागि लुकेर छल्न भेट्न गर्नुपर्ने हुन्छ र नेकपा एमाले त्यसरी गर्दैन, गर्ने हो भने सिधा कुरा गर्न सक्छ।
5: शमशेर राणा र केपी शर्मा ओली बीच भेटघाट भएको हो कि होइन, यसलाई पुष्टि गर्नुहोस्।
6: उहाँले भन्नुभयो त, केपी ओलीले भन्नुभयो, सुन्नुभयो
5: उहाँले त कहाँ भन्नु,
6: हामीले पनि यसो छलफल गराएको उहाँले भन्नुभयो। केपी ओली लुकेर बस्ने मान्छे, आफ्नो कुरा त नि छद्म रूपमा गर्ने मान्छे हो, केपीहरूले त्यसरी व्यवहार गर्नुहुन्छ? अथवा चोलेन्द्र शमशेरले केही भनेका छन् तपाईँले सुन्नु भएको छ?
5: तर
6: मिडियामा जुन चाहिँ भ्रम सिर्जना गर्ने कोसिस भइरहेछ नि, अहिले मिडिया ट्रायल भइरहेछ, अनि त्यही कुरालाई तपाईँले विश्वास गरेर क्वेसन गर्न मिल्छ?
5: प्रश्न त गर्न मिल्छ, तर चाहिँ भेटघाट भएका अनौपचारिक रहस्यहरू बाहिर आइरहेका छन्। एमाले
6: रहस्य भने के, हामी रहस्यमा व्यवहार गर्नुपर्छ, एमाले रहस्यमा व्यवहार गर्छ।
5: अहिले अब सुरक्षा दिन भनेर, सुरक्षा दिन भनेर मध्यराति सुतेको मान्छेलाई उठाउने नजिर त ट्रेन त बस्यो नि त, तपाईँहरू चुपचाप
6: किन? तरिका गलत हो यो सरकारको, त्यही त म भन्दैछु, यसको लोकतन्त्र प्रतिको प्रतिबद्धता कमजोर देखियो, कमजोर छ।
5: बालेन्जीले
6: अनि यसले चाहिँ यस्तो खालको व्यवहार गर्छ जसको विरोध गर्न हामी बाध्य छौँ, त्यो त तपाईँहरूले पनि गर्नुहुन्छ होला।
5: होइन, अब
6: जुन खालको व्यवहार यो सरकारले गरिरहेछ, यो अधिनायकवादको बाटो हो, यो बाटोबाट नेपाल अगाडि बढ्न सक्दैन, यसको विरूद्धमा चाहिँ खडा हुनुपर्छ भनेर त हामीले भनेका छौँ नि त।
5: अब पछिल्लो समय चाहिँ संयुक्त राष्ट्र संघमा प्रधानमन्त्रीको उपस्थिति र स्पीच कस्तो लाग्यो तपाईँलाई?
6: होइन, उहाँले जुन विषयहरू राख्नु भएको छ त्यो मलाई ठिकै लाग्छ। उहाँले अहिले चाहिँ जलवायु परिवर्तनको विषयमा, भोटेपछिको विषयमा जसरी उहाँ प्रस्तुत हुनुभएको छ त्यो कुरा चाहिँ अब ठिकै लाग्छ मलाई। उहाँले राम्रो गर्ने विषयहरूलाई राख्नु भएको छ भन्ने लाग्छ। तौर तरिकाहरू त्यहाँ हेर्दाखेरि चाहिँ अलिकति जुन रूपमा पेश भइया छ त्यो कुरा चाहिँ अलिकति त्यसरी नगरेको भए हुन्थ्यो भन्ने एउटा कुरा हो। त्यहाँ जुन हिसाबले हाम्रो टोली, नेपालको टोली त्यहाँ प्रस्तुत भएको छ, त्यो शैली भनौँ न, त्यो चाहिँ अलिकति कमजोर देखिएको जस्तो फिलिङ आउँछ। त्यो अरूले पनि त्यो भनिराख्नु भएको छ, तर विषयवस्तु राख्ने सन्दर्भमा प्रधानमन्त्रीले जसरी राख्नु भएको छ त्यो ठिक नै छ भन्ने लाग्छ मलाई।
5: अब यहाँ मैले यो हिजो मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तालाई पत्रकारले प्रश्न गरेछन्, पूर्व प्रधान न्यायाधीशलाई किन पक्राउ गरे भन्दा, उहाँले चाहिँ पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरे होइन, रेस्क्यू गरे भन्नुभएछ कि। अब त यसरी त धेरै रेस्क्यू हुने सम्भावना बढ्यो नि त त्यसो भए।
6: उहाँहरूले जसरी व्यवहार गर्दै हुन्छ, जसरी एन्सर गर्दै हुन्छ, त्यो कुरा जनताले मन पराएको छैन।
5: होइन, यो अब भोलि रेस्क्यूका नाममा चाहिँ धेरैलाई यसरी रेस्क्यू गर्न थाल्यो भने नेपालको लोकतान्त्रिक पद्धति, विधि पद्धति, सिद्धान्त कहाँ पुग्छ भने क्या?
6: उहाँहरूको तरिका बिल्कुल गलत छ। उहाँ आफै फस्दै हुनुहुन्छ र आफ्नो वेट आफै घटाउँदै हुनुहुन्छ।
5: हस्, खिमाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: हस्, धन्यवाद।
5: उहाँ हुन्थ्यो नेकपा एमालेका नेता खिमलाल भट्टराई। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौं।
7: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: को एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन। हरो विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचौ ग्लोबल फाइनेंस बैंक सुबिन कलाजी बैंक इस होम इंटरनेट।
1: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेस का नेता विजय स्वार हुनुहुन्छ। विजयजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार,
1: के छ नेपाली कंग्रेसको 15 महाधिवेशनको उल्लास दशैं लागेको छैन तपाईँहरूलाई?
2: एउटा उल्लासपूर्ण रूपले अगाडि बढेको छ, साथीहरूको पार्टिसिपेन्स पनि एउटा उत्साहपूर्ण छ। यसले एउटा चाहिँ नयाँ मार्गदर्शन गर्छ भन्ने लागेको छ।
1: भने चाहिँ कंग्रेस अब सुध्रिएर सग्लिएर बलियो भएर युवाहरूको कंग्रेस भनेर आउँछ महाधिवेशनमा?
2: त्यो त आउने त देखि नै हाल्यो। 9,35,000 हारियाको युवाको एउटा ठूलो संगठन चाहिँ नेपाली कंग्रेसमा ऊर्जावान भएर अगाडि बढ्ने देखिएको छ।
1: तर अब कंग्रेसको महाधिवेशन हरेक जिल्लाहरूमा सौहार्दपूर्ण ढंगले सम्पन्न भयो कि क्षेत्रीय अधिवेशनहरू के छ अहिलेको अवस्था? तपाईँहरूको जिल्लातिर के छ कैलालीतिर?

0: Radio NRN 99.1 समयको ख्याल राखौं।
1: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.1 मेगाहर्ट्ज।

नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। असोज 8 देखि 10 गतिसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अन्तर्गतको 220 केभी क्षमताको दानखोरकट प्रसारण लाइनमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा सञ्चालनमा रहेका 7 जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। बाढ़ी पहिरोसँगै कालीगण्डकी नदीको कटानको प्रसारण लाइन र जलविद्युत आयोजनामा क्षति पुर्याउँदा म्याग्दीका विभिन्न जलविद्युत आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको 216 मेगावाट विद्युत आपूर्ति अवरूद्ध भएको छ। दानाखोरकट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत आपूर्ति गर्दै आएका अन्नपूर्ण गाउँपालिका 4, नारच्याङका 5 मेगावाट क्षमताको खलेम्दी खोला, 42 मेगावाट क्षमताको मिस्त्री खोला, 38 मेगावाट क्षमताको निलगिरी 71 मेगावाट क्षमताको निलगिरी 2 र 6 मेगावाट क्षमताको रेली खोला जलविद्युत आयोजनको उत्पादन बन्द भएको छ। त्यस्तै मुस्ताङको टुकुचा टुकुचामा रहेको 14 मेगावाट क्षमताको थाना खोला जलविद्युत आयोजनाको उत्पादन समेत बन्द भएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले सड़क सहितको क्षेत्रमा कटान गर्दा हालै मात्र परीक्षण उत्पादनमा थालेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको टोल रेसको गेट भत्काइएको छ। विद्युत गृहभित्र पानी पसेर 2 उपकरणमा क्षति पुगेको छ भने विद्युत गृह परिसरमा निर्माण गरिएको स्विच टार समेत नदी कटानको उच्च जोखिममा परेको छ। महाकाली नदीमा आएको भीषण बाढ़ीले कञ्चनपुरको भीमदन्त नगरपालिका र दोधारा चाँदनी नगरलाई जोड्ने चर्चित धलुङ्गे पुल बगाएको छ। आज बिहान करिब 8 बजे महाकाली नदीको तीव्र बहावले पुलको एक पिल्लर ढालेपछि पुलको एक भाग पूरै नदीमा खसेर बगेको हो। प्रहरीका अनुसार नदीको बीच भागमा रहेको पिल्लर बाढ़ीले कटान गरी भत्काएको हो। भीमदन्त नगरपालिका 13 तर्फबाट 6 नम्बर र दोधारा चाँदनी गाउँपालिका तर्फबाट 3 नम्बरको पिल्लर भत्किएपछि पुलको भाग नदीले बगाएको कञ्चनपुर प्रहरीले जनाएको छ। एसियाकै लामा झोलुङ्गे पुलहरूमध्ये एक मानिने यो पुल भत्किएपछि दुधारा चाँदैनी क्षेत्रका बासिन्दाको सदरमुकाम र छिमेकी नगरसँगको सीधा पैदल सम्पर्क टुटेको छ। बाढ़ीको जोखिम अझै कायम रहेकाले स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। पहिरोका कारण अवरूद्ध पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरूद्ध नआएमा आज 1 बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन सञ्चालनमा आउनेछन्। विभिन्न स्थानमा गएको पहिरो तथा सड़क भाँचिएपछि हाल एकतर्फी रूपमा सवारी आगमन भइरहेको छ। वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। सवारी चालक तथा सड़क प्रयोगकर्तालाई ट्राफिक नियम र सड़क अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ। र करिब 35 अर्ब लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको, 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निजी क्षेत्र चिन्तित बनेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात लगायतका क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायले नियमित उडानका लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। तर विभिन्न समयमा केही अन्तर्राष्ट्रिय उडान भए पनि ती निरन्तर हुन सकेका छैनन्। सिद्धान्त उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले नयाँ सरकारबाट विमानस्थल सञ्चालनका विषयमा आशा लागेको बताउनुभयो। कम्तीमा एउटा वायु सेवाबाट नियमित उडान शुरू गर्न सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ। पर्यटन व्यवसाय सागर अधिकारीले विमानस्थल सञ्चालन हुने र लुम्बिनीमा पर्यटनको आगमन बढ़ने अपेक्षामा निजी क्षेत्रले ठूलो लगानी गरेको बताउनुभयो। नियमित उडान नहुँदा लगानीबाट अपेक्षित प्रतिफल आउन नसकेको उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरको साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: Radio Simon, 89.8 MHz.
1: Hey, Ganto. Yeah, you know?
2: के हो दाई
1: भोलि तल त्यो गजुरी बिहेमा के नभएका दिदी बहिनी पनि आउँदैछन्?
2: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी आफ्नो

उसलाई त भरे म पटाउँछु गर्न

0: Spotify, öyle sonunda Nurca Radio Sayın Etinen Kon Et Mekaha.
1: SMP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको न्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359।
3: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
4: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काँस छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
3: औलोबाट बस्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो।
4: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
5: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेपको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेपमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने करुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
6: लौ चटाइ पर्न आटो सबैजना यता आउँदै यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढुक्का लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोवेभ जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
10: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा, पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बेच्ने वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845-0496।
12: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिनु नि।
13: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
14: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त सबको त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
13: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
14: बाबा, हाम्रै पसिङ स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
13: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
14: सम्पर्क नम्बर 9875-82-997,
12: 9855-10-997।
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
12: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
12: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
12: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ट्ज।

सूचना संगीत मनोरञ्जनको अटुसाहीन यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 39.8 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। 8:28 PM।

सक्रिय। पहिरोका कारण अवरूद्ध पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने। हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरूद्ध। म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ठूला प्रविधि कम्पनी बीच एआई विकासमा सुनियमन गर्ने सहमति। अस्ट्रेलियामा महँगी बढ़दै मुद्रा स्फीति दर 4% वृद्धि। र बीसौं एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा आज नेपालले प्रतिस्पर्धा गर्दै गल्फको पुरूषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माको प्रतिस्पर्धा, जुडोमा निशा श्रेष्ठ लगायतको प्रतिस्पर्धा हुने।

0: दशैंमा सिहु ब्रान्ड तथा सिहु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टपलोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। परराष्ट्र मन्त्री स्वदेश फुल्का सम्बन्धी खबरबाट संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिई कतारको दुहा हुँदै परराष्ट्र मन्त्री सुशील खनाल आज स्वदेश फर्किनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनलाई विश्व समुदायले उच्च महत्व र चासोका साथ लिएको बताउनु भएको छ। प्रधानमन्त्री शाहको सम्बोधनले अन्तर्राष्ट्रिय स्तरमा ठूलो ध्यान खिचेको उल्लेख गर्दै मन्त्री खनालले भन्नुभएको छ, प्रधानमन्त्रीको सम्बोधनपछि विश्वभरिका समाचारका हेडलाइन उहाँकै मन्तव्य बनेका छन् र यस वर्षको महासभामा सबैभन्दा बढ़ी हेरिएको भिडियो पनि सम्माननीय प्रधानमन्त्रीज्यूकै छ। न्यूयर्कमा भएका भेटवार्ताहरूमा विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीको मन्तव्यको खुलेर प्रशंसा गरेको र नेपालले उठाएका मुद्दामध्ये विशेष गरी भोटेपछि बाढ़ीपछिको पुननिर्माण तथा जलवायु संकट विरूद्ध जुत्न अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो र सहयोगको प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभएको छ। त्यसै खनालले भ्रमणका दौरान 80 बढ़ी उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय फोरम तथा द्विपक्षीय भेटवार्तामा सहभागी भएको जानकारी दिनुभएको छ। साथै तीन नयाँ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको र तीन देशसँग महत्वपूर्ण सम्झौता गरेको पनि उहाँले बताउनु भएको छ। नेपालले क्यारेबियन मुलुक ग्रेनाडा तथा अफ्रिकी मुलुकहरू नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा परराष्ट्र मन्त्रीले हस्ताक्षर गर्नुभएको थियो। यो सँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध भएका देशहरूको संख्या 188 पुगेको छ। लगातारको वर्षा र पहिरोका कारण अवरूद्ध बनेको पृथ्वी राजमार्ग आज बुधबार दिउँसो 1 बजेदेखि सबै किसिमका सवारी साधनका लागि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जारी गरेको सूचना अनुसार सड़कका अवरोध तथा पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ र थप पहिरो नखसेमा आज अपरान्ह 1 बजेदेखि राजमार्ग दुवैतर्फ पूर्ण रूपमा खुल्नेछ। यसअघि पहिरोका कारण उक्त राजमार्ग मा यातायात एकतर्फी मात्रै सञ्चालनमा रहेको थियो। यद्यपि वर्षा रोकिए पनि विभिन्न स्थानमा पहिरोको जोखिम अझै कायम रहेकाले स्थानीय प्रशासनले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई उच्च सावधानी अप्नाएर मात्र यात्रा गर्न विशेष अनुरोध गरेको छ। सुक्खा पहिरोका कारण हेटौडा काठमाडौँ जोड्ने कान्ती लोकपथ अवरूद्ध बनेको छ। ललितपुरको बागमती गाउँपालिका 3 चाकुर्चमा सुक्खा पहिरो खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध रहेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो। पहिरो पन्छाउनका लागि उपकरण तयारी अवस्थामा रहे पनि सुक्खा पहिरो खस्ने क्रम जारी रहेकोले पन्छाउन समस्या भएको मिश्रले बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक तथा जीर्ण झलुङ्गे पुल चुडिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुलको दोधारा तर्फको 5-6 मिटर बीचको भाग शुरूमा माथि उठेको थियो र लगतै पिल्लर नै भत्किएर पुल महाकाली नदीमा लथ्रीन पुगेको हो। यसरी पुल चुडिएसँगै दुई क्षेत्र बीचको पैदल आवत जावत अहिले पूर्ण रूपमा ठप्प भएको छ। यद्यपि महाकालीमा हाल पक्की पुल पनि निर्माण भइसकेको र अधिकांश मानिसहरूले पक्की पुलकै प्रयोग गर्ने गरेका कारण ठूलो मानवीय क्षति भने हुन पाएन। वर्षौं अघि बनेको यो पुरानो झोलुङ्गे पुल जीर्ण बन्दै गएको अवस्थामा घटेको यो घटनाले पुराना सार्वजनिक संरचनाहरूको समयमै हेरचाह र मरमत सम्भार तत्कारो आवश्यकतालाई पुनः एकपटक पटक प्रस्ट्याएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: मनैदेखि वाउको प्रेसको बाहार, चाडपर्वमा ल्याउ खुसी नै खुसी अपार, गोद्रेजसँग चाडपर्व उपहारै उपहार।
6: यो दशैं तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टबमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेजसँग भनेदेखि वाउ।

0: दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनैदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। भोटेकोशी बाढ़ीले नेपाल विद्युत प्राधिकरण र उसका सहायक आयोजना समेत गरी 74 अर्ब बराबरको क्षति पुर्याएको छ। प्राधिकरण र यसका सहायक कम्पनीको मात्रै 292.46 मेगावाटका आयोजनामा क्षति पुगेको हो। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार प्रारम्भिक आँकड़ाले 74 अर्ब बराबरको क्षति पुर्याएको छ। त्रिशुली देवीघाट माथिल्लो त्रिशुली ए आयोजनामा बीमा नहुँदा समेत प्राधिकरण समस्यामा परेको छ। प्राधिकरणसँगै उक्त क्षेत्रको पनि ठूलो क्षति छ। प्राधिकरण र निजी क्षेत्रका गरी उत्पादन भइरहेका र निर्माणाधीन गरी 13 आयोजना प्रभावित भएका थिए, जसको कुल क्षमता 783.385 मेगावाट छ। प्राधिकरण सहायक कम्पनी अन्तर्गत 111 मेगावाट क्षमताको रसुवागढ़ी आयोजनामा 26 अर्ब 60 करोड़ रूपियाँ बराबरको प्रारम्भिक क्षति अनुमान गरिएको छ। काठमाडौँमा हिउँद याममा हुने बिजुली व्यवस्थापनमा सरकार जुटेको छ। भोटेकोशी बाढ़ीले राष्ट्रिय प्रणालीबाट 430 मेगावाट बिजुली खोसेर राजधानीको ऊर्जा सन्तुलनमा गम्भीर चुनौती थपिदिएपछि सरकार वैकल्पिक व्यवस्थापनको कसरतमा जुटेको छ। त्रिशुली करिडोरबाट बालाजू र चपलीमा आउने आपूर्ति ठप्प भएर प्रसारण लाइनमा चरम दबाव परेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स नै गठन गरी आन्तरिक तयारी अगाडि बढ़ाएका छन्। यसै क्रममा हिउँद यामको सम्भावित ऊर्जा संकट टार्न र उपत्यकामा वैकल्पिक ग्रीडको विश्वसनीयता बढ़ाउन मन्त्रालयले मंगलबार सड़क विभाग र काठमाडौँ महानगरपालिकासँग ठोस छलफल गरेको छ। छलफलमा सड़क विभागका काठमाडौँ डिभिजन प्रमुख सोदेव कोटा र महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेश कुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापन तथा ग्रीड निर्माणका लागि आवश्यक सबै प्रकारको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। असोज 8 देखि 11 सम्मको निरन्तरको झरीपछिको बाढ़ी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गर्ने निर्णय गरेको हो। विपद संकटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनर्स्थापनालाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभयो। 7 जनाको ज्यान गएको, 2 जना बेपत्ता भएको, सड़क विद्युत सिंचाई खानेपानी भवन लगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको आधारमा म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिश गरिएको उहाँले बताउनु भएको छ। त्यसै गरी म्याग्दीमा बाढ़ी पहिरोले भौतिक संरचना, निजी आवास, कृषि, पशुपंक्षी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न हिजोदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: 3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: दसैँमा सिहु ब्रान्ड तथा सिहु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अस्ट्रेलियामा वार्षिक मुद्रा स्फीति दर अगस्त महिनामा बढ़ेर 4% पुगेको छ। आज सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा 3.5% रहेको उपभोक्ता मूल्य सूचकांक अगस्तमा बढ़ेर 4% पुगेको हो। अस्ट्रेलियाली तथ्याङ्क विभागका अनुसार मुद्रास्फीतिको अन्तर्निहित अवस्था मापन गर्ने वार्षिक औसत दर भने लगातार तेस्रो महिनामा 3.6% स्थिर रहेको छ। अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दछ। गल्फको पुरूषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टीम प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछन्। गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ। नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता। न्यूयोर्कमा 80 भन्दा बढ़ी बैठक बसेको मन्त्री खनालको भनाई, तीन नयाँ देशसँग कूटनीतिक सम्बन्ध कायम। फोटेको सुबाड़ीले नेपाल विद्युत प्राधिकरणका आयोजनामा 74 अर्ब क्षति। अन्तर्राष्ट्रिय प्रसारण प्रणालीबाट 430 मेगावाट विद्युत बाहिर, सरकार वैकल्पिक व्यवस्थापनमा सक्रिय। पहिरोका कारण अवरूद्ध पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा संचालनमा आउने। पहिरोका कारण हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरूद्ध, म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ठूला प्रविधि कम्पनी बीच एआई विकासमा सुनियमन गर्ने सहमति। अस्ट्रेलियामा महँगी बढ़दै मुद्रास्फीति दर 4% वृद्धि। र विश्व एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा आज नेपालले प्रतिस्पर्धा गर्दै गल्फको पुरूषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माको प्रतिस्पर्धा, जुडोमा निशा श्रेष्ठ लगायतको प्रतिस्पर्धा हुने। अवस्त नेपाली खबर अहिलेलाई यदि नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएल 99.1 सबैका लागि सूचना।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएल 99.1 मा यो म्युजिक मस्ती।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550309959 र 98550067359।
2: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले भीममा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेबी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: ए लौ न लौ लौ, चटै पर्न आटो सबै जाने यता आउ त यता। यो ठूलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चटै गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्टप टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्टप टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने। सकेसम्म घाँस बारी वा चौलमा नबस्ने, बस्ने गरे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
8: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा फूर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता फूर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
9: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
8: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
9: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, 1 दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
8: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, ढेलागुटी, दुध, दही, माछा, बोक्रो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
9: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
8: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
9: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
8: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुरबी सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98550-52454, 98455-20754, इमेल lok.logic2@gmail.com।
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
11: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिनु तिमी?
12: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
12: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
14: बाबा हाम्रै पश्चिम स्टोनको साधा नगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
15: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
14: सम्पर्क नम्बर 98-450-82-997,
16: 98-550-10-997।
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 मेगाहर्ट्ज।

यो सुसना संगीत मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 39.8 मेगाहर्ज

0: 喂，先生，我的床垫呢？我快点进来，亲爱的。
1: आज तपाईले देउराली बस्नु भयो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
1: यसको हिँडाइले त चार्ज नै दिनु जानिन्छ।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 2 PM.
2: आमा एक गिलास दही खान्न सारे गर्नु हो.
3: आमा मलाई दुध है.
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिसाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड. उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक.
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना. चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने विवरा जानकारीको लागि अनुरोध छ. सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ. टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ. विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ. राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ. जिल्ला प्रशासन कार्यालय चितवन.
1: अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन न्युकी भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
6: न्युकीमा चाहिँ होइन, कन्डिसन एन्ड ओक्सबाट लिइहाल न. मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ.
1: ए हो र, म पनि त्यही जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो.
7: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र किराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ.
1: प्राइटर अमित परसाई, भटभटे रिटर्न डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौली बाटो, भीमनगर जाने बाटो. मोबाइल 98 550 82 751.
8: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन,
9: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
9: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्. नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव.
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बिच चनौली बजार, चितवन. प्रोप्राइटर लोकनाथ लामिछाने. मोबाइल 98 550 52 454, 98 455 20 754. इमेल lok.logic2@gmail.com.
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ. लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन.
2: होइन है दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
2: ह्या दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा, पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 9845-0496।
3: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सार्नु 89.1 मेगाहर्ट्ज।

टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिसी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिसी इलेक्ट्रोनिक्स।

0: दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एन्टरटेनमेन्ट का सामान किन्दा 1,02,000 रुपैयाँ सम्मको बचत। वाशिंग मशीन मा 6 केजी, टप लोड वाशिंग मशीन मा 4 केजी, सेमी ऑटोमेटिक वाशिंग मशीन मा 2 केजी सर्फ एक्सेल, माइक्रोवेव मा कुकिंग किट र एसी मा निशुल्क जडान, साथै 0% ब्याज मा सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दशैं तिहार को एक्सपीरियंस लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने मागको सम्बोधन कहिले हुन्छ भन्दै प्रतिनिधि सभामा प्रश्न सम्बन्धी खबरबाट, श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिबारे जवाफ माग गरेको छ। सभामुख डोल प्रसाद अर्यालले बैठक शुरू भएको जानकारी नगराउँदै उहाँहरू उठ्नु भएको थियो। त्यसपछि सभामुखले आफूहरूले बैठक शुरू नै नगरेको बताउनु भएको थियो। बैठक शुरू भएपछि सांसद अम्बिका देवी संग्रौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन रेकर्डबाट हटाउन गरिएको मागको सम्बोधन कहिले हुन्छ भनी प्रश्न सोध्नुभयो। राष्ट्रघाती अभिव्यक्ति लामो समयदेखि यसै रोस्टमबाट सच्याइयोस् कि सम्मानित सदनको रेकर्डबाट हटाइयोस् भन्ने माग गर्दै आएका थियौं। आजसम्म पनि यो मागको सम्बोधन नभएकाले कहिलेसम्म हुन्छ? उहाँले भन्नुभयो संग्रौलाले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले मुस्ताङमा बाढ़ी पहिरो र नदी कटानले पुर्याएको जनधनको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। लोमान्थाङ, घरपझङ, थासाङ र बारा गाउँ मुक्ति क्षेत्रका विभिन्न ओडामा बाढ़ी र पहिरोले सिंचाई, कृषि पूर्वाधार र बस्तीमा ठूलो क्षति पुर्याएको छ। प्रकोपले मुस्ताङलाई करिब 72 घण्टादेखि अन्धकारमय बनाएको छ र बेनी जंक्सन कोरोला सड़क खण्डमा 46 स्थानमा क्षति पुर्याई यातायात, विद्युत, संचार र व्यापारमा गम्भीर असर पारेको छ। उहाँले संसदमा जानकारी गराउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिई कतारको दोहा हुँदै परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनलाई विश्व समुदायले उच्च महत्व र चासोका साथ लिएको बताउनु भएको हो। प्रधानमन्त्री शाहको सम्बोधनले अन्तर्राष्ट्रिय स्तरमा ठूलो ध्यान खिचेको उल्लेख गर्दै मन्त्री खनालले भन्नुभयो प्रधानमन्त्रीको सम्बोधनपछि विश्वभरका समाचारका हेडलाइन उहाँकै मन्तव्य बनेका छन् र यस वर्षको महासभामा सबैभन्दा बढ़ी हेरिएको भिडियो पनि सम्माननीय प्रधानमन्त्रीको बनेको छ। यस्तै खनालले भ्रमणका दौरान 80 भन्दा बढ़ी उच्चस्तरीय बैठक, मन्त्री स्तरीय फोरम तथा द्विपक्षीय भेटवार्तामा सहभागी भएको जानकारी दिनुभएको छ। साथै तीन नयाँ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको र तीन देशसँग महत्वपूर्ण सम्झौता गरेको पनि उहाँले जानकारी दिनुभयो। नेपालले क्यारिबियन मुलुक ग्रेनाडा तथा अफ्रिकी मुलुकहरू नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा परराष्ट्र मन्त्रीले हस्ताक्षर गर्नुभएको थियो। यो सँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध भएका देशको संख्या 188 पुगेको छ। यस्तै यता एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डाक्टर सोनी मुवागले पनि आज स्वदेश फर्कनु भएको छ। कतार एयरवेजको जहाज मार्फत उहाँ आज बिहान 9:15 काठमाडौँ फर्किनु भएको हो। भ्रमण नेपालको महत्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकबीच थप सहकारीका लागि फलदायी भएको थियो। बैठकमा भाग लिन उहाँ असोज 10 कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको थियो। बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबी को गवर्नर परिषदका गवर्नर डाक्टर सोनिन वाग्लेलाई सन् 2026-27 लागि उपसभापतिमा निर्वाचित गरेको छ। बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरू मध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरेको हो। संसदको अर्थ समितिले नेपालको पूँजी बजारलाई आधुनिक, प्रविधि मैत्री, व्यवस्थित, पारदर्शी र विश्वसनीय लगानी मैत्री बनाउन तत्काल नयाँ धितुपत्र सम्बन्धी विधेयक ल्याउन सरकार र नेपाल धितुपत्र बोर्डलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले धितुपत्र निष्कासन, सूचीकरण, बजार संचालन तथा नियमनदेखि लगानीकर्ताको हित संरक्षण सम्बन्धका विषयलाई समेटेर नयाँ विधेयक तर्जुमा गरी संघीय संसदमा तत्काल प्रस्तुत गर्न अर्थ मन्त्रालय र नेपाल धितुपत्र बोर्डलाई निर्देशन दिएको समितिका सभापति डाक्टर कृष्णहरि थोकेले जानकारी दिनुभयो। समितिले पूँजी बजारका प्रमुख नियामक तथा पूर्वाधार संस्थाहरू नेपाल धितुपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज नेप्से र सीटीएस एण्ड क्लियरिङ लिमिटेडको भूमिका, जिम्मेवारी र जवाबदेता स्पष्ट हुने गरी कानूनी व्यवस्था गर्न समेत भनेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्छ। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज 20 गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्य भएपछि प्रतिनिधि सभा सदस्य र पार्टी केन्द्रीय सदस्यको टोली पालिका जान लागेको हो। राष्ट्रपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक राष्ट्रपाले नागरिकका कुरा सुन्न मात्र होइन पार्टीको कुरा पनि सुनाउन खोजेको छ। हामी तपाईँका कुरा सुन्न मात्र होइन यसपटक हाम्रा केही कुरा भन्न र बुझाउन तपाईँको घर दैलोमा आउँदैछौं। भिडियो सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, सम्पूर्ण केन्द्रीय सदस्य र सांसदहरू तपाईँकै पालिकामा आउँदैछौं। कञ्चनपुरको दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक तथा जीर्ण झोलुङ्गे पुल चुँडिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुलको दोधारातर्फको 5 देखि 6 मिटर बीचको भाग सुरुङमा माथि उठेको थियो र लगत्तै पिलर नै भत्किएर पुल महाकाली नदीमा लत्रिन पुगेको हो। यसरी पुल चुँडिएसँगै दुई क्षेत्र बीचको पैदल आवतजावत अहिले पूर्ण रूपमा ठप्प छ। यद्यपि महाकालीमा हाल पक्की पुल पनि निर्माण भइसकेको र अधिकांश मानिसले पक्की पुलकै प्रयोग गर्ने कार्यका कारण ठूलो मानवीय क्षति हुन पाएन। वर्षौं अघि बनेको सो पुरानो झोलंगे पुल जीर्ण बन्दै गएको अवस्थामा घटेको यो घटनाले पुराना सार्वजनिक संरचनाहरूको समयमै हेरचाह र मरमत सम्भार गर्नुपर्ने टटकारो आवश्यकतालाई पुनः एकपटक प्रस्ट्याएको छ। सड़क डिभिजन चरीकोटका डिभिजन प्रमुख इन्जिनियर नारायण दत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सड़कको समस्या नरहेको बताउनु भएको छ। उहाँले सड़कका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो। चिनिया पक्षले सड़कको कारण देखाउँदै तातोपानी नाका बन्द गरेको छ। बन्द गरेको नाका खुलाउनका लागि चिनिया टोलीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सड़क विभाग, जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रतिनिधिको संयुक्त टोलीले नेपालतर्फका पहिरो प्रभावित सड़कको अनुगमन गरेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। एक दशक भन्दा बढ़ी समयपछि अमेरिकाले इरानमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ। इस्लामिक स्टेटलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको गठबन्धन पछिल्ला वर्षमा इराकमा राजनीतिक तथा सुरक्षा तनाव पनि बढ़ाइएको थियो। सन् 2014 इस्लामिक स्टेट समूहले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यस विरूद्ध लड़न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा पुगेका थिए। र यता पाकिस्तानले इरान समर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक परिजन उपलब्ध माध्यम प्रयोग गर्ने जनाएको अर्को विदेशको खबर छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले रोममा पत्रकारसँग कुरा गर्दै साउदी अरबको सुरक्षाका लागि पाकिस्तान आफ्नो सैन्य क्षमता प्रयोग गर्न तयार रहेको बताएका हुन्। र खेलकुद। 20 एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ। गल्फको पुरूषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोकले तथा टीम प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ। उहाँले खेलाड़ीले राम्रो अभ्यास पाएकाले नतिजा सकारात्मक आउनेमा विश्वस्त रहेको बताउनुभयो। यस्तै जुडोमा निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ, विशेष विक र विकास विकले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। निशाले महिला 48 केजी मुनि, देवकी मायाले 52 केजी मुनि तथा विशेषले पुरूष 66 र विकासले 60 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन्। जारी संस्करणको एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा 135 जना खेलाड़ी सहभागी भएको राष्ट्रिय खेलकुद परिषद राखेपाले जनाएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। श्रम संस्कृति पार्टीद्वारा जेठ 17 गते सीमाबारे प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिबारे जवाफको मागको सम्बोधन कहिले हुन्छ भन्दै प्रश्न। मुस्ताङमा बाढ़ी पहिरोको वितण्डाबारे सांसद गौसनद्वारा सरकारको ध्यानाकर्षण। संयुक्त राष्ट्रसंघको 81 महासभामा भागले परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता। नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध भएका देशको संख्या 188 पुग्यो। नयाँ धितुपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन। स्थानीय चुनाव केन्द्रित अभियानमा राष्ट्रपा। 20 असोजदेखि प्रत्येक पालिका पुग्दै तातोपानी नाका संचालनका लागि सड़कमा भएको अवरोध हट्यो। सड़कका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको भनाई। एक दशकभन्दा बढ़ी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दै आक्रमण रोक्न आवश्यक परे जुनसुकै उपलब्ध माध्यम प्रयोग गर्ने हुथी आक्रमणको सामना गर्न साउदीलाई पाकिस्तानको साथ। र 20 एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले प्रतिस्पर्धा गर्दै एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा 135 जना खेलाड़ी सहभागी।

0: रेडियो एनआरएन 99.1
1: चार वर्षदेखि लेखा परीक्षण प्रतिवेदन पनि तपाईँको गरिएको छैन. कसरी चलेका थिए संस्थाहरू? त्यो संस्थाहरू मरणासन्न स्थितिमा पुर्याउने को मान्य सदस्यहरू? त्यो संस्थाको हेल्थ कस्तो छ? कृपया यहाँहरूले त्यो बुझेर त्यसको बारेमा प्रश्न ल्याइदिनु होला, म आभारी हुन्छु. हाम्रा संस्थाहरू आज मरणासन्न अवस्थामा कसले पुर्यायो त्यो बारेमा अध्ययन गरेर कृपया सुझाव सल्लाह सहित मलाई सहयोग गरिदिनुहोस्, म एकदमै धेरै आभारी हुने थिएँ. तर सरकारले एउटा सानो कदम चाल्यो कुनै संस्थामा भनेपछि कहिले यो संस्था कहिले यो संस्थालाई यसो गर्न पाइन्न र त्यस सरकारले त काम गर्ने हो. प्रश्न उठाउन जरूर पाइन्छ, तर हरेक डिसिजन मेकिङमा चाहिँ हाफाजार्डली कुनै तपाईँको प्रमाण नजुटाइकन संसद अथवा बाहिर प्रश्न उठ्दाखेरि पनि देश बन्ने बाटोमा जाँदैन. यो मेरो सादर अनुरोध सम्माननीय सभामुख ज्यू मार्फत. त्यसै गरी अर्को मैले पनि के पनि भन्यो भने एउटा एउटा तपाईँको अन्त्यमा एउटा प्यानबाट विभिन्न एउटै व्यक्तिबाट भनौँ न एउटा प्यानबाट भनेपछि फरक पत्र धेरै पत्र पत्रिका एउटा दुईटा तीनटा चारवटा पत्र पत्रिका चलाउने अब कति छापिन्छन् कहाँ पुग्छन् आफ्नो ठाउँमा रह्यो तर जतिवटा एउटा प्यानबाट विभिन्न पत्र पत्रिकाको लागि चाहिँ लोक कल्याणकारी बाट चाहिँ सुविधा लिएको देखियो त्यसलाई नगर भनेर मैले पहिले गयो हो. यही विधिको आधारमा रहेर कार्यविधि परिवर्तन गरेर लागू गरेको लोक कल्याणकारी विज्ञापनलाई कसरी व्यवस्थित र कसरी प्रभावकारी गराउने भनेर त मैले आफैले टियुको आम संचार विभागसँग समन्वय गरेर एउटा अध्ययन गर्दैछु. फेरि यसको बारेमा कसरी अगाडि विधि बनाउने हुन्छ यो चाहिँ बाध्यकारी रूपमा मलेपबाट आएको प्रतिवेदनको आधारमा कार्यविधि बनाउँदाखेरि अब अहिले यो संसदको अपमान कसरी हुन्छ मैले त जवाफ भन्न त मिल्दैन होला, तर मान्यज्यूले यसको विषयमा ध्यान दिनुभयो भने म आभारी चाहिँ हुने थिएँ. त्यसै गरी माननीय स्मृति सेन्चुरीले नेपालमा भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि यूएनसीएससीले अनुमोदन गरेको 15 वर्षपछि पनि यसले अनिवार्य गरेको सूचनादाता तथा साक्षी संरक्षण ऐन अर्थात ह्विसल ब्लोअर एण्ड विटनेस प्रोटेक्सन एक्ट अझै बनेको छैन. सूचनादाता नागरिकहरू अझै सुरक्षित छैनन्, सत्य बोल्ने ओठहरू डराइरहेछन्. सूचनादाता नागरिकको परिचय गोप्य राख्न तथा साक्षीहरूलाई संरक्षण गर्ने सूचनादाता तथा साक्षी संरक्षण ऐन यसै सदनबाट पारित गरियोस् भनेर राख्नु भएको थियो. सूचनाको हक सम्बन्धी ऐन 2064 दफा 29 मान्यज्यूले उठाउनु भएको केही विषय छ जस्तो लाग्छ मलाई. सूचनादाताको संरक्षणको विषयमा छ. सार्वजनिक निकायमा भएको र भइरहेको वा हुन सक्ने भ्रष्टाचार अनियमितता र प्रचलित कानून बमोजिम अपराध मानिने कुनै कार्यको सूचना दिनु सम्बन्धित सार्वजनिक निकायका कर्मचारीको दायित्व हुनेछ. उपदफा 1 बमोजिम सूचना दिने सूचनादाताको पहिचान गोप्य राख्नु सूचना प्राप्तकर्ताको कर्तव्य हुनेछ. 3 उपदफा 1 बमोजिम सूचना दिएको कारणले त्यस्तो सूचनादातालाई पदबाट मुक्त गर्न वा कुनै किसिमको कानूनी दायित्व वहन गराउने गरी सजाय गरिने वा हानि नोक्सानी पुर्याउन पाइने छैन. 4 उपदफा 3 विपरीत हुने गरी सूचनादातालाई सजाय गरेमा वा हानि नोक्सानी पुर्याएमा सूचनादाताले सो निर्णय बदर गराउन क्षतिपूर्तिको माग सहितको उजुरी आयोगमा सूचना आयोगमा गर्न सक्नेछ. आयोगले उपदफा 4 बमोजिम परेको उजुरीमा जाँचबुझ गरी सूचनादातालाई पदमुक्त गरेको भए त्यस्तो निर्णय बदर गर्न र सूचनादातालाई कुनै नोक्सानी पुगेको रहेछ भने क्षतिपूर्ति गराउन समेत आदेश दिन सक्नेछ भन्ने व्यवस्था चाहिँ ऐनमा रहेको छ. अब योभन्दा बाहेक अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन राजस्व अनुसन्धान ऐन जस्ता अन्य ऐनमा समेत यो विषयमा समेटिएको हुँदा एकीकृत ऐनको आवश्यकता महसुस पनि अलिकति गरिएको चाहिँ छ. त्यही भएर सूचना आयोगबाट चाहिँ राष्ट्रिय रणनीतिक योजनामा समावेश रहेको छ यो विषय. सूचनादाताको संरक्षण ह्विसल ब्लोअर प्रोटेक्सन एक्टको मस्यौदा कानून आयोगले तयार गरी कानून मन्त्रालयमा पठाएको भन्ने जानकारी मलाई प्राप्त भएको छ. हेलो सरकार लगायत निकायमा उजुरी दिँदा उजुरीकर्ताको विवरण गोप्य राख्ने गरिएको जानकारी पनि म गराउन चाहन्छु. लगभग विषय नै हुन् कुनै कोही मान्यज्यूले उठाउनु भएको प्रश्नको कुनै भूलवश रेकर्ड गर्न भूल भएको रहेछ र उठेको प्रश्नको जवाफ नदिएको रहेछ भनेदेखि अर्को अवसरमा म यहाँहरूको जवाफ दिनेछु। म फेरि पनि दोहोर्याउन चाहन्छु कि मेरो सम्पर्क नम्बरमा अथवा मन्त्रालयमा आएर चाहिँ यहाँहरूले मन्त्रालयसँग सम्बन्धित कुनै पनि विषयमा सोध्नु भयो भनेदेखि 24 घण्टा यहाँको जानकारीको लागि म अवश्य पनि उपस्थित हुनेछु र म फेरि पनि जानकारी गराउन चाहन्छु। बाहिर आएका कतिपय कुराहरू मन्त्रालयहरूले सरकारले गरेको निर्णयहरू रहेछन् भनेदेखि यो यहाँहरूलाई पनि सहयोग हुन्छ, सरकारलाई पनि सहयोग हुन्छ। यसको बारेमा चाहिँ डेफ्टमा बुझेर मात्रै कुरा राखिदिनु भयो भनेदेखि हामीलाई पनि जवाफ दिन पनि र संसदको पनि एउटा गरिमा कायम हुन्छ जस्तो लाग्छ। सम्पूर्ण आज मैले जवाफ दिएका सम्पूर्ण मान्य सांसदज्यूहरूले यो विषयमा गम्भीरतासहित प्रश्न तयार गरेर राखिदिनु भयो र म तपाईँहरू अगाडि उभिएर यति सम्पूर्ण जवाफ दिने अवसर पाएँ। यहाँहरूले प्रश्न नराखिदिनु भएको भएदेखि त्यो जवाफ दिने त्यो अवसर पनि हुने थिएन। आउँदा दिनहरूमा पनि मन्त्रालयसँग सम्बन्धित प्रोएक्टिभली यहाँहरूले आफ्ना प्रश्नहरू, जिज्ञासाहरू, असन्तुष्टिहरू जुनसुकी माध्यमबाट पनि राख्नको लागि अनुरोध गर्न चाहन्छु। हार्दिक धन्यवाद, नमस्कार।
2: मान्य सदस्यहरू, अब माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छ।
3: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले मेलमिलाप सम्बन्धित दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
2: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन तसर्थ मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
3: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
2: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन तसर्थ नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
3: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
2: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला, यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्, हुन्न भन्ने आवाज सुनेन तसर्थ निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब माननीय कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावले निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब माननीय विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनलाई शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

सम्माननीय सभामुख महोदयको अनुमतिले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।

मान्य सदस्यहरू, अब शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 छलफल प्रारम्भ हुन्छ। उक्त छलफलमा समितिको प्रतिवेदन र सो सम्बन्धी विधेयकका दफाहरू तथा आनुषंगिक अन्य दफाहरूमा मात्र छलफल गरिने, छलफल गर्न सकिने बेहोरा पनि मान्य सदस्यहरूलाई जानकारी गराउँछु। उक्त छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायलसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिने प्रत्येक मान्य सदस्यलाई 3082 छलफल प्रारम्भ हुन्छ। उक्त छलफलमा समितिको प्रतिवेदन र सो सम्बन्धी विधेयकका दफाहरू तथा आनुषंगिक अन्य दफाहरूमा मात्र छलफल गरिने।

0: सम्माननीय सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले वैज्ञानिक प्रमाणको संकलन, विश्लेषण र परीक्षणलाई संस्थागत गर्दै अनुसन्धान तथा न्याय सम्पादनलाई प्रमाणमा आधारित बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना, संचालन र डीएनए डेटा ब्याङ्क सहितको संस्थागत संरचना निर्माण गर्न खोजेको छ। विधेयकको यस मूल उद्देश्यप्रति मेरो समर्थन छ। तत्कालीन नास्टबाट स्थापना कार्य शुरू हुँदै पछि कानून मन्त्रालय र हाल गठन आदेश बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेर सञ्चालन हुँदै आएको एक प्रयोगशालालाई कानूनी मार्गदर्शन र स्थायित्व प्रदान गर्न पनि यस विधेयक स्वागत योग्य छ। तर मेरो जिज्ञासा, अब यसलाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय अन्तर्गत राख्ने भनेरै कार्य अघि बढ़िरहेको र माननीय मन्त्रीज्यूले नै विधेयक प्रस्तुत गरिरहेको अवस्थामा विधेयकले मन्त्रालयको परिभाषामा विज्ञान प्रविधि हेर्ने मन्त्रालय भनेर किन राखिएको? यसले फेरि संरचनाको स्थायित्वको विषयमा प्रश्न उठाउन सक्छ कि? यस विधेयकले प्रयोगशालालाई स्पष्ट कानूनी आधार र स्थायित्व प्रदान गर्नेछ, तर विषय रह्यो यसको क्षमतामा, किनभने हालैको भोटेको सिबाडीले यसको क्षमताको विषयमा प्रश्न उठाइसकेको छ। क्षमता सीमित हुँदा एउटा शबलाई पहिचान गर्न समेत परिवारले लामो समय कुर्नु परिरहेको छ। त्यसैले यसको संस्थागत स्थायित्वसँगै यसको क्षमता विस्तार, लगानी लगायत विषय सुनिश्चित गर्न मन्त्री माननीय मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, विधेयकको दफा 24 डीएनए डेटा ब्याङ्कको नयाँ अवधारणा ल्याइएको छ, जुन कसुरको अनुसन्धान तथा बेपत्ता व्यक्ति र मृतकको पहिचानको लागि एउटा महत्वपूर्ण व्यवस्था हो। तर यससँगै गोपनीयता, डेटा सुरक्षा पहुँच, प्रयोगको उद्देश्य र संरक्षण अवधि र नष्ट गर्ने प्रक्रिया जस्तो मुख्य एवं संवेदनशील विषय ऐनमा नै स्पष्ट हुनुपर्नेमा तोकिए बमोजिम गरूनी पर्ने व्यवस्थाले यसलाई अपूरो बनाएको छ। साथै पारस्परिक कानूनी सहायता प्रयोजनको लागि अन्य देशबाट नेपाली नागरिकको डीएनए प्रोफाइल माग भएमा उपलब्ध गराउने भन्ने व्यवस्था समितिको प्रतिवेदन मार्फत थप गरिएको विषय पनि छ। यस प्रावधानको आवश्यकता कानूनी आधार, निर्णय प्रक्रिया, डीएनए डेटा सुरक्षाको मापदण्ड र सम्भावित दुरूपयोग रोक्ने संयन्त्रबारे विधेयकमा व्यवस्था गर्न माननीय मन्त्रीज्यूको ध्यान आकर्षण।
1: मान्य सदस्य बसुमाया तामाङ, त्यसपछि मान्य सदस्य मन्जु भुसाल।

0: आधुनिक फोरेन्सिक प्रयोगशाला स्थापना गर्ने सोच सकारात्मक र स्वागत योग्य छ। सम्माननीय सभामुख महोदय, यो विधेयक मुख्य गरी अपराध अनुसन्धान र न्यायिक फोरेन्सिक परीक्षणसँग सम्बन्धित छ, तर यसै अवसरमा म माननीय मन्त्रीज्यू र सरकारको ध्यान नेपालका उद्यमीहरूले भोगिरहेको अन्तर्राष्ट्रिय ल्याब टेस्ट र फ्युमिग्रेसनको गम्भीर समस्यातर्फ आकर्षित गराउन चाहन्छु। आज हाम्रा नेपाली उत्पादनहरू अस्ट्रेलिया, अमेरिका, युके, जापान लगायतका देशमा निर्यात गर्दा स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको ल्याब टेस्ट र फ्युमिगेसन नहुँदा हाम्रा दर्जनौ कन्टेनरहरू अन्तर्राष्ट्रिय बन्दरगाहमा रोकिने गरेका छन्। त्यस्तै विदेशका ल्याबमा परीक्षण गराउनु पर्दा उद्यमीहरूले ठूलो धनराशि खर्चनु परेको छ र झन्झटिलो प्रक्रियाका कारण हाम्रा वस्तुले अन्तर्राष्ट्रिय बजार गुमाउन परेको छ। सामान्य सभामुख महोदय, अदालत र प्रहरी अनुसन्धानका लागि फोरेन्सिक ल्याब बनाइरहँदा देशको अर्थतन्त्र र निर्यात जोगाउने अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक्रिडेटेड खाद्य तथा कृषि ल्याबको अभावलाई बिर्सन मिल्दैन। तसर्थ केवल न्यायिक क्षेत्रमा मात्र नभई नेपाली उद्यमीहरूले भोगिरहेको यो दुःख समाधान गर्न र हाम्रो उत्पादनलाई विश्वव्यापी मान्यता दिलाउन अन्तर्राष्ट्रिय स्तरको ल्याब पूर्वाधार विकासमा पनि सरकारले तत्काल ठोस पहल गरोस् भन्ने म माग गर्दछु। यो विधेयक सिद्धान्त त सकारात्मक रहेकोले यसको समर्थन गर्दै म आफ्ना भनाइ यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार।
1: माननीय सदस्य मन्जु भूषाल, त्यसपछि माननीय सदस्य गंगा लक्ष्मी आवान।

सम्माननीय सभामुख महोदय, प्रस्तुत राष्ट्रिय विधि प्रयोग विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक माथिको छलफलमा म आफ्ना विचार राख्न उभिएकी छु। वैज्ञानिक अनुसन्धान, अपराध नियन्त्रण र निष्पक्ष न्याय सम्पादनका लागि राष्ट्रिय

0: सम्मान्य सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081का सम्बन्धमा म आफ्नो धारणा राख्दैछु। अपराध अनुसन्धान प्रमाणको वैज्ञानिक परीक्षण, डीएनए परीक्षण र बेपत्ता तथा पहिचान नखुलेका व्यक्तिको पहिचानमा विविध विज्ञान प्रयोगशालाको महत्वपूर्ण भूमिका रहेको छ। 2052 सालको गठन आदेशको भरमा अस्थायी संरचनामा चल्दै आएको प्रयोगशालालाई स्थायी कानूनी आधार दिने यो विधेयक ल्याइएको देखिन्छ। सामान्य सर्वोच्च अदालतले 2067 सालमै डीएनए बनाउन दिएको परमादेश कार्यान्वयन पनि यसबाट हुनेछ भन्ने लाग्दछ। यस विधेयकको प्रयोगशालाको स्थापना सबै प्रदेशमा शाखा कार्यालय, प्रमाणको संरक्षण परीक्षण विधि, विपन्न नागरिकलाई निशुल्क परीक्षण, डीएनए डाटा बैंक तथा महालेखा परीक्षणबाट लेखा परीक्षण जस्ता महत्वपूर्ण प्रावधानहरू समेटेको छ। यस अवस्थामा यो विधेयक ल्याउनु समय सापेक्षित छ। सभामुख महोदय, म दफा 9, उपदफा 5 र समितिले थपेको दफा 18 देखिएको विषयमा आफ्नो केही धारणा राख्न चाहन्छु। दफा 9 उपदफा 5 परीक्षणको प्रतिवेदन तोकिएको समयभित्र पठाउनु पर्ने व्यवस्था गरेको छ, तर त्यो समय कति हो भन्ने विषयमा खुलेको छैन। परीक्षण प्रतिवेदन नआउँदासम्म वर्षौंसम्म मुद्दा अड्किने अवस्था हामीले देखेका छौं। प्रतिवेदन दिने अधिकतम समयमा एनमै खुलाउनु पर्दछ। समितिले थपेको दफा 18 अदालतबाट सफाई पाएको व्यक्तिको डीएनए प्रोफाइल 1 वर्षपछि हटाउनु पर्ने व्यवस्था गरेको छ, तर नमूना लिएको भए पनि मुद्दा नै नचलेको व्यक्तिको प्रोफाइल कहिले हटाउने भन्ने कुरा उल्लेख छैन। डीएनए डाटा नागरिकको गोपनीयतासँग प्रत्यक्ष जोडिएको विषय हो, त्यसैले यो विषय गम्भीर छ। यसको स्पष्ट व्यवस्था विधेयकमै गर्न आवश्यक छ भन्ने मेरो धारणा छ। साथै डाटाको दुरूपयोग वा चुहावट भएमा सजायको व्यवस्था पनि हुनुपर्दछ। नमूनालाई प्रमाणसँग, प्रमाणलाई न्यायसँग र न्यायलाई जनताको विश्वाससँग जोड्ने माध्यमका रूपमा राष्ट्रिय विविध विज्ञान प्रयोगशालालाई थप सुदृढ बनाउन आजको आवश्यकता छ। सकारात्मक उद्देश्यका साथ विधेयकलाई आवश्यक सुधारसहित अगाडि बढाउन म समर्थन गर्दछु, तर नमूना संकलन गर्ने, अनुसन्धान निकाय परीक्षण गर्ने प्रयोगशाला र डाटाको संरक्षण गर्ने निकाय जवाबदेही देखिएमा मात्र यस विधेयकको उद्देश्य पूर्ण हुन्छ। धन्यवाद।
1: मान्य सदस्य गंगा लक्ष्मी अवाल, त्यसपछि मान्य सदस्य सुशीला ढकाल आचार्य।
2: सम्माननीय सभामुख महोदय, जो जोलपा, आज शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयको गृह कार्य र दर्जनौं बैठकहरूको गहन दफावार छलफलपछि परिमार्जन सहित सदनमा पेश गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 छलफलमा भाग लिँदैछु। सभामुख महोदय, परम्परागत प्रमाण संकलन र अनुमानका भरमा गरिने अनुसन्धानहरूले आधुनिक युगको प्रविधिजन्य जटिलतालाई सम्बोधन गर्न पर्याप्त नहुन सक्छ। नेपालको न्याय प्रणाली र फौजदारी अनुसन्धान प्रक्रियालाई वस्तुनिष्ठ र प्रविधि मैत्री बनाउन यो कानून आफैमा एउटा दूरगामी र स्वागत योग्य कदम हो, तर राज्यले निर्माण गर्ने हरेक कानूनमा अन्तर्राष्ट्रिय असल अभ्यासहरू, नागरिकको मौलिक हक र राष्ट्रिय सुरक्षाको संवेदनशीलता बीच सन्तुलन कायम हुनु उत्तिकै अपरिहार्य रहन्छ। यस गरिमामय सदनमा आज यो कानूनलाई अझ बढी व्यावहारिक र सुरक्षित बनाउनका निम्ति केही महत्वपूर्ण संवेदनशीलतातर्फ म ध्यान आकर्षण गराउन चाहन्छु। पहिलो विषय व्यक्तिगत गोपनीयता र राष्ट्रिय सुरक्षाको बारेमा हो। विभिन्न राष्ट्रिय समाचारहरूमा आएका समाचारहरू र डिजिटल सुरक्षा विज्ञहरूका प्रतिवेदनहरूलाई निहाल्ने हो भने पछिल्लो समय जैविक डेटा सुरक्षा विश्वव्यापी रूपमा चुनौती बन्दै गएको छ। यो विधेयकले नेपालमा पहिलो पटक केन्द्रीय राष्ट्रिय डीएनए डाटा ब्याङ्क स्थापना गर्ने र जुन कानूनी बाटो खुलेको छ स्थापना गर्ने बारेमा त्यो ऐतिहासिक र स्वागत योग्य छ, तर दफा 17 उपदफा 4 व्यवस्था गरिएको पारस्परिक कानून सहायता
3: कानुनी सहायताको नाममा विदेशी मुलुक र निकायलाई कुनै व्यक्तिको डीएनए विवरण उपलब्ध गराउन सकिने प्रावधानले हाम्रो नागरिकहरूको व्यक्तिगत गोपनीयताको संवैधानिक हक र राष्ट्रिय डेटा सुरक्षामा कुनै छिद्र नहोस् भन्ने कुरामा म संवेदनशील हुनुपर्छ भन्दै सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। दोस्रो, संस्थागत निष्पक्षता र कार्यविधिगत सुधार अन्तर्गत फौजदारी मुद्दाहरूमा अदालतमा पेश गरिने फोरेन्सिक र डीएनए रिपोर्टहरू 100% राजनीतिक तथा प्रशासनिक छायाबाट मुक्त हुनुपर्दछ। यसका लागि विधेयकमा समेटिएका अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको मर्मलाई अक्षर पालना गरिनुपर्छ। विज्ञान र विवेकको कसीमा जाँचिएको प्रमाणले मात्रै अदालत प्रतिको जनआस्थालाई उच्च बनाउँछ र राज्य संयन्त्रलाई स्वच्छतारी हुनबाट रोक्छ। तेस्रो, न्यायमा समतामूलक पहुँच हुनुपर्छ भन्ने हो। नेपाल सरकार बाधी हुने र फौजदारी मुद्दाहरूमा फोरेन्सिक परीक्षण सेवा पूर्णत निशुल्क गराउने व्यवस्था आफैमा सराहनीय छ, तर दुर्गम क्षेत्रबाट प्रमाणहरू संकलन र धुवानीमा हुने ढिलाइका कारण कतिपय गम्भीर घटनाका प्रमाणहरू नष्ट हुने गरेको यथार्थ ज्वलन्त उदाहरणहरू हामीसँग छ। तसर्थ केन्द्रीय स्तरमा मात्र सीमित नभई
1: मान्य सदस्य सुशीला ढकाल आचार्य, त्यसपछि मान्य सदस्य टेक बहादुर साक्य।
4: सम्मान्य सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला केवल एउटा सरकारी कार्यालय होइन, यो नियाको वैज्ञानिक आधार निर्माण गर्ने महत्वपूर्ण संस्था हो। त्यसैले हामीले विधेयकको नाम र औपचारिकतामा मात्र होइन, यसको मूल भावना र संस्थागत संरचना र प्रभावकारी कार्यान्वयनमा समेत गम्भीर ध्यान दिनुपर्दछ। सरकारलाई मेरो सिधा प्रश्न छ, हामी प्रयोगशालालाई कानूनी हैसियत र दिँदैछौं, तर के त्यसलाई आवश्यक जनशक्ति, आधुनिक प्रविधि, पर्याप्त उपकरण र संस्थागत स्वागत पनि सहायता पनि सुनिश्चित गर्दैछौ? समितिले नै विधेयकको प्रस्तावमा कसुरको अनुसन्धान तथा न्याय सम्पादनमा सहयोग गर्ने उद्देश्य तथा परीक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउने विषय स्पष्ट रूपमा समेट्नु पर्ने आवश्यकता औलाएको छ। यसबाट एउटा कुरा स्पष्ट हुन्छ, मूल विधेयक पर्याप्त स्पष्ट र परिष्कार थिएन, त्यसैले सरकारसँग स्वाभाविक प्रश्न उठ्छ, नियाको आधार बन्ने संस्था सम्बन्धी विधेयक सुरुदेखि स्पष्ट सक्षम र बलियो बनाएर किन ल्याइएन? सम्मान्य सभामुख महोदय, आज अपराधको स्वरूप तीव्र रूपमा बढ़िरहेको छ। डीएनए परीक्षणदेखि डिजिटल प्रमाणसम्म वैज्ञानिक प्रमाण अपराध अनुसन्धान र न्याय सम्पादनका अन्त्यमा महत्वपूर्ण आधार बनिरहेका छन्। तर उपकर पुरानो हुने, विशेषज्ञ जनशक्ति अपर्याप्त रहने र परीक्षणका प्रतिवेदन समयमै प्राप्त नहुने हो भने कानून बनाएर मात्र न्याय सुनिश्चित हुँदैन। अझ महत्वपूर्ण कुरा, विधि विज्ञान प्रयोगशाला कुनै सरकारको इच्छा, प्रशासनिक दबाव वा राजनीतिक प्रभावमा चल्ने संस्था बन्नु हुँदैन। वैज्ञानिक प्रमाणले सत्ता हेर्नु हुँदैन, दल हेर्नु हुँदैन, पहुँच हेर्नु हुँदैन, प्रमाणले केवल तथ्य बोल्नुपर्छ। त्यसैले यसको संस्थागत स्वच्छता, वैज्ञानिक र निष्पक्षता र व्यावसायिक मापदण्ड विधेयकमै स्पष्ट र पर्याप्त रूपमा सुनिश्चित गरिनुपर्दछ। सरकारलाई म आग्रह मात्र होइन, जवाबदेताको प्रश्न गर्न चाहन्छु। कुनै निर्दोष व्यक्ति वैज्ञानिक प्रमाणको कमजोरीका कारण दोषी नठरियोस् र कुनै दोषी व्यक्ति वैज्ञानिक परीक्षणको कमजोरीका कारण उम्कन नपाओस् भन्ने सुनिश्चितता यो विधेयकले कसरी गर्छ? त्यसैले नेपाली काँग्रेसको तर्फ र हामीले विधेयकको उद्देश्यको विरोध गर्दैनौ।
1: मान्य सदस्य टेक बहादुर साक्य, त्यसपछि मान्य सदस्य प्रमिला कुलुजुङ।
5: सम्मान्य सभामुख महोदय, प्रतिनिधि सभाको यस गरिमामय बैठकमा माननीय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीज्यूद्वारा प्रस्तुत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै आफ्ना केही धारणाहरू राख्न चाहन्छु। सभामुख महोदय, न्याय केवल फैसला सुनाउनु मात्र होइन, न्याय तथ्य प्रमाण र वैज्ञानिक सत्यताका आधारमा स्थापित हुनु हो। नेपालको संविधानको धारा 20 प्रत्येक नागरिकलाई स्वच्छ, निष्पक्ष र छिटो छरितो न्याय प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। त्यस्तै धारा 51 विज्ञान तथा प्रविधिको विकास, विस्तार र वैज्ञानिक अनुसन्धानलाई प्रवर्धन गर्ने राज्यको नीति स्पष्ट गरेको छ। त्यसैले वैज्ञानिक प्रमाणमा आधारित अनुसन्धान प्रणालीको विकास गर्नु हाम्रो संवैधानिक दायित्व समेत हो। आधुनिक विधि विज्ञानका पिता मानिने एडमन्ड लोकार्डको प्रसिद्ध सिद्धान्त छ, एभ्री कन्ट्याक्ट लिभ्स अ ट्रेस, अर्थात कुनै पनि घटना वा अपराधमा संलग्न व्यक्तिले कुनै न कुनै प्रमाण छाप छोडेको हुन्छ। आज अपराधको स्वरूप पनि बदलिएको छ। डीएनए, डिजिटल उपकरण, साइबर अपराध, विष विज्ञान, फिंगरप्रिन्ट्स तथा अन्य वैज्ञानिक प्रमाण अनुसन्धानका महत्वपूर्ण आधार बनेका छन्। यस्तो अवस्थामा केवल अनुमान, दबाव वा परम्परागत अनुसन्धान पद्धतिमा निर्भर भएर आधुनिक अपराधको अनुसन्धान गर्न सकिँदैन। सभामहोदय, यस विधेयकको कार्यान्वयनसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वायत्त, निष्पक्ष, वैज्ञानिक र विश्वसनीय संस्थाको रूपमा विकास गर्नु अत्यन्त आवश्यक छ। प्रयोगशालाको परीक्षण र अनुसन्धानमा कुनै पनि प्रकारको राजनीतिक वा प्रशासनिक हस्तक्षेप नहुने संस्थाको सुनिश्चित हुनुपर्छ। त्यसै गरी डीएनए प्रोफाइलिङ, डिजिटल फोरेन्सिक्स एण्ड टक्सिकोलोजी जस्ता क्षेत्रमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको व्यवस्था गरिनुपर्छ। अर्को महत्वपूर्ण विषय हो सेवाको विकेन्द्रीकरण, डिसेन्ट्रलाइजेसन। विधि विज्ञान सेवा काठमाडौँमा मात्र सीमित हुनुहुँदैन, सातै प्रदेशसम्म विशेष गरी मधेसमा आवश्यक पूर्वाधार, प्रविधि र दक्ष जनशक्ति सहित सेवा विस्तार गर्नुपर्दछ। सभामहोदय, एउटा गलत प्रमाणले निर्दोषलाई सजाय दिन सक्छ र एउटा छुटेको प्रमाणले दोषी हुन सक्छ। त्यसैले विधि विज्ञान केवल प्रयोगशालाको विषय होइन, यो न्यायको विश्वसनीयताको विषय हो। अन्तत निर्दोष नफसोस् र दोषी नउम्खियोस् भन्ने न्यायको मूल मन्त्र सहित नेपालको अनुसन्धान तथा न्याय प्रणालीलाई वैज्ञानिक, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक 2083 आवश्यक परिमार्जन सहित सर्वसम्मत रूपमा पारित गरियोस् भन्ने माग गर्दै यस विधेयकप्रति आफ्नो पूर्ण समर्थन रहेको व्यक्त गर्दछु। धन्यवाद।
1: माननीय सदस्य परमिला कुलुजुङ, त्यसपछि माननीय सदस्य हरिमोहन भण्डारी।
6: सम्माननीय सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा स्थापना र सञ्चालन विधेयक 2081 माथिको छलफलमा भाग लिँदै म यस विधेयकप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गर्न चाहन्छु। आजको समयमा अपराध अनुसन्धान, प्रमाणको परीक्षण तथा न्याय सम्पादन प्रक्रियालाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउन विधि विज्ञानको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। वैज्ञानिक विधि र प्रविधिको प्रयोग द्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक प्रक्रियालाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना आवश्यक रहेको छ। सम्माननीय सभामुख महोदय, कानून निर्माण गर्दा संविधानको मूल मर्म र संघीय शासन प्रणालीको भावनालाई आत्मसात गर्नुपर्छ। कतिपय कानून तथा व्यवस्थाहरूमा संघीयताको अभ्यास हुन नसकेको अवस्था देखिन्छ। त्यसैले विधेयकलाई अगाडि बढाउने क्रममा संहिताको भावनालाई अझ स्पष्ट र प्रभावकारी रूपमा समेट्न आवश्यक संशोधनहरू गरिएको प्रति मेरो पूर्ण सहमति छ। त्यसै गरी नयाँ नयाँ निकाय स्थापना गर्दै जानु मात्र पर्याप्त हुँदैन, स्थापना गरिएका निकायहरूले आफ्नो उद्देश्य अनुसार प्रभावकारी रूपमा काम गरिरहेका छन् वा छैनन् भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यस सन्दर्भमा प्रस्तुत विधेयकमा प्रयोगशालाको कार्य सम्पादन तथा गतिविधिको नियमित समीक्षा गर्ने अवस्था व्यवस्था समावेश गरिएको छ। विशेष गरी प्रत्येक 3 महिनामा समीक्षा गर्ने व्यवस्था राखिनु सकारात्मक पक्ष हो, जसले संस्थागत उत्तरदायित्व र कार्यक्षमता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास लिएको छु। अत वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धान प्रणालीको विकास, न्याय सम्पादन प्रक्रियाको विश्वसनीयता अभिवृद्धि तथा विधि विज्ञान सम्बन्धी अध्ययन अनुसन्धान र परीक्षणलाई प्रभावकारी र विस्तृतकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन आवश्यक रहेको हुँदा प्रस्तुत विधेयक पारित हुनुपर्दछ। धन्यवाद।
1: मान्य सदस्य हरिमोहन भण्डारी, त्यसपछि मान्य सदस्य जनक सिंह धामी।
7: धन्यवाद। सभामुख महोदय, म आज राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका बारेमा केही भन्न गइरहेको छु र यो एउटा टेक्नोलोजी जसले यो डीएनए टेस्ट लगायत विविध टेस्टहरूबाट यो मानिसमा हुने यो जुन नेगेटिभ कुराहरू छ त्यसको बारेमा पत्ता लगाउने इन्भेस्टिगेसनको मेन जरुरी रहेछ। यसमा ब्रिजको काम गर्दो रहेछ यसले चाहिँ यो प्रयोगशालाले कानून र उसको बारेमा। यो एउटा वैज्ञानिक प्रणालीहरू यति मात्रै हो कि यो यसको दायरा यति मात्रै हो कि यो त नेपाल पुलिसले पनि गरिरहेको जस्तो लाग्छ मलाई, विभिन्न सेक्सनहरूले गरिरहेछ। यो एउटा अघि मान्यजीले भने जस्तै यो सातवटै प्रदेशमा हुनुपर्छ, यसमा दुई मत छैन, किनभने अहिले भएको घटनाको ब्लडको सेम्पलहरू पनि यहाँ ल्याएर टेस्ट गर्नुपर्ने अवस्था आइरहेछ, रसुवाको अस्तिको घटनामा मात्रै पनि। त्यही भएर कम्तीमा एटलिस्ट सातवटा प्रदेशमा चाहिँ मन्त्रीज्यू यसको लागि पहल गरिदिनु होला र यो एउटा अत्याधुनिकतर्फ जानु पर्यो। मलाई लाग्छ यो भेरी सिम्पल उसमा छ कि जस्तो लाग्छ। र यो त्योभन्दा नि समस्या कहाँनिर भयो भने टेस्ट एउटा गरिदिने अर्का चाहिँ देखाइदिने खालको एउटा यसमा चाहिँ अलिकति ऊ पनि भए जस्तो लागिरहेछ मलाई। यो पहिला भयो जस्तो लाग्छ, कुनै कुनै जस्तो निर्मलाका घटनाका कुरा अर्का घटनाका कुरा त्यो हो कि होइन, अब अहिलेसम्म त्यो रिजर्भ रहन्छ कि हुँदैन, यसमा एउटा कन्फ्युजिङ मलाई के छ भने लङ टाइम राख्न सकिन्छ होला, यो रिपोर्टहरू त रहन्छ होला, त्यो मान्छेको राख्छ कि राख्दैन, यहाँ त कमिटमेन्टको कुराहरूमा समस्या हो, हरेक क्षेत्रको कमिटमेन्टको समस्या हो, यसमा यो पनि समस्या छ। अब निर्मलाको डीएनए त्यहाँ छ छैन हत्यारा पत्ता लाउँदाखेरि अर्कैको टेस्ट गराएर देखा हो भन्ने कन्फ्युजिङहरू मान्छेमा अहिलेसम्म कन्फिडेन्स छैन यो कुराहरूमा, त्यो टाइपको चाहिँ अब यसमा के गर्न सकिन्छ। यो त एउटा कमिटमेन्टको गभर्मेन्टको एउटा उसको कुरा हो र नैतिकताका कुराहरू पनि आउँछ यसमा काम गर्दाखेरि। र यो नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटरीमा हाम्रो साइन्सकै विज्ञान हाम्रो विद्वान मन्त्रीजी हुनुहुन्छ, उहाँकै फोर्समा एउटा विज्ञान मन्त्रालय गठन भएको छ, थुप्रै ऐनहरू संशोधन हुन बाँकी छ जस्तो लाग्छ। र डाक्टर साहबज्यू, अब यो बाँदरको बारेमा पनि तपाईँका यो इस्युहरू आएको हो बारम्बार, यो के गर्न सकिन्छ यिनीहरूको बारेमा एउटा यो चाहिँ इस्यु चाहिँ यसमा चाहिँ तपाईँले बारम्बार आ हुनाले यसको बारेमा केही नयाँ कुरा उपायहरू छ कि त्यो पनि एउटा दिनुहोला कि जस्तो लाग्छ मलाई। र यो महत्वपूर्ण कुरा चाहिँ मेन कुरा यो प्रयोगशाला टेक्नोलोजी चाहिँ अगाडि बढाउनु पर्छ र यो यति मात्रै होइन कि इन्भेस्टिगेसनका कुराहरू थुप्रै हुन्छ, यो त एउटा सीमित दायरा एउटा मानव र मान्छेको र क्राइमकोमा मात्रै राखेको जस्तो लाग्छ मलाई, यसको दायरा अलिक बढी नै हुनुपर्छ कि जस्तो लाग्छ। यसमा अब खासै उ नभए हुनाले मैले धेरै
1: मान्य सदस्य जनक सिंह धामी, त्यसपछि मान्य सदस्य पुकार बम।
8: सम्मान्य सभामुख महोदय, राष्ट्रिय सभामा उत्पत्ति भई शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित प्रतिनिधि सभामा माननीय मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 आफ्ना विचारहरू राख्न उपस्थित भएको छु। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सम्बन्धित तहका कर्मचारी विज्ञ विभिन्न संघ संस्था सरोकारवाला सबैसँग परामर्श गरी मेहनतका साथ प्रतिवेदन तयार गरेकोमा समितिका सभापति माननीय ओजोशी शेरचन लगायत समितिका मान्य सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु। समितिले 33 दफा रहेको विधेयकमा 27 दफामा संशोधन गरी प्रतिवेदनमा प्रयोगशालाको संस्थागत क्षमता, वैज्ञानिक तथा प्राविधिक दक्षता, बाह्य हस्तक्षेप मुक्त र निष्पक्षतामा जोड़ दिनुभएको छ। समय र परिस्थितिसँगै मानिसका बढ्दै गएका क्रियाकलाप, जनसंख्या वृद्धिसँगै परिवर्तन हुँदै गएको आजको समाजमा प्रत्यक्षदर्शी मानिसको बयान र कागजले मात्र न्याय सम्पादन गर्न गाह्रो भएकोले न्यायिक प्रक्रियालाई थप बलियो र पारदर्शी बनाउन आएको यो विधेयक समय सापेक्ष भएकोले स्वागतयोग्य छ। हाल नेपालमा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान गरी तीनवटा प्रयोगशालाहरू रहेको पाइन्छ र हाल कायम रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति 2052 खारेज गरिएको छ भने त्यसको सबै संयन्त्र यसै प्रयोगशालामा सार्ने गरी विधेयकमा व्यवस्था गरिएको छ। वैज्ञानिक विधि र पद्धतिद्वारा प्रमाणको संकलन, विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण प्रभावकारी बनाउन विधेयकमा प्रयोगशाला स्वायत्त हुने, काम कर्तव्य र अधिकार, संचालक समिति गठन तथा काम कर्तव्य र अधिकार, कर्मचारी प्रयोगशालाको कोर्स, लेखा परीक्षण, डीएनए डाटा बैंक स्थापना, उप समिति गठन, कार्यकारी निर्देशकको व्यवस्था, नियमावली बनाउन सक्ने र विभिन्न मापदण्ड तयार गर्ने, विभिन्न परीक्षण नमूना सुरक्षित शुल्क लिन सक्ने र राय दिन सक्ने सबै व्यवस्था विधेयकमा गरिएको छ। सभामुख महोदय, ऐनमा नियमावलीलाई नै बढ़ी प्राथमिकता राखेको पाइन्छ। नाम मात्रको ऐन हुने र सबै काम नियमावलीले गर्ने व्यवस्था गरेमा स्वार्थ मानिन्छ कि भन्ने खतरा रहन्छ। अर्को कुरा, मन्त्रालयका सचिवहरू धेरै समितिहरूमा अध्यक्ष भइरहँदा उहाँहरूको मन्त्रालयको दैनिक कार्य सम्पादनमा कतिको असर पर्न सक्छ होला छलफलको विषय पनि छ। साथै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने कुरामा यो विधेयकमा प्रष्टता छैन। अन्तमा हामीले ऐन मात्र बनाएर हुँदैन, प्रयोगशालालाई सक्षम स्वायत्त र व्यावसायिक बनाउन पर्याप्त बजेट, जनशक्ति उपकरणको पनि व्यवस्था मिलाउनु पर्ने हुन्छ। सकेसम्म सबै प्रयोगशालाहरूको संयुक्त ऐन निर्माण गर्दा कस्तो होला मेरो जिज्ञासा मात्र हो। डीएनएकै लागि पनि लामो समय कुर्नुपर्ने बेला र छिटो न्याय सम्पादन गर्न खड्किएको अभावलाई पूर्ति गर्न आएको यो विधेयक समय सापेक्ष भएकोमा स्वागत र समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य पुकार बम, त्यसपछि मान्य सदस्य नीता घतानी।
9: सम्माननीय सभामुख महोदय, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 छलफल गरियोस् भन्ने प्रस्तावमाथि म आफ्नो केही धारणाहरू राख्न चाहन्छु। म यही समितिमा भएर दफावार छलफलमा चाहिँ 100% एटेन्डेन्स सहित चाहिँ उपस्थित भएर चाहिँ लगभग सबै बैठकहरूमा उपस्थित भएर आफ्नो धारणा राखिएको थियो। सर्वप्रथम यो विधेयक यहाँसम्म आउनमा धन्यवादका पात्रहरू विशेष गरी मान्य मन्त्री महावीर पुनज्यू र मन्त्रालयका सचिवज्यू लगायत, त्यसपछि यस समितिका सभापति डाक्टर ओजस्वी शेरचन, त्यसपछि यस समितिका समिति दशरथ धमला लगायतको राष्ट्र सेवा कर्मचारीहरू र प्लस सबैभन्दा इन्ट्रेस्टिङ भनेको यो छलफल हुँदै गर्दाखेरि हामी कहीँ कतै पनि पार्टीगत रूपमा नभइकन चाहिँ एकदमै सौहार्दपूर्ण कम्पेरिटिभली गर्व लाग्छ यो समितिमा हुँदै गर्दाखेरि कहीँ कतै कहिले पनि त्यो झगडा कहीँ पनि केही पनि भएको त्यो कारणले गर्दाखेरि यो एकदमै राम्रो तरिका आएको छ। सबभन्दा यसको एकदम सुन्दर पक्ष भनेको चाहिँ लगभग यो 22 बैठकहरू भयो, हामी निर्वाचित भएर आइसकेपछि यो ठाउँमा आउँदै गर्दाखेरि 22 बैठकहरू मध्येमा अलमोस्ट 70-80% 16 बैठकहरू चाहिँ यसैमा फोकस थियो। त्यो कारणले गर्दाखेरि एकदमै राम्रो बनेको छ यो 2052 सालको गोठादेशपछि को 83 आउँदै गर्दाखेरि झन्नै 30 वर्षभन्दा बढी पछि यो एकदमै राम्रो तरिकाले दूरगामी प्रभाव हेर्ने खालको हिसाबले चाहिँ आएको छ। आगामी 2-3 दशकसम्म चाहिँ यसले लग्छ भनेछ। यसका केही कुराहरू मैले यहाँ राख्न चाहन्छु। सुरुमै मैले क्रिटिकल, किनभने यसको धेरै पोजिटिभ कुराहरू छ, यहाँ मान्य सांसदज्यूहरूले चाहिँ कुरा राख्दै गर्दाखेरि हामीलाई कम्तीमा 3 महिना लाग्यो कन्क्लुजन पुग्दै गर्दाखेरि, तपाईँहरूले एकदमै छोटो समयमा यहाँसम्म कतिवटा कुरा राख्नु भएको छ त्यो पनि एकदमै सराहनीय छ। यसमा सबभन्दा पहिले क्रिटिकल म के राख्न चाहन्छु भने सबैभन्दा ठूलो हामीले हेरेको मन्त्रालय समिति लगायतमा चाहिँ यसको कारणै नि यसको चाहिँ यति धेरै छलफल यति गहन तरिकाले कम्पिटेटिभ एनालाइसिस सहित हामीले देश विदेशहरूको लगभग 15-20 देशहरूको हामीले कम्पिटेटिभ गरिसकेपछि आइसकेपछि कन्टेस्टहरूमा चाहिँ यसको यो पूर्ण फुल तपाईँको इम्प्लिमेन्टेसनमा चाहिँ मात्रै कुरा हो, त्योभन्दा बाहेकमा चाहिँ यसको एप्लिकेसन भर्खरै भोटेको सीमा आएको बाढीबाट बेवारिसे जुन सबहरूमा चाहिँ भर्खरै पनि हामी काम गर्दा गर्दा यो विधेयक अन्तिम पुग्दा पुग्दै चाहिँ जुन खालको यो समितिबाट जोडिएका मान्छेहरू हुन्छ उहाँहरूले गर्नुभएको कामहरूले गर्दै देखाउँछ कि यो कतिको इम्पोर्टेन्ट छ भन्ने कुराहरूमा। र त्यसपछि अर्को यो विधेयकमा चाहिँ कर्मचारीहरूको इन्टरभेन्सन हुन्छ भन्ने खालकोमा जुन खालको एउटा मिथ्या थियो त्यो कहीँ पनि देखिएन. यसमा चाहिँ लगभग 100% सांसदजीहरूले नै राखेको कुराहरू छ. यसमा सैद्धान्तिक अरू कुराहरूमा चाहिँ समावेशित कुराहरूलाई एकदमै बढी राखिएको छ. यसलाई झन्झटमुक्त गराइएको छ. यसमा चाहिँ तपाईँको कर्मचारीहरूको धेरै इन्भल्भमेन्ट जस्तै सहसचिव सचिव मन्त्रालयको त्यो राखिएको छ. विधेयक अल्टिमेटली राम्रो भएको छ. यसको मेन कुरा भनेको चाहिँ कार्यान्वयनमा
1: मान्य सदस्य नीता घतानी त्यसपछि यशोदा कुमारी बराल.
10: सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यू, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 माथि मेरो केही सुझावहरू राख्न चाहन्छु. अदालतमा न्यायको ढोका ढकढकाउने नागरिकका लागि वैज्ञानिक प्रमाण नै सबैभन्दा ठूलो आधार हो. आधुनिक निष्पक्ष र भरपर्दो विधि विज्ञान प्रयोगशालामा स्थापना हुनु स्वागत योग्य कदम छ. तर अहिलेको स्वरूपमा रहेको विधेयकले प्रयोगशालालाई निष्पक्ष अनुसन्धान केन्द्र बनाउनको साटो मन्त्रालयको एउटा नियन्त्रित शाखा बनाउने खतरा पनि देखेको छु. प्रयोगशालाले नेतृत्व र सञ्चालन समितिमा निजामती अधिकारीहरूको बाहुल्यता राखेको छ. जबसम्म प्रयोगशाला प्रशासनिक र राजनैतिक प्रभावबाट मुक्त हुँदैन तबसम्म यसले दिने प्रतिवेदन जनताको विश्वास पनि रहँदैन. प्रयोगशालाको प्रमुख पद राजनैतिक भागभण्डा होइन, खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक र विज्ञहरूलाई ल्याउने ग्यारेन्टी पनि यस प्रतिवेदनले गरियोस्. काठमाडौँमा मात्र केन्द्रित प्रयोगशालाले 77 जिल्लाका नागरिकलाई न्याय दिन सक्दैन. सुदूरपश्चिम र कर्णालीका जनताले फोरेन्सिक रिपोर्टका लागि हप्तौं काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य कहिले हुन्छ? म मन्त्रीजीलाई प्रश्न पनि गर्न चाहन्छु. विधेयकमा नै समसामयिक सीमा तोकेरै सातै प्रदेशमा अत्याधुनिक प्रादेशिक प्रयोगशाला स्थापना गर्न बाध्यकारी कानूनको व्यवस्था गरियोस्. आज अपराधहरू कोठाभित्र मात्र होइनन्, डिजिटल दुनियाँमा भइरहेका छन्। साइबर अपराध डीएनए परीक्षण र प्रमाण संकलन गर्दा नागरिकको प्राइभेसी राइटको हनन नहुने स्पष्ट कानूनी घेरा बनाउनका लागि निर्माण गरियोस्. साथै दक्ष वैज्ञानिकहरूलाई नेपालमै टिकाउन विशेष सेवा सर्व सुविधा ग्यारेन्टी विधेयकमा समेटियोस्। अन्त्यमा सभामुख महोदय, अपराध अनुसन्धानमा प्राविधिक कमजोरका कारण कुनै निर्दोष जेल जान नपरोस् र कुनै दोषी उम्किन पनि नपरोस्। यो मूलत सुझावसहित राष्ट्रिय सभाको सन्देशसहित मात्र यो विधेयक पारित गरियोस् म जोरदार माग गर्दछु। धन्यवाद.
1: मान्य सदस्य यशोदा कुमारी बराल त्यसपछि मान्य सदस्य गुरु प्रसाद बराल.
11: सम्माननीय सभामुख महोदय, राष्ट्रिय विधि प्रयोगशालालाई वैज्ञानिकता र प्रयोगशाला स्थापना गर्नको लागि पहिलाको केही सुधार गर्नको लागि बनाइएको जुन विधेयक छ यसमा भएका राष्ट्रिय सभा र अहिलेका सुझावलाई सकारात्मक रूपमा लिँदै केही सुझाव दिन चाहन्छु. यो प्रयोगशाला भनेको अहिले पनि नेपालमा न्यून स्थितिमा छ. कर्णालीमा त शून्य नै भन्दा हुन्छ. दुर्गम पिछडिएका क्षेत्र, एउटा रगत टेस्ट गर्न हामी सुर्खेत आउनुपर्छ कालीकोटबाट. अहिले पनि जिल्ला हस्पिटलमा अलिअलि छ, त्यो ल्याब बिग्रियो भने फेरि सुर्खेत नै धाउनुपर्ने स्थिति छ. यो कुरालाई राज्यले अहिले आउने विधेयकमा पनि यो प्रयोगशाला फराकिलो रूपमा ती पछि परेका ठाउँमा एउटा सामान्य डेंगू लाग्दा चेक गर्न म काठमाडौँ आइपुग्नुपर्छ भने ती कर्णालीका जनतालाई पर्ने असर, दुर्गम क्षेत्रका जनतालाई पर्ने असरलाई कतिको दूरगामी असर पर्छ र अब पनि हामीले नसोच्यौं भने के हुन्छ भन्ने कुराहरू स्पष्ट अझै पनि पारिएको छैन. यो कुरा अब पारित गर्ने भनेर राष्ट्रिय सभाको सुझावसहित आइसकेको छ, अझै पनि केही हेरफेर गर्न र यसलाई फराकिलो बनाउन मिल्छ भने यो कुरालाई हेरियोस्। प्रयोगशाला भनेको हाम्रो जीवनको अहिले सबैभन्दा महत्वपूर्ण चिज रहिसक्यो. अहिले खानपिन हरेक कुराले गर्दा मान्छे दिनौ बिरामी र हरेक ठूल्ठूला रोग लागेर हामीले विदेश जानुपर्ने स्थिति. नेपालमै उपलब्ध अहिले पनि धेरैवटा प्रयोगशाला डीएनए टेस्ट गर्नको लागि धेरैवटा कुराहरू विदेशमा गएर 48 घण्टा 15 दिनपछि आउने कुराहरू 72 घण्टापछि आउने कुरा नेपालमा प्रयोगशाला टेस्ट नभएर नै होला सायद, मलाई त्यस्तो लाग्छ. यो कुरालाई लिएर गहिरो जनतासम्म यी हामीले बनाउने कानून विधिहरू तल ग्रामीण जनतासम्म पुगेर हाम्रा सेवा सुविधा छन् कि छैनन्, त्यसको जनताले पाएका असर के हुन्, भोलि जनतालाई स्थापित कसरी गर्न सक्छौं र हामीले गरेका कामले काठमाडौँ सिंहदरबार वरिपरि घेरामा बस्ने रिङरोडभित्र बस्ने जनता र हुम्ला कर्णालीका जनता सुदूरपश्चिमका जनतालाई प्रभाव के पर्छ भन्ने कुराहरूलाई पनि स्पष्ट हेरौं. नेपाली जनता दुई लगभग 3 करोड हाराहारी जनतालाई बराबर सेवा सुविधा त उत्तिखेरै पुर्याउन नसकिएला। हाम्रो भौगोलिक स्थिति छ, तर ती पनि जनता हुन्, तिनीहरूले पाउने पनि जुन उपचार छ, यो प्रयोगशाला छ। अहिले उदाहरण दिउँ, क्रिया गर्न मान्छेले पाएका छैनन्, यही डिएनए को कारण मेरो सास त भेटिएन, लास भेटाउँ भनेर मान्छेले रोइरहेका छन्। यो हामीले गर्ने कुराहरूलाई कसरी लैजाने भन्ने गहिरो रूपमा हेरेर हामीले बनाउने कानूनलाई तल्लो वर्गको क्षेत्रलाई पनि उपयोग हौ, त्यही नै सुशासन भनिन्छ होला। सायद हामीले बनाएका कानून म र तपाईँको लागि भयो भने त्यसलाई उपयोगी हुँदैन। धन्यवाद, नमस्कार।
1: मान्य सदस्य गुरु प्रसाद बराल, त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा।

0: सभामुख महोदय, सभामुख महोदयको अनुमतिले म विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनसँग सम्बन्धित विधेयकको विषयमा आफ्नो धारणा राखिरहेको छु। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला को जुन ऐन हामी पारित गर्ने दिशामा लागेका छौं, यसले पहिलो कुरा हाम्रो देशमा विधि विज्ञानको सन्दर्भमा एउटा संस्थागत सुदृढीकरणको काम यसले गर्नेछ। यो ऐनको व्यवस्थाले देशको प्राविधिक दक्षता अभिवृद्धिको काममा महत्वपूर्ण भूमिका खेल्नेछ। तेस्रो कुरा, अपराध अनुसन्धान र त्यसको तहकिकातका सन्दर्भमा वैज्ञानिक अनुसन्धानको आधार यसले खड़ा गर्नेछ। चौथो, राष्ट्रिय र अन्तर्राष्ट्रिय समान उद्देश्य भएका संस्थाहरूसँग सहकार्य गर्ने र अध्ययन अनुसन्धानका काममा हातोमालो गर्ने प्रक्रियालाई पनि यसले सहजीकरण गर्नेछ। यसको अतिरिक्त सभामुख महोदय, आज कसुरको अनुसन्धान र अभियोजनका लागि महत्वपूर्ण कानूनी आधार यो विधेयक ऐनमा रूपान्तरित भएपछि प्राप्त गर्नेछ। सँगसँगै आज नेपालमा डीएनए परीक्षणको एउटा गम्भीर चुनौती हामीसँग रहेको छ। हालसालै भोटेकोशीको विभत्स दुर्घटनाले पनि यसको अझ महत्वलाई उजागर गरेको छ र हामीले डीएनए परीक्षणसँग सम्बन्धित रहेर डाटा ब्याङ्कको स्थापना र त्यसको सञ्चालनको अन्तर्राष्ट्रिय मानक स्तर कायम गर्ने कुरामा समेत यसले महत्वपूर्ण आधारभूमि दिनेछ। यसको सँगसँगै डीएनए डाटा ब्याङ्कको गोपनीयतामा राख्नुपर्ने कानूनी व्यवस्थाका प्रावधानहरू र राज्यको एउटा कन्फिडेन्सियल चाहिँ क्षमता अभिवृद्धि समेत यो विधेयकले सारमा बोकेको छ। यस अर्थमा यो विधेयकलाई राष्ट्रिय आवश्यकता विधि विज्ञानको सन्दर्भमा आवश्यकता।
1: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।
2: सम्मान्य सभामुख महोदय, सर्वप्रथम यो राष्ट्रिय सभाबाट पारित भएर समितिमा निकै लामो छलफल गरेर हाम्रा मान्यज्यूहरूले जाने संशोधन प्रस्ताव गरेर जाने छलफल गरेर ल्याएको विधेयकको म समर्थन गर्न चाहन्छु। यसलाई पास गर्नका लागि म अनुरोध गर्न चाहन्छु र म चाहिँ यो पास गर्दै गर्दाखेरि चाहिँ दुईटा कुरा यहाँ अनुरोध गर्छु। बलबहादुर चौधरी चौलाई आठ डाङको एकजना चाहिँ साथी हुनुहुन्छ, उहाँ मसँगै समानुपातिको उम्मेद्वार पनि हुनुहुन्थ्यो अघिल्लो पटक। उहाँले 2056 साल 4/23 गते 2178-255 नम्बरको नागरिकता प्राप्त गर्नुभयो डाङबाट। उहाँमा अर्कै खालको लक्षण देखा परेपछि उहाँले यौनिक अल्पसंख्यक भनेर अन्यमा चाहिने 2072/13 अर्को नागरिकता लिनुभयो। त्यसपछि उहाँलाई निर्वाचनमा अर्को पटक समानुपातिक उम्मेद्वार हुन कानूनले दिएन। त्यसपछि उहाँले चाहिने 78/24 महिलाको पहिचान बनाएर महिला भनेर नागरिकता लिनुभयो। अनि भएछ त के भन्दाखेरि उनको त्यो दोस्रो पटकको चाहिने अन्य भनेर लिएको नागरिकतालाई बदमाशी गरेर अर्कै मान्छेले चाहिने यहाँ काठमाडौँको चाबेलबाट एउटा प्यान नम्बर दर्ता गरेछ। त्यही प्यान नम्बरका आधारमा त्यही मान्छेको नामबाट चाहिने के भन्छ त्यसमा अर्को फोटो चाहिने अपलोड गरेर यो के भन्छ प्रभु ब्याङ्कमा चाहिँ खाता खोलेछ। अनि त्यसपछि त्यो प्रभु ब्याङ्कमा खाता खोलिसकेपछि उनले एउटा चाहिने कन्सल्टेन्सीबाट 15 लाख रुपियाँ ऋण मागेछन्। अनि सिराको एकजना साथीले राम उद्गार शाहजीले चाहिँ 15 लाख रुपियाँ उहाँलाई पठाएछ। अनि 15 लाख रुपियाँ फिर्ता गर्ने बेला उहाँले चेक दिनुभएछ, अनि चेक दिँदाखेरि चाहिँ ब्याङ्कले चाहिँ नि त्यो कुरा थाहा पाएपछि चेक रोकिएछ। अनि रमाइलो त के भएछ त भन्दाखेरि दाङको प्रहरीले ती बलबहादुर चौधरी पछि चाहिँ उहाँले आफ्नो नाम चाहिने के भन्छ रेसमा बनाउनु भएको थियो, अनि उहाँको चाहिने नामबाट चाहिँ पक्राउ पुर्जी आएछ र प्रहरीले पक्रिनका लागि घर आएछ। अनि यसरी चाहिँ उहाँ अहिले चाहिँ मुद्दा खेप्दै हुनुहुन्छ होइन। अब त्यसै गरिकन बुटोलको 15 एकजना ऋषिराम सुनार गैर दलितहरूकै वरिपरिको छेउमा चाहिँ घर बनाएर बसेछन्, अनि उहाँलाई दलित भएर यो टोलमा नबस्नका लागि कहिले फोहोर फ्याँकिदिने, कहिले सुविधाहरू नदिने, खानेपानी लाइन काटिदिने यावत खालको कामहरू गरेछ। त्यसपछि त्यहाँ कुटपिट भएछ र उहाँलाई कुटेछ। अनि वडाध्यक्षले चाहिने सीसीटीभीको प्रमाण खोज्ने बेलामा चाहिँ सीसीटीभी तिमीलाई कुट्ने बेलामा उता फर्किया रहेछ, त्यस कारणले चाहिँ त्यो भएन भन्नुभएछ। यसले गर्दाखेरि यस्ता खालका घटनाहरूबाट सर्वसाधारणहरू यसरी चाहिने प्रभावित हुन्छन्। यो चाहिने नेपाली समाजको आधारभूत वर्गको चाहिने तथ्यलाई ध्यान दिएर यो कानून पास गरौं।
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी, त्यसपछि मान्य सदस्य डाक्टर लेखजङ थापा।
3: सम्माननीय सभामुख महोदय, अस्सलाम वालेकुम। आज म राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयकमा छलफल गर्दैछु र यो छलफलमा नेपालमा अपराध अनुसन्धान वैज्ञानिक प्रमाणमा आधारित छ कि अझै पनि बयान दबाव र अनुमानमा आधारित छ भन्ने कुरा हामीलाई थाहा छ। यो व्यापक बाहिर पनि छलफल छ र कहिले कहिले प्रहरीमा गयो भने यस्ता यस्ता रिपोर्टमा धेरै छलफल हुन्छ। यदि हामी साँच्चीकै वैज्ञानिक प्रमाणमा आधारित न्याय चाहन्छौँ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला अत्यन्त महत्वपूर्ण संस्था हो, तर प्रयोगशाला स्थापना गर्ने कुरा मात्रै पर्याप्त छैन। प्रयोगशाला कति स्वतन्त्र हुन्छ, कति सक्षम हुन्छ र त्यसको रिपोर्टमाथि अदालत तथा नागरिकले कति विश्वास गर्ने वातावरण बन्छ, मुख्य प्रश्न यही हो। यो विधेयकको उद्देश्य नै प्रमाणको संकलन, विश्लेषण र परीक्षण मार्फत कसुरको अनुसन्धान तथा न्याय सम्पादनमा सहयोग गर्नु र विधि विज्ञानलाई प्रभावकारी, विश्वसनीय तथा यसलाई राम्रो तरिकाले कार्य गर्न बनाउने हो। र अर्कोतर्फ प्रयोगशालाको वैज्ञानिक स्वतन्त्रताको सवाल, रिपोर्ट आउन महिनौ लाग्छ, यो कुराहरूलाई लिएर हामी अगाडि बढ़िरहेका छौं र यसको दुर्गम जिल्लाबाट आउँदा फेरि हामीलाई जो समय लाग्छ त्यो बेलामा प्रमाणहरू बिग्रिन्छ भन्नेमा हामी चिन्तित छौं, देख्छौं पनि। र दफा दुईमा विधि विज्ञानको उद्देश्य स्पष्ट गर्ने तर्फमा प्रयोगशाला रिपोर्ट दिने ठाउँ मात्र होइन, राज्यको वैज्ञानिक प्रमाण प्रणालीको आधार हो, त्यसैले यसको उद्देश्य नै व्यापक र स्पष्ट हुनुपर्छ। तीनमा प्रयोगशालाको स्वायत्तता तर्फ, वैज्ञानिकले कसको पक्ष रिपोर्ट दिने होइन, प्रमाणले जे देखाउँछ त्यही रिपोर्ट गर्ने हो, त्यसैले प्रयोगशालाको संस्थागत स्वतन्त्रता कानूनमै सुरक्षित हुनुपर्छ। दफा चार संस्थागत संरक्षण विशेषज्ञतर्फ, प्रयोगशालामा डीएनए, विश्वविज्ञान, डिजिटल फोरेन्सिक, साइबर फोरेन्सिक दस्तावेज तर्फ हेर्न पनि एकदमै जरूरी छ, यसलाई अझै विश्लेषण गर्न पनि जरूरी छ जस्तो मलाई लाग्यो। र यसैमै आजको अपराध मोबाइल कम्प्युटर डीएनए डिजिटल प्रमाणमा पुगेको छ। पुरानो संरचनाले नयाँ अपराध अनुसन्धान गर्न सक्दैन। आठमा हेर्ने हो भने डीएनए तथा संवेदनशील जैविक तथ्यको गोपनीयतातर्फको सवालमा हामी बहस गर्न सक्छौँ। संशोधन प्रस्तावन डीएनए नमुना जैविक तथ्य र डिजिटल प्रमाणको गोपनीयता, सुरक्षित भण्डारण, पहुँच नियन्त्रण र प्रयोगको सीमा स्पष्ट पारियोस्। वैज्ञानिक रिपोर्ट आन्तरिक सत्य होइन, त्यसको विश्वसनीयता परीक्षण योग्य हुनुपर्छ। संस्था बनाउने तर त्यसको कामको हिसाब नलिने व्यवस्था स्वीकार्य हुँदैन। सार्वजनिक पैसाबाट चलेको प्रयोगशाला सार्वजनिक जवाफदेतामा हुनुपर्छ। सम्मान्य सभामुख महोदय, विधि विज्ञान प्रयोगशाला अपराधी समात्ने प्रहरीको अर्को कोठा होइन, यो सत्य र असत्य छुट्याउने वैज्ञानिक संस्था हो, त्यसैले यसको रिपोर्टमाथि सरकारको होइन प्रमाणको नियन्त्रण हुनुपर्छ। मेरो आग्रह छ हामी यस्तो कानून बनाऊ जसले अपराधी
1: मान्य सदस्य डाक्टर लेखजङ थापा, त्यसपछि मान्य सदस्य गंगा देवी श्रेष्ठ।
4: सम्माननीय सभामुख महोदय, आज राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 माथि छलफलको क्रममा म आफ्नो केही विचारहरू राख्न चाहन्छु। अहिले पूर्व माननीयहरूले भन्नुभएको सबै कुरा समय सान्दर्भिक पनि छ र मनलाई छोएको पनि छ। यो ल्याबको विशेष गरी हामीले बुझेको यसको दुईटा एस्पेक्टहरू छन्। पहिलो एस्पेक्ट भनेको न्याय सम्पादनमा यसले हेल्प गर्ने हो, यसले जस्टिसलाई चाहिँ यसले चाहिँ हेल्प गर्छ। अनि अर्कोतर्फ चाहिँ यसमा यसको विज्ञानलाई फोरेन्सिक साइन्सलाई अझ क्वालिटीयुक्त बनाएर अगाडि लिएर जानु नै यसको मूल मूल आधार र यसको चाहिँ मेन एम हो। र म आफै पनि साइन्स र रिसर्चमा वर्षौंदेखि लागिरहेको हिसाबमा मैले केही अनुभवहरू गरेको थिएँ र यस विधेयकलाई मैले साइन्टिफिक र इन्स्टिट्युसनल पर्सपेक्टिभबाट धेरै हेर्ने प्रयास गरेको थिएँ र मैले यस विधेयकलाई साइन्स एभिडेन्स र जस्टिसलाई एउटै इन्स्टिट्युसनल फ्रेमवर्कमा जोड्ने एउटा विधेयकको रूपमा हो भनेर लिएको छु। हामीले समितिमा यसलाई यसको बुदाहरूलाई एकदमै प्रत्येक प्रोभिजनलाई हामीले गम्भीरताका साथ छलफल गरेका थियौं र यसको साइन्टिफिक भ्यालिडिटी, इन्स्टिट्युसनल इन्टेग्रिटी, प्रोफेसनल इन्डिपेन्डेन्स र त्यस्तै गरी यसको प्र्याक्टिकल इम्प्लिमेन्टेशनलाई पनि प्राथमिकताका साथ हामीले छलफल गर्दै यसलाई चाहिँ यसमा राम्रो काम भएको मैले विश्वास लिएको छु। विशेष गरी हाम्रो यसको सेन्ट्रल अफ एट्र्याक्सन भनेको डीएनए डेटा ब्याङ्क नै थियो र यस विषयमा हामीले विस्तृत र गहन रूपमा छलफल गरेका थियौं। डीएनए डेटाबेस स्थापना गर्नु मात्र पर्याप्त हुँदैन, यसमा कसको डीएनए कहाँ राख्ने, त्यसलाई कसले एक्सेस गर्ने, त्यो एक्सेस गरिसकेपछि कहिलेसम्म यसलाई चाहिँ स्टोर गर्ने र यसलाई कहिले डिलिट गर्ने र यसमा कम्तीमा यसलाई चाहिँ यो के पर्पजको लागि राखिन्छ र यसको प्राइभेसी र सेक्युरिटीलाई कसरी हामीले सुनिश्चित गर्छौँ भन्ने कुरा यस विधेयकमा राम्रोसँग हामीले एक्सप्लेन गरेको मैले चाहिँ पाएको छु। र हाम्रो प्रयास एउटा डेटा ब्याङ्क बनाउनु मात्र थिएन, भविष्यमा पनि एउटा विश्वसनीय रूपमा सञ्चालन गर्न सकिने क्रेडिबल, सेक्योर र अकाउन्टेबल एउटा डीएनए डेटा ब्याङ्क फ्रेमवर्क बनाउने थियो र म समितिको सबैलाई एकदमै धन्यवाद र चाहिँ म चाहिँ धन्यवाद दिन चाहन्छु किनभने यसमा सबै सफल भएको मैले महसुस गरेको छु। र अन्तमा फोरेन्सिक साइन्स ल्याबमा साइन्स हुन्छ तर यसको अल्टिमेट गोल भने जस्टिस नै हो र यो जस्टिसको बेसिस एभिडेन्स मात्र हुँदैन, यसको रिलायबल एभिडेन्स हो र आज त्यही रिलायबल एभिडेन्सको इन्स्टिट्युसनल फाउन्डेशन निर्माण गर्ने दिशामा यो विधेयक महत्वपूर्ण कदम हो। यो विधेयक राष्ट्रिय सभाबाट शुरू भएर विभिन्न संसदीय स्क्रुटिनी हुँदै आज प्रतिनिधि सभासम्म आइपुगेको छ। यस यात्रामा योगदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य गंगा देवी श्रेष्ठ।
5: सम्माननीय सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक 2081 यो राष्ट्रिय सभामा उत्पत्ति भई सुझाव सहित आएको विधेयकमा हामी सैद्धान्तिक छलफल गरिरहेका छौं। आजको अपराध अनुसन्धान अनुमान दबाव वा स्वीकारोक्ति मात्र होइन, वैज्ञानिक प्रमाणमा आधारित हुनुपर्छ। डीएनए परीक्षणदेखि फरेन्सिक अडिट, डिजिटल प्रमाण विषय विज्ञान, हतियार तथा हस्तलिखित दस्तावेज परिणामसम्मका प्रमाणले आधारको वास्तविकता पत्ता लगाउन निर्णायक भूमिका खेल्दछ। त्यसैले यो प्रयोगशाला केवल एउटा सरकारी कार्यालय होइन, न्यायको वैधानिक आधार तय गर्ने राष्ट्रिय संस्था हो। पहिलो सुझाव, प्रयोगशालालाई राजनीतिक तथा प्रशासनिक हस्तक्षेपबाट मुक्त, व्यावसायिक र पर्याप्त स्वायत्त बनाउनुपर्छ। यसको नेतृत्व र कर्मचारी नियुक्तिको योगदान, अनुभव र विशेषज्ञलाई पहिलो आधार बनाइनुपर्दछ। दोस्रो, प्रयोगशालाको रिपोर्ट निष्पक्ष प्रमाणमा आधारित र योग्य हुनुपर्दछ। अनुसन्धानको क्रममा प्राप्त नमूना डीएनए डिजिटल डाटा वा अन्य प्रमाणमा कुनै किसिमको छेडछाड हुन नदिन, प्रमाण कसले कहिले र कसरी प्राप्त वा तथा संरक्षण गर्यो भन्ने स्पष्ट अभिलेख अनिवार्य गरिनुपर्दछ। त्यसो आज अपराधको स्वरूप बदलिएको छ, साइबर अपराध, डिजिटल फरेन्सी, वित्तीय अपराध, डीएनए प्रविधि र कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित नयाँ प्रकारका प्रमाणहरू परीक्षण गर्न सक्ने आधुनिक प्रविधि र दक्ष जनशक्ति राज्यले सुनिश्चित गर्नुपर्दछ। चौथो, केन्द्रीय प्रयोगशालामै सबै सेवा सीमित राख्नु हुँदैन, आवश्यकता अनुसार प्रदेश स्तरमा समेत फरेन्सिक सेवा विस्तार गरी नागरिकको न्यायका लागि महिनौसम्म रिपोर्ट कुर्नुपर्ने अवस्था अन्त्य गरिनुपर्छ। विस्तारै जिल्लागत रूपमा पनि स्थापना गर्नुपर्छ। सभामुख महोदय, निर्दोषलाई दोषी बनाउने र दोषीलाई प्रमाणको आधारमा उम्काउने दुवै अवस्थाको अन्त्यका लागि घातक हो, न्यायका लागि घातक हो। त्यसैले यो विधेयकले वैज्ञानिक प्रमाणको निष्पक्षता र प्रयोगशालाको स्वायत्तता, विशेषज्ञको व्यावसायिक सुरक्षा र समयमै परिणाम हुने सुनिश्चित गर्नुपर्दछ। सरकारलाई मेरो आग्रह छ, प्रयोगशाला बलियो बनाउनु भनेको केवल अपराध अनुसन्धान बलियो बनाउनु होइन, नागरिकको न्याय पाउने अधिकार बलियो बनाउनु हो, यसलाई सुनिश्चित गर्नुपर्दछ। धन्यवाद।
1: मान्य सदस्यहरू, अब माननीय विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

सम्माननीय सभामुख महोदय, सम्मानित महोदयको अनुमतिले म यो छलफलमा प्रश्न गर्नुभएका माननीयज्यूहरूको केही जिज्ञासाहरूको जवाफ छोटकरी म दिन चाहन्छु। किनभने अघिल्लो पटक मैले यो दिँदाखेरि चाहिँ धेरै लामो दिएछु। हरेक माननीयज्यूहरूको सबैको नाम टिपेर, नाम त आज पनि टिपेको छु, नाम टिपेर हरेकको प्रश्नको जवाफ दिँदाखेरि त धेरै लामो भएछ। त्यस कारणले म आज चाहिँ एकदम सचेत, मलाई सचेत गराइएको छ। अनि चाहिँ म आज हरेक माननीयज्यूहरूको नाम तोकेर होइन कि एउटा त्यसलाई चाहिँ वर्गीकरण गरेर छोटकरीमा चाहिँ म चाहिँ जवाफ दिने प्रयास गर्दैछु। अब यो विधेयकमा छलफलमा भाग लिनुहुने माननीयज्यूहरूलाई सबैलाई तपाईँहरूको सुझाव को लागि चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ चाहिँ अलिकति एउटा कुरा के देखियो भने यो चाहिँ त्यति राजनीतिबाट मुक्त हुन्छ कि हुँदैन, यसमा राजनीति हस्तक्षेप हुन्छ कि हुँदैन भन्ने कुरा आयो। र यो चाहिँ राजनीति मुक्त हुन्छ। अब राजनीति मुक्त कसरी हुन्छ भने यसलाई चाहिँ एउटा स्वायत्त विज्ञान मन्त्रालयको अन्तर्गत भए तापनि स्वायत्त संस्थाको रूपमा चाहिँ यसलाई चाहिँ स्वशासित भनेको रूपमा चाहिँ यो ऐन बनाइएको छ। त्यसैले यो चाहिँ राजनीतिक चाहिँ यसमा हस्तक्षेप हुँदैन भन्ने कुरामा चाहिँ म विश्वस्त छु। तर अब भोलि त्यही हो, मान्छे हामी नै हौ, होइन, हामीले नै यसलाई राजनीति मुक्त गर्ने हो, हामीले नै राजनीति मुक्त गर्ने नगर्ने जिम्मा चाहिँ हामी हरूमा नै भर पर्छ। तर कानूनमा चाहिँ यो राजनीति मुक्त छ, पहिलो कुरा। दोस्रो कुरा, यो विज्ञान मन्त्रालय अन्तर्गत नै किन राखियो भन्ने कुरा छ। अब यो पहिलेदेखि नै विज्ञान मन्त्रालय अन्तर्गत थियो। सुरुमा चाहिँ यो यसलाई चाहिँ एउटा के भन्छ, यो चाहिँ यो हाम्रो नासमा एउटा सानो ल्याबको रूपमा थियो। त्यसपछि यसलाई चाहिँ आवश्यकता देखेर गठनादेशको रूपमा चाहिँ यसलाई सुरु गरिएको रहेछ, अनि नासकै एउटा सानो भवनमा। र नास पनि यो चाहिँ विज्ञान मन्त्रालय अन्तर्गतकै भएको हो। र यो विधि विज्ञान पनि यही एउटा यस अन्तर्गत नै राखिएको हो। अब बिना मन्त्रालय त हुँदैन होला, मन्त्रालय नै कुनै न कुनै मन्त्रालयसँग जोडिनु चाहिँ पर्छ होला जस्तो चाहिँ मलाई लाग्छ। त्यसैले यो यसमा राखेको हो भन्ने कुरा चाहिँ म भन्न चाहन्छु। अब यसमा खास गरी के छ भन्दाखेरि, यो विधि विज्ञान प्रयोगशाला अहिले कुन हालतमा छ भन्ने कुरा पनि म तपाईँहरूलाई अवगत गराउन चाहन्छु। अहिलेसम्म यो चाहिँ एकदम नाजुक अवस्थामा छ। यो कुरा अहिलेको जुन यो त्रिशुलीको जुन बाढी आयो र हामीले भनौँ हजारौं मानिसहरूको यो डीएनए परीक्षण गर्नुपर्ने भयो, लापत्ता भएको मानिसहरूको, र अनि मानिसहरूको चाहिँ लापत्ता भएको मानिसहरूको के अरे नातेदारहरूको गर्दाखेरि बल्ल थाहा भयो। योभन्दा अगाडि पुलिसमा चाहिँ एउटा विधि विज्ञान प्रयोगशाला रहेछ, अनि त्यसपछि यो विधि विज्ञान प्रयोगशाला रहेछ। यदि हामीले यो दुईटामा मात्रै भर परेको भएदेखि यो त महिनौ लाग्छ। यो अहिलेको जुन धेरै चाहिँ डीएनए टेस्टिङहरू गर्नुपर्ने छ, यो त महिनौ के वर्षौं लाग्ने जस्तो पो देखिएको छ। त्यहाँ धन्न अब हाम्रो चाहिँ चीन सरकार र भारत सरकारले उहाँहरूले चाहिँ विशेषज्ञ सहित चीनबाट चाहिँ 15 जनाको, भारतबाट चाहिँ 9 जनाको विशेषज्ञ सहित, विशेषज्ञ मात्र होइन उपकरण त हामीसँग केही पनि रहन्छ, सहित चाहिँ उहाँहरूले पठाइदिनु भएको। उपकरण छ तर एकदमै कम क्षमताको, त्यो क्षमताले हामीसँग भएको क्षमताले यसलाई चाहिँ यो अहिलेको यो बाढीको डीएनए परीक्षण गर्न लाग्ने हो भने त 1 वर्षभन्दा पनि बढी लाग्ने जस्तो देखिन्थ्यो। तर अहिले चाहिँ निकै छिटो छिटो भइराखेको छ। र त्यसमा चाहिँ हामीले नासमा चाहिँ यो नासमा पनि प्रयोगशाला चाहिँ थपिएको छ। किनभने योभन्दा अगाडि डीएनए परीक्षण नासमा हुँदो रहेछ, तर त्यो डीएनए परीक्षण चाहिँ के को त भन्दाखेरि
खास गरी अनुसन्धानको लागि, रिसर्चको लागि प्रोफेसरहरूले मानिसको भन्न बाहेक अरू वनस्पतिहरूको, जनावरहरूको त्यस्तो किसिमको डिएनए परीक्षण गर्ने काम भएको रहेछ। र अहिले चाहिँ यो चाहिँ अलिकति धेरै विकसित भएको छ। र यसले चाहिँ हामीलाई, यो दुर्घटनाले हामीलाई के देखायो भने, एकदमै हामीले यो विधि विज्ञान सम्बन्धी जस्तो किसिमको प्रयोगशाला बनाउनु पर्ने थियो त्यसको त छेउ पनि बनाएको रहन्छ भन्ने कुरा चाहिँ यो अहिले चाहिँ हामीले थाहा भयो। त्यसैले मान्यजीहरूले जुन कुरा राख्नु भएको छ कि यसलाई चाहिँ विकेन्द्रीकरण हुनुपर्छ, राजनैतिक हस्तक्षेप नहुने भन्ने त भनिहाले, विकेन्द्रीकरण हुनुपर्छ, यसको क्षमता, यसको गुणस्तर, यसको यसलाई आधुनिकरण गर्ने भन्ने कुराहरू जुन राख्नु भएको छ त्यो सबै हुन्छ गर्ने अब सुरु भयो। पहिलो कुरा त यो चाहिँ अहिलेसम्म चाहिँ हाम्रो काठमाडौँमा त एउटा भइहाल्यो र अन्य चारवटा उसमा चाहिँ प्रदेशहरूमा पनि छ, प्रदेशमा ल्याब छ यो विधि विज्ञानको। अब त्यति कस्तो छ भने एकदमै क्षमता कम अलिकति छ भन्ने मात्रैको चाहिँ छ। त्यसमा पनि के छ त भन्दाखेरि यसको चाहिँ ऐन नभएको हुनाले, गठनादेशबाट स्वीकृति भएको के अरे काम चलाएको हुनाले यसलाई चाहिँ आफ्नो भवन छैन, फेरि आफ्नो भवन दिन नमिल्ने रहेछ। त्यस कारणले अर्काको भवनमा चाहिँ भाडामा घर लिएर बनाएको रहेछ र यसलाई चाहिँ हामीले चाहिँ अब यो ऐन बनेपछि यो विधि विज्ञानको अब त्यति कस्तो छ भने एकदमै क्षमता कम अलिकति छ भन्ने मात्रैको चाहिँ छ। त्यसमा पनि के छ त भन्दाखेरि यसको चाहिँ ऐन नभएको हुनाले

विज्ञानको प्रयोगशाला राम्रो सकेसम्म राम्रो प्रयोगशाला बनाउने भन्ने कुरा चाहिँ निर्णय भइसक्यो र अब यो त्यसको लागि चाहिँ अब थप बजेटको चाहिँ माग चाहिँ कति बजेट चाहिन्छ भनेर मैले भनेको छु र विधि विज्ञानको जुन प्रयोगशाला छ यो नासको उसमा के अरे हाताभित्र अब त्यसमा चाहिँ अहिले त त्यो नासकै बिल्डिङ हो पुरानो हेर्दाखेरि त्यो प्रयोगशाला जस्तो पनि छैन पुरानो बिल्डिङमा कोचाकोच गरेर बसिरहेको छ त्यसकारणले अब नयाँ बिल्डिङ बनाउनु पर्ने छ र यसको लागि चाहिँ नयाँ बिल्डिङ अब उपकरणहरूको कुरा आयो नयाँ उपकरणहरू पनि बनाउनु पर्नेछ के अरे किन्नु पर्नेछ त्यो पुरानो उपकरणहरूले गर्दैन यो वर्ष चाहिँ विधि विज्ञान प्रयोगशालाको लागि भनेर यो सबै नेपालभरिको विधि विज्ञान प्रयोगशालाको लागि भनेर जम्मा 18 करोडको बजेट भाषणमा आएको रहेछ त्यो चाहिँ त्यतिले चाहिँ केही पनि नहुने त्यसैले चाहिँ हामीले चाहिँ के गरेको छौँ भने अहिले झन्नै 20 करोड अहिलेको जुन विज्ञान मन्त्रालयको अबन्डाको जुन बजेट छ बजेटबाट चाहिँ झन्नै 20 करोड जति उपकरणहरू किन्ने प्लस विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ अब भवन पनि बन्छ र के अरे उपकरणहरू आधुनिक उपकरणहरू आउँछ त्यस कारणले झन्नै झन्नै 20 करोड रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ भवनमा कति लाग्छ थाहा छैन त्यसको इस्टिमेट आइसकेको छैन त्यो भएर यो चाहिँ अब एउटा पहिला यहाँ त सुरु गर्नु पर्यो यहाँ सुरु गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो बन्छ सकेसम्म राम्रो बन्छ र हाम्रो क्षमताले भ्याएसम्म राम्रो बन्छ त्यो कुरा चाहिँ मैले सबैलाई राख्न चाहेँ किनभने तपाईँहरूको चाहिँ मुख्य ऊ चाहिँ यसमा छ कि यो प्रदेशमा पनि जानु पर्यो भन्ने कुराहरू छ र अब यसमा अहिलेसम्म चाहिँ जुन छ यो काम चलाउ अहिले पनि मैले भने यो खास विधि विज्ञान भएर चलेको रहन्छ क्या अहिलेसम्म विधि विज्ञान छ भन्ने पुलिसले पनि चलाएको छ भन्ने एउटा हाम्रो प्रयोगशाला पनि छ भन्ने यो चाहिँ काम चलाउ यसको मान्यता विदेशतिर नहुने किनभने यसलाई एक्रिडिटेसन गर्नुपर्नेछ ताकि यहाँ भएको परीक्षण विदेशमा पनि मान्यता प्राप्त हुनु पर्यो नि त्यो छैन अहिलेसम्म भएको त्यो चाहिँ छैन त्यो कुराहरू पनि हामीले चाहिँ गर्नेछौँ र अर्को तपाईँहरूको चाहिँ छ मुख्य कुरा यो डाटा चुहावटको कुरा छ यो डाटा चुहावट अब डिएनए खास गरी अब यसमा खास गरी के छ त भन्दाखेरि हामीले यहाँ प्रष्टैसँग यहाँ लेखेको छ कि यो कुनै मुद्दाको अनुसन्धान गर्दा वा न्यायिक कारवाही वा फैसला कार्यान्वयनको सिलसिलामा प्रमाणको लागि डिएनए डाटा ब्याङ्कमा रहेको कुनै व्यक्तिको डिएनए प्रोफाइलको विवरण विदेशी मुलुकले माग गरेमा त्यस्तो मुलुकलाई पारस्परिक कानूनी सहायता सम्बन्धी प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी दिन सकिनेछ भनेछ त्यो त्यतिकै दिने भनेको त छैन नि अब त्यसमा कानून बमोजिम त्यो प्रचलित कानून बमोजिमको चाहिँ प्रक्रिया पुर्याएर दिने भनेको छ र त्यो भनेको चाहिँ जस्तो उदाहरणको लागि अहिलेको यो त्रिशुलीको बारीमा चाहिँ के भयो भन्दाखेरि यहाँ कति मुलुकको चाहिँ परेछ 300-400 भन्दा बढी पर्यटकहरू पनि परेका छन् अब त्यो चाइनिज पनि परेको छ र अब यिनीहरूको चाहिँ छ यिनीहरूको पनि त डिएनए परीक्षण भएको छ अब यो डाटा विदेशीहरूको डाटा त उनीहरूले माग गरे अनुसार उनीहरूसँग उनीहरूलाई पनि त दिनु पर्यो नि त्यो नेपालीको डाटा बेच्ने भनेको त छैन अब त्यसको लागि चाहिँ अब यसको डाटा जुन राख्ने जुन छ हामीले डाटा ब्याङ्क भनिन्छ यो चाहिँ सुरक्षित साथ कसरी राख्ने भन्ने कुरा हो अब यसमा चाहिँ चुहाव नहोस् भन्ने कुरा अब यसको चाहिँ यसको लागि हामीले एकदमै सफ्टवेयर जस्तो अहिले सफ्टवेयर जुन छ त्यो चाहिँ काम चलाउ सफ्टवेयर चाहिँ प्रहरीसँग छ अहिले सफ्टवेयर र यसको लागि सफ्टवेयर चाहिँ नबनाइ नहुने छ र एउटा भरपर्दो सफ्टवेयर पनि छैन अहिलेसम्म त्यस कारणले अब

डाटालाई सुरक्षित राख्नको लागि सफ्टवेयर र त्यसलाई चाहिँ राख्ने डाटा ब्याङ्क चाहिँ एउटा त्यो चाहिँ राख्नु पर्ने हुन्छ। र अब क्षमताको विकास पनि त्यो कुरा पनि आएको थियो। एउटा कुरा के छ भने हामीले यो जुन छ यो विधेयकलाई चाहिँ यो छलफल गर्दाखेरि समितिमा छलफल गर्दाखेरि म आफै नै कस्तो चाहिँ छक्कै अचम्मै पर्यो, किनभने विधेयकलाई छलफल गर्ने भनेर समितिको मिटिङमा एउटा दुईवटा प्याराग्राफ भन्दा बढी दिनमा जति छिटो गरे पनि हुँदैन रहेछ। 16 मिटिङ राख्यो, एउटा रेकर्ड छ, एउटा शब्द कुनै के शब्द थियो मैले बिर्सेँ, त्यो शब्द राख्ने कि नराख्ने भनेर छलफल गर्नलाई 1 घण्टा लाग्यो। यसरी चाहिँ माननीयज्यूहरूले चाहिँ एकदमै शब्द खेलाएर चाहिँ उहाँहरूले चाहिँ यो राख्नु भएको हो। म त त्यति शब्द खेलाउने मान्छे त होइन, होइन, तर उहाँहरूले यसरी खेलाउनु भएको छ। तैपनि यसरी बनाउँदा बनाउँदै पनि भोलि भविष्यमा केही न केही अपुग त होला। अब त्यसै अपुग भएको खण्डमा, भविष्यमा देखिएको खण्डमा यसलाई चाहिँ ऐन संशोधन गर्ने भन्ने प्रक्रिया त छँदैछ, होइन। तर जे होस् यो राम्रो चाहिँ यसमा सुरुवात चाहिँ भएको छ। र अब एउटा यो रिपोर्टहरू कुर्नको लागि महिनौ लाग्छ भन्ने थियो, त्यो महिनौ लाग्ने कारणहरू पनि त्यो चाहिँ त्यहाँ आधुनिक प्रविधिका उपकरणहरू नभएर भएको थियो होला। अब यसलाई सकेसम्म आधुनिक बनाइसकेपछि त्यो उपकरणहरू चाहिँ के अरे पनि बन्ला। र यसमा अर्को कुरा चाहिँ मान्य हरिमोहन भण्डारीजीले राख्नु भएको थियो, यो बाँदरको बारेमा राख्नु भएको थियो, होइन। यो बाँदरको काम चाहिँ पनि यहाँ भनिहालौँ, बाँदरको अनुसन्धान गर्ने जिम्मा चाहिँ विज्ञान मन्त्रालयले लिएको छु। विज्ञान मन्त्रालयले के किसिमको प्रविधिहरू छन्, एउटा प्रविधिले हुँदैन, धेरै प्रविधिहरू चाहिँ बनाउने परीक्षण गर्ने हो। सबै चाहिँ एकदमै औषधि खाए जस्तो चाहिँ हुँदैन, त्यो चाहिँ होइन, टाउको दुख्ने औषधि खाएर चट्टे भए जस्तो चाहिँ हुँदैन। विभिन्न प्रविधिहरू तपाईँहरूले पनि खोज्न सक्नुहुन्छ क्या, हामीले मात्रै जिम्मा लिने होइन, कसैले तपाईँहरूले कस्तो किसिमको कुनै प्रविधिको कुराहरू थाहा छ भने ल्याउनुहोस्। अब यो प्रयोगशाला बन्छ, अब बाँदरको लागि मात्रै भन्ने हो भनेदेखि 1-2 करोड रुपियाँ छुट्याउने भनेर जति त्यो अनुसन्धान गर्ने, यो त राष्ट्रिय समस्याको कुरा भयो, राष्ट्रिय समस्याको कुरा भएको हुनाले 1-2 करोड 2-4 करोड जति लाग्छ छुट्याउने भनेको छ। त्यो काम चाहिँ सुरुवात पनि भएको छ, तर विज्ञान प्रविधि मन्त्रालयले चाहिँ यसको अनुसन्धान गर्ने, त्यसको उपायहरू निकाल्ने, परीक्षण गर्ने, र परीक्षण गर्नको लागि चाहिँ कृषि मन्त्रालयले गाउँ गाउँमा लगेर त्यसको इम्प्लिमेन्टेसन गर्ने भन्ने चाहिँ हाम्रो समझदारी त्यो चाहिँ भएको छ है। अब अरू त खास मैले देखिनँ, सकेसम्म सायद तपाईँहरूले भन्नुभएको अन्तर्राष्ट्रिय गुणस्तरको भन्नुभएको, अन्तर्राष्ट्रिय गुणस्तरको बनाउनको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनु पर्यो, त्यसको लागि चाहिँ यसलाई चाहिँ एग्रिडेट गराउनु पर्यो, त्यो भनेको चाहिँ हुन्छ, त्यो अन्तर्राष्ट्रिय गुणस्तरकै हुन्छ। जनशक्ति चाहिँ हामीसँग कमी छ अहिले, किनभने यो फोरेन्सिक विषय पढ्ने अब मान्छेहरू चाहिँ धेरै कम हुने रहेछन्। अब छात्रवृत्ति दिएर भए पनि कसैलाई हाम्रो जनशक्ति चाहिँ उत्पादन गर्नुपर्ने छ, र यो पढाइ पनि हुँदैन अहिले हाम्रो उसमा। यो के अरे महाराजगंज क्याम्पसमा एउटा के डक्टरहरूले के पढ्ने रहेछ एउटा सानो विषय, तर यसको खास विषय पढाइ पनि हुँदैन। त्यस कारणले अब अहिले नै कुनै युनिभर्सिटीले यो विषय चाहिँ पढाउने गरेर त्यस कोर्सको करिकुलम डेभलपमेन्ट गरेर पढायो भने त भयो, पढाएन भनेदेखि हामीले चाहिँ विदेशमा पठाउनु पर्ने हुन्छ, छात्रवृत्ति दिएर भए पनि अथवा तालिममा पठाएर भए पनि। र मान्य बासुमाया चाहिँ तामाङजीले भन्नुभएको थियो यो फ्युमिगेसनको कुरा, यो चाहिँ यो विधि विज्ञानमा नपर्ला है, त्यो चाहिँ अर्कै कुरा हो, त्यो चाहिँ खास गरी खाद्य सम्बन्धी कुरा भएको हुनाले, खाद्य सम्बन्धी एउटा चाहिँ विशिष्ट, जसरी चाहिँ यो के अरे विधि विज्ञान प्रयोगशाला विशिष्ट बनाइँदैछ, कोसिस गरिँदै सुरुवात गरिँदैछ, अहिले त बन्दैन बन्छ, त्यसै गरेर चाहिँ खाद्य प्रयोगशाला पनि एउटा उच्च कोटिको खाद्य प्रयोगशाला बनाएर यो खाद्य सम्बन्धी जे समस्याहरू छ त्यो विदेशमा निर्यात गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने कुराहरू जुन छ त्यो चाहिँ
को कुराहरू चाहिँ हामी ध्यानमै राखेर त्यो पनि विज्ञान मन्त्रालयले चाहिँ बनाउँदैछ। सायद मेरो विचारमा तपाईँहरूको चाहिँ प्रश्नको उत्तर मैले दिइसके जस्तो लाग्छ। र एउटा थियो यो बिरामी जान्ने प्रयोगशाला चाहिँ होइन, योसँग चाहिँ नझुक्किनु होला। यो चाहिँ यो के अरे यस्तो किसिमको यो न्याय सम्पादनको लागि कार्यक्रममा क्रियामा चाहिँ काममा सहयोग गर्नको लागि एउटा प्रमाणहरू अदालतमा अथवा यस्तो कुरा प्रमाणहरू जुटाउनको लागि चाहिँ उस गर्ने जाँच्ने प्रयोगशाला हो। यो बिरामी जाँच्ने चाहिँ प्रयोगशाला चाहिँ होइन। यो कुरा चाहिँ अघि एउटा आएको थियो यहाँ कहाँ मैले देखेको थिएँ। ल यति भन्दै मेरो कुरा चाहिँ यतिकोमा टुङ्ग्याउन चाहे। यसमा चाहिँ तपाईँहरूलाई चाहिँ अलि शङ्का लागेको कुरा के छ भने डाटा लिक हुन्छ कि भन्ने कुरा हो। डाटा लिक नहुनको लागि चाहिँ एकदमै सगभर सकेसम्मको प्रयास सुरक्षित भनौँ न सिक्युरिटी त्यो गर्ने कुरा हो। नेपाल गभर्नमेन्टको डाटाहरू त वास्तवमा भन्ने भने कुनै पनि सुरक्षित छैन। अहिलेको स्थिति हेर्ने हो भने नेपाल गभर्नमेन्टको डाटाहरू सुरक्षित छैन। अहिले चाहिँ डाटाहरू सुरक्षित गर्नको लागि पीएमओ अफिसले चाहिँ गर्नुभएको छ त्यो प्रयासहरू, त्यहाँ काम चाहिँ अगाडि बढाउनु भएको छ। अहिले त एउटा साधारण ह्याकरले पनि चाहिँ ह्याक गरिदिन्छ भन्ने छ, तर त्यसकारणले त्यो सुरक्षित हुन्छ। र विदेशीको कुरामा यो विदेशमा चाहिँ बेच्ने होइन, यो डाटा यहीँ नै राख्ने हो। विदेशीहरूको डाटा त दिनु पर्यो नि। कुनै विदेशी नेपालमा आएर केही भयो, अब त्यस्तो किसिमको घटनाहरू होला जस्तो अस्तिको कुरा भने, त्यो त्यस्तो किसिमको डाटाहरू त विदेशीसँग हामीले सेयर पनि गर्नुपर्छ। र उनीहरूको डाटा हाम्रो मान्छे विदेशमा गएर त्यस्तो चाहिँ केही भयो र त्यसको डिएनए चाहियो भनेदेखि हामीले पनि त माग्नुपर्ने हुन्छ। त्यसकारणले यो कुरा चाहिँ लाई चाहिँ त्यति गम्भीर भएर चाहिँ नहेरिदिनु होला भन्ने चाहिँ मेरो कुरा हो। ल धन्यवाद छ।

मान्य सदस्यहरू, अब यो छलफल यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 सम्बन्धमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनको क्रम संख्या 1-23 उल्लेखित संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 सम्बन्धमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनको क्रम संख्या 1-23 उल्लिखित संशोधनहरू सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 सम्बन्धमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनको क्रम संख्या 1-23 उल्लिखित संशोधनहरूलाई विधेयकको अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 सम्बन्धमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनको क्रम संख्या 1-23 उल्लिखित संशोधनहरू सर्वसम्मतिले विधेयकको अंग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म विधेयकको दफा 2-33 राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ विधेयकको दफा 2-33 राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 सर्वसम्मतिले अंग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु। प्रस्तावना: वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन तथा संरक्षण श्रृंखला कायम गर्दै विश्लेषण तथा परीक्षण गरी कसुरको अनुसन्धान तथा न्याय सम्पादनमा सहयोग पुर्याउन र विधि विज्ञान सम्बन्धी अध्ययन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी गुणस्तरीय विश्वसनीय र विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ: 1. यस ऐनको नाम राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन ऐन 2083 रहेको छ। 2. यो ऐन प्रमाणीकरण भएको मितिले 31 दिनदेखि प्रारम्भ हुनेछ। मान्य सदस्यहरू, अब विधेयकको प्रस्तावना र नाम: राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ
विधेयकको प्रस्तावना र नाम सर्वसम्मतिले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 अंग बनेको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म माननीय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

सम्माननीय सभामहोदय सभामहोदयको अनुमतिले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।

मान्य सदस्यहरू, अब यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक मिति 2083 साल असोज 15 गते बिहिबार बिहान 11 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: web surfer अब घर घर में fast internet
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
2: कार्यक्रम संगीत चौतारी
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: sama tu account open activate any karobar sasile sanga busy life easy banau dai har ek din global smart plus life ko pesma banking
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: Radio.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
2: साइनो समय सूचक अहिले बिहानको 5 बज्यो।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
3: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काख छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
2: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
3: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने।
2: औलो कसरी सर्छ? औलोबाट बच्ने
3: झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने, लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
4: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी वर्षातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेबी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
5: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथ ही क्यारो टीवी एप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडीटीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुनेछन्
2: स्कब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
6: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
7: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
8: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
7: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
8: बाबा हाम्रै पसिङको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
7: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन
8: सम्पर्क नम्बर 9875082997
6: 9855109097
9: रेडियो साइन 89.8 मेगाहर्ट्ज

0: रेडियो स्पाइनो 89.8 MHz तपाईँ हाम्रो अटुट स्पाइनो।
1: आमाले मिठो खाना दिनुहुन्छ, अनि बाबाले चामल लिनु

0: Sapai Aile Sunday Nuncha Radio Silo 89.8 Megahertz.
1: सहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
3: आमा एक गिलास दही खान्न सारे गर्मी हो
0: आमा मलाई दुध है
3: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर सिसाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेजी टोल भरतपुर 3 बेलचोक
6: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
6: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हतिनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
6: वेबस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
5: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550607359 र 9550607359
9: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन
10: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
9: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
10: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
9: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
10: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
9: नेपाली विनिमय दर सुनसादीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
11: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
12: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 9875082997,
11: 9855109997।
5: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
14: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
5: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
14: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
5: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, ढेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
14: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
5: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
14: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
5: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन। जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स गाको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
15: यो रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज।

लक्षको माला जस्तै सम्झिए देवतालाई अबिर केसरी हाल्न।

0: जय
1: जय हो श्री बोलो राधे राधे।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 मेगाहर्ज।
3: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ

0: Radio Simon 89.8 megahertz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550 52 454 98555 20 454 इमेल lok.logic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
4: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै सनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस सनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98450-049-86।
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
6: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: I always Sunday Nuncha Radio Silence 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: शीतल जाऊ बाहिर पसलमा के खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब CIM।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र OARC, सामुदायिक रेडियो उदयपुर र CIM।
7: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
8: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
7: अन्तर्राष्ट्रिय मुद्राको
5: सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र OARC, सामुदायिक रेडियो उदयपुर र CIN।

0: जानकारी लिन पनि।
1: नेपाली पात्रो अब तपाईको मोबाइलमा। मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
3: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
0: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
1: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
1: नेपाली पात्रो अब तपाईको मोबाइलमा।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, ऱ्याल पनि काटिरहेको छ।
9: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
10: बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोडिएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटिएका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, गलत लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सृजना गर्नुभन्दा विद्यमान ऐन तथा मुलुकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
11: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी, शारीरिक श्रमको जुन कोट गर्नुपर्छ त्यो ऐनलाई नै कोट गरेर गरौं, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन, र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटे गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।

0: तीन वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई इयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डी यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जीत निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
1: सन्तोषी रावल बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
2: र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: तपाईले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बास तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरूङ,
9: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बीचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेका छौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेका छौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ संघ संस्थाहरू एनजिओ एनजिओहरू हुनुहुन्छ उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउनु पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौँ भन्ने तयारी छ।
8: उत्तर गया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरुङ बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 9852255254 फोन नम्बर काम लाग्न सक्छ है।
2: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 9852255254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
8: अञ्जु ढुङ्गाना महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख आजदेखि बेत्रावतीसम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावतीसम्म जान समस्या हुने छैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वत्सला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने
10: पशु वत्सलाको मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टीमोर्टम पोस्टमार्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमा व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
1: मासुको प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
12: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
11: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
12: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
11: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
12: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
13: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
12: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
14: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु बस्ताला सञ्चालन ऐन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छिट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ। यसले व्यवस्थित बसालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने, सरसफाईमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ। बसाला सञ्चालनसँगै पशुको स्वास्थ्य परीक्षण, स्वच्छ तथा वैज्ञानिक ढंगको वध, मासुको निरीक्षण, प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
10: यो 2055 सालमा पशु बधशाला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु बधशाला र मासु जाँच
12: नियमावली
10: जारी भयो। तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ। र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको बधशालालाई टार्गेट गरेर 4 किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो। तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो। 4 किल्ला तोकिएको थियो, त्यो 4 किल्ला तोकिएको भन्दा 4 किल्लाभन्दा बाहिरपट्टि गएर पशु खसी बध गर्ने
12: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा बाहिर गएर काटिसकेपछि त नियम लागेन
10: र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन। र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ। हामी हाम्रो बिचमै
12: 26 वर्षदेखि
10: बीचमा सुर्खेतमा फेरि अर्को एउटा बच्चाला बन्ने कुरा भयो बन्यो र त्यहाँ पनि फेरि हामीले बच्चालालाई नै एरियालाई नै 4 किल्ला मानेर लागू गरौं, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौं। फेरि बुटोबलमा त्यसै गरी एउटा बच्चाला बन्यो, त्यहाँ पनि बच्चालाको वरिपरिलाई मात्रै बाहिरतिर चाहिँ चलिरह्यो, बध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन। यो अवस्था हो। अब यसको कारणहरूको पछि जाने भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौँ जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ, काट्दैको मासु हामीलाई चाहिएछ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त के खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुनु जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेसभन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ। ढिलो भइसकेका छ।
12: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन?
10: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ। फेरि उपभोक्ताले चाहिँ ल मलाई म जी फ्रिजको मासु खान्छु, यो फ्रिज गरेकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त अवश्य गर्दैन. त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ.
8: बच्चालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो.
10: पहिलो कुरा त बच्चालाई हुनु पर्यो, त्यो बच्चाला स्वच्छ सफा हुनु पर्यो र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो अनि मात्रै त्यहाँबाट वध हुन्छ, स्वस्थ पशु वध हुन्छ, फेरि मासु जाँच हुन्छ, स्वस्थ मासु अनि मल्ल उपभोक्ताकोमा पुग्छ. यो लाइनमा यो चेनमा गयौँ भने मात्रै हुन्छ. अब अहिलेसम्म के हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौँ, जहाँसुकै जुनसुकै तिनवटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौँ नि र त्यो स्थानीय तहमै हो वध हुने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ, बच्चालाई त्यहीँ हुन्छ, मासु पसल त्यहीँ हुन्छ र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो?
8: स्थानीय सरकारको हुनु पर्यो भन्ने
10: सरकारको हुनु पर्यो, मेन त हुनै पर्यो.
8: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको हो.
10: स्थानीय सरकार सञ्चालन ऐनले पनि बच्चालाई सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ. फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो अरूको अरू भनेर अरू दुईवटा सरकार पञ्चिने अवस्था चाहिँ छैन. फेरि किनभने
8: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ तर त्यसपछि फेरि हराउँछ.
10: यो खास खास चाडपर्वको बेलामा किन भएको होला भन्ने
8: धेरै
10: त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ. किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ. घरमा खसी काटिएन भने के दसैँ आएर भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ. त्यस कारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले सिम्बोलिक रूपमा त्यो दसैँ चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा त्यसबाट पनि
8: कसैलाई पनि स्वास्थ्य मानि नहोस्
10: भन्ने हिसाबले चाहिँ
8: अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ. यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
10: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ, अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, केही छँदै छैन, स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ. तर मासु पशु बच्चालाई र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानुनमा व्यवस्था गरिएको छ. त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ.
1: कल्याणमा स्टप टाइपसको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ. प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़ेको बताउनु भएको छ. प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ. कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ. र जापानमा भएको 20 एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली मा. साहिनो समय सूचक अहिले रातिको 8 बज्यो. एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
2: कम्पनी एनडीए जातिसकी बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550 60359 र 98550 67359.
3: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ.
4: औलोका लक्षणहरू: मुख्य लक्षण कामजोरो आउनु हो. ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ. ज्वरो आउँदा प्राय जाडो लाग्ने, काख छुट्ने र पसिना आउने हुन्छ. टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने. गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्.
3: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो.
4: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने. घरको झ्याल ढोकामा जाली लगाउने. औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने. बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने.
5: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
4: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने करुवा रोग हो. प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ. खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ. यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ. डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो. यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ. ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने. धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ. वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ. डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
6: लौ चटाइ पर्ने आएको सबैजना यता आउँदै यता यो ठुलो रुखको फेदमा बस।
7: हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अड्लो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
10: यो रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
11: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
12: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त कसो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
12: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै पसिङ स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
12: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
14: सम्पर्क नम्बर 98-450-82-997,
15: 98-550-10-997।
16: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
17: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
16: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
17: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
16: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
17: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
16: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो भूगोल।
18: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पालु 89.1 मेगाहर्ज।
1: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

0: Tapay aile hepsinde Nurca, Radio Sayılı, Ekinen Kol, Ek, Mesahar.
1: आउलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
2: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काँप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
2: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावकारी हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550 60359 र 98550 67359।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सायलो 89.1 MHz।
5: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सेवाको समाचार।

0: चारजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाई दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए। एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिश नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले। एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डांगोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगान्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्याण्ड क्रुजर एएचएम फाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोड़ी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसूरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियान कर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मी अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसूरमा 445 मुद्दा दायर छन्, जसमा 1,887 जना प्रतिवादी छन्। 2 महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
2: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानी भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी उसका छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्। अब त्यो मध्ये केही खानखाना दिएको भाकाहरू पनि छन्, केही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। त्यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान त्यो अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ दिनुहुन्छ भोलि।
1: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
2: केहीको हकमा जान्छ त्यो,
1: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
3: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
1: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्रै लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
2: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महान्यायदेवताको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिनु ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाउँ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानूनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
1: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढ़ीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
4: बाढ़ी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने समग्रता पनि नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोप हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको छु।
1: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
4: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्न पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनुन्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
1: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
4: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
1: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौं नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्यकर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नुपर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
6: 7 हप्ता थेरापी सघाइ गर्यो, 7 हप्ता किमोथियो, यता आयो टाइम टाइममा जानुपर्ने, बाढी आएपछि चाहिँ टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दा अहिले पनि खुब मिल्न गाह्रो छ, पानी मिल्न पोल्छ घाँटी चाहिँ मिक्सचर गरेर जाउनु भयो टाइम टाइममा चेक गर्नु जानुपर्छ।
5: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घर सँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छन्
7: किन्नु चाहनु पनि अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानालाई, बिरामीलाई पनि खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नि समस्या छ। बुढा पनि बिरामी, म पनि बिरामी।
5: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खाटीले बताए।
8: तिनवटा औषधि खाने, त्यो मध्ये प्रेसर भयो, थायराइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्ने, त्यही निकाल्नै त हामीले कागज पत्र यताउति, त्यही दिन खाने औषधि थिएन, मैले मेडिकलबाट लिएँ, शिविर खाने चाहिँ औषधि ल्याएको छु, त्यही शिविरबाट लिएर हामीले खायौँ।
5: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढीले घर खोस्यो, अर्कोतिर रोगसँग लडिरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगड़ा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
9: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू भुइँमा लडिरहेको र उनीहरूको वरपर रगत लटपटिएको देखिन्छ। उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनटभित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा पक्राउ गरिएको र उनले राजनैतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्क्योल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन् फ्लाइ दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कड़ा प्रतिस्पर्धा हुने ठानिएको चुनावभन्दा केही साता अघि भएको छ। तथ्य जे होस् चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको ठम्याई छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन् जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनुपर्ने बताए।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरयर मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्। नमस्कार।

0: समय सूच अहिले रातिको 9 बज्यो 8:09 पीएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अतुट साइनो
2: कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन् अनुसन्धानकर्ताहरूले. अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्ख्योल गर्ने प्रयास गर्नेछन्. बीबीसीका विश्व मामिला संवाददाता सेभासियन असर भन्छन् फ्लाई दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कडा प्रतिस्पर्धा हुन छानिएको चुनावभन्दा केही साता अघि भएको छ. तथ्य जे होस् चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको ठम्याइ छ. त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन् जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनुपर्ने बताए. यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ. अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरियर मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ. हामीलाई भने बिदा दिनुहोस्. नमस्कार.
3: नमस्कार, म संजय ढकाल
4: र म प्रतीक्षा खनालको
3: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी ठूलो संकट पश्चात पर्ने मानसिक प्रभाव र त्योसँग जुझ्ने तरिका बारे कुरा गर्छौं.
5: न्यूजहरू आइरहन्छ नि त बारम्बार धेरै नहेर्ने अथवा फेसबुकहरूमा पनि त न्यूजहरू धेरै आयो त्यसमा चाहिँ रेस्ट्रिक्सन गर्न सक्नुहुन्छ आफूले.
4: संकटले जुटाएको सड़क सम्पर्क फेरि जोड्ने प्रयास कहाँ पुग्यो.
6: दशैं अगाडिसम्म र सबै टच गर्ने मेन हाइवेको सिङ्गल ट्र्याक खोलेर भए पनि भनेर हामी त्यसमा लागिरहेका छौँ.
3: र विपदमा परेकाहरूका निम्ति अन्य जीवनोपयोगी सामग्री. कुनै पनि ठूलो विपद पश्चात त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावितहरूमा मानसिक प्रभाव पर्ने गर्छ. त्यस्ता प्रभावित व्यक्तिहरूमा डर, तनाव, निद्राको समस्या, आत्तिने र निराशा छाउने जस्ता मानसिक प्रभाव देखिन सक्छन्. यस्तो अवस्थामा उनीहरूको मानसिक स्वास्थ्यको अवस्था कसरी पहिचान गर्ने, तत्काल कस्तो सहयोग प्रदान गर्ने अनि परिवार तथा समुदायले कसरी साथ दिने भन्ने विषयमा हामीले मनोचिकित्सक सहप्राध्यापक डाक्टर निना राईसँग कुराकानी गरेका छौं. सबभन्दा पहिले विपदपछि कस्ता मानसिक प्रभाव पर्छन् भनेर हामीले सोधेका छौं.
5: इमिडिएट इफेक्ट र लङ टर्म इफेक्ट हुन्छ होइन. सो इमिडिएट इफेक्ट भनेको तत्कालीन देखिने भनेको चाहिँ लक्षणहरू हुन्छन् जस्तै यसमा चाहिँ निन्द्रा नलाग्ने, बारम्बार त्यो घटनाको कुराहरू याद आइरहने होइन, त्यसपछि मन आत्तिने, डर लाग्ने, एक्लोपना महसुस भएको कुराहरू आउने चाहिँ हुन्छ. तर लङ टर्ममा यो कुराहरू चाहिँ इमिडिएटली रिलिफ भएन भने लङ टर्ममा गएर चाहिँ फेरि यसले गर्दा डिप्रेसन, एन्जाइटी अनि अर्को भनेको चाहिँ महत्वपूर्ण कुरा भने पीटीएसडी हुने चाहिँ चान्सेस एकदमै हाई हुन्छ. यसलाई चाहिँ हामी पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छौँ. यसमा चाहिँ घटना भइसकेको 6 महिना कटिसकेपछि पनि त्यही कुराहरू चाहिँ सम्झिरहने, बारम्बार फ्ल्यासब्याक भइरहने, छस आउने, हजुर यो तत्काल अवस्थामा निन्द्रा नलाग्ने, डराउने वा नराम्रो सपना आउने समस्या भयो भने अहिले तत्कालीन उपायहरू के कस्तो अपनाउन सकिन्छ. विपदपछि यस्तो कुराहरू हुनु भनेको चाहिँ नर्मल रियाक्सनहरू हो र यो कति लामो रहन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ र के कारणले आइरहेछ भन्ने कुरा हो. र यसमा चाहिँ फर्स्टमा गर्ने भनेको चाहिँ साइकोलोजिकल फर्स्ट एड भन्ने हुन्छ. यसमा चाहिँ साइकोलोजिकल फर्स्ट एडमा चाहिँ कसैले पनि गर्न सक्नुहुन्छ, डक्टरै हुनुपर्छ अथवा हेल्थ केयर प्रोफेसनलै हुनुपर्छ भन्ने छैन. परिवारकै मान्छेले पनि दिनु सक्नुहुन्छ, कसैले पनि दिनुहुन्छ होइन. तिनवटा कुरामा चाहिँ लुप, लिसन एन्ड लिङ्क भन्छौँ होइन. लुप भन्दाखेरि पहिला चाहिँ परिस्थिति कस्तो छ त्यहाँनिरको होइन, उहाँले के कुराले गाह्रो गरिरहेछ त, उहाँलाई चाहिँ जस्तै शारीरिक कुराको समस्या भइरहेछ कि छ कि अरू के आधारभूत आवश्यकताको कारणले के भइरहेछ त्यो कुरा हेर्नु पर्यो. र सेकेन्डमा हामीले चाहिँ लिसन, उहाँहरूको कुरालाई ध्यानपूर्ण सम्झिनु पर्यो होइन. त्यो सुनिदिएर सकिसकेपछि अर्को थर्ड भनेको चाहिँ कनेक्ट गरिदिने, लिङ्क गराइदिने र त्यसमा उहाँको आवश्यकता के छ त्यो कुरा हेरेर आवश्यकतासँग लिङ्क गराइदिने होइन. कुराहरू गर्दाखेरि पनि अघि भनेको मैले सिम्टमहरू भनेर चाहिँ जान चाहिँ सक्छ. तर यदि यो जाँदै गएन भने चाहिँ यस्तोमा चाहिँ प्रोफेसनल हेल्प चाहिन्छ. त्यसमा चाहिँ अब काउन्सिलिङ पनि चाहिन सक्छ अथवा मेडिकेसन्सहरू.
7: मनोपरामर्शदाता अथवा मनोचिकित्सकको सहज पहुँच तत्कालै पाउन नसकिएको अवस्थामा चाहिँ केही घरेलु उपायहरू पनि छन्?
5: हजुर, यसमा चाहिँ घर परिवारले दिने भनेको त्यो अघि साइकोलोजिकल फर्स्ट एड भनिहाले. त्यो सँगसँगै उहाँले के गर्न सक्नुहुन्छ भने घर परिवार अथवा उहाँले त्यो कुनै एकदमै डिस्टर्बिङ न्युजहरू आइरह हुन्छ नि त बारम्बार, त्यो इमेजहरू पनि चाहिँ धेरै नहेर्ने अथवा फेसबुकहरूमा पनि त्यो न्युजहरू धेरै आयो त्यसमा चाहिँ रेस्ट्रिक्सन गर्न सक्नुहुन्छ आफूले पनि अथवा परिवारले पनि रोक्न गर्न सक्छन्. अर्को भनेको चाहिँ आफूलाई यस्तो बेलामा चाहिँ अरू कुराहरूमा इन्गेज हुने, जस्तै सानोतिनो घरको कामहरूमा पनि आफूलाई इन्गेज गर्नु, त्यसले गर्दा पनि डिस्ट्र्याक्सन हुन सक्छ. र अर्को भनेको चाहिँ उहाँले आफै पनि त्यो रेगुलर एक्सर्साइजेसहरू गर्न सक्नुहुन्छ. रेगुलर एक्सर्साइज भने वाक पनि हुनसक्छ अथवा उहाँले मेडिटेसन्सहरू गर्न सक्नुहुन्छ. अर्को भनेको डिप ब्रिदिङ एक्सर्साइजहरू गर्दा पनि त्यसले धेरै नै हेल्प गर्छ.
7: कुनै पनि व्यक्तिलाई मानसिक समस्या भएको छ कि छैन भनेर कसरी थाहा पाउने त?
5: यस्तोमा आफूले आफूलाई भन्दा पनि परिवारको मान्छेले याद गरिरहेको हुन्छ. परिवारको मान्छेले पहिला भन्दा अलिकति बढी हात्तिन्छ, हडबडाउँछ, डराउँछ. पहिला भन्दा अलिकति एक्लै एक्लै बस्छ. पहिला भन्दा पनि अलिकति छुट्टै किसिमको भएछ, सुत्दैन टाइममा, होइन, सुत्दैन, खानपिनमा आफ्नो कामहरू पहिला जस्तो दिनचर्यामा फर्किया छैन, काम गर्दैन भनेपछि यो विभिन्न किसिमको व्यवहारिक समस्याहरू देख्यो भने पनि हामीले कतै न कतै मानसिक समस्या त उत्पन्न भइरहेको छैन भन्ने कुरा चाहिँ एउटा संकेत चाहिँ पाउन सक्नुहुन्छ.
7: मानसिक स्वास्थ्य प्रभावित नै पनि फरक फरक किसिमले असर गरिरहेको हुन्छ हाम्रो मानसिक स्वास्थ्यमा. महिलालाई, बालबालिकालाई, अपाङ्ग तबकालाई अलिकति यो समूह अथवा वर्ग विभाजन गरेर भन्नुपर्दाखेरि बालबालिकाले के गर्ने अनि ज्येष्ठ नागरिकले के गर्ने, अलिकति अपाङ्ग तबकाले के गर्ने,
5: यो ग्रुप भनेको चाहिँ अहिले भनरेबल ग्रुप नै पर्नुहुन्छ. सो उहाँहरूमा समस्या भइसकेपछि त्यसलाई निक्लिने लक्षणहरू पनि फरक हुन्छ. जस्तै बच्चाहरूमा प्राय जस्तो एक्सप्रेस गर्नुहुन्न, होइन, बच्चाहरूमा एक्सप्रेस नगर्दाखेरि उनीहरूमा चाहिँ अलिकति निन्द्रामा गडबडी, त्यस्तै गरेर क्रान्की, रिसाउने अथवा झर्किने त्यस्तो हुन्छ, होइन. त्यस्तै गरेर ओल्ड एजमा आफ्नो कुराहरू धेरै एक्सप्रेस नगरेर उहाँको अर्कै किसिमले प्रस्तुत हुन्छ. जस्तै जिउ दुखे जस्तो, टाउको दुखे जस्तो भए सोमाटिक सिम्टम्स रिप्रेजेन्टेसनहरू भइरहेको हुन्छ यो दुईटा ग्रुपमा. यो लक्षणहरू चाहिँ फरक किसिमको हुन्छ, होइन.
3: उनी थिइन् मनोचिकित्सक डाक्टर निना राई, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै.
4: भदौको बाढ़ीले रसुवा, नुवाकोट र धादिङका मुख्य राजमार्ग क्षतविच्छेद भए भने पुलहरू धेरै बगायो. सड़क विभागका अनुसार गल्छी, रसुवागढ़ी राजमार्ग र पृथ्वी राजमार्गमा धेरै क्षति पुग्नका साथै गाड़ी आवाजावत गर्ने 42 पुल बगेका छन्। बाढ़ी प्रभावितहरूका निम्ति तिनको पुननिर्माण उनीहरूको दैनिक जनजीविकासँग जोड़िएको महत्वपूर्ण विषय हो. नदी वारपार गर्न तथा कतिपय ठाउँसम्म आउजाउ गर्न पनि तिनको अभावमा कठिनाई भइरहेको छ. यसबारे हामीले विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेलाई सोधेका छौं.
8: कनेक्टिभिटीको लागि हामी काम गरिरहेका छौं. गल्छी र सडकगढी सडकको कुरा गर्ने हो भने गल्छीदेखि बिजुरसम्म जुन 26 किलोमिटर छ त्यसको चाहिँ ठुलो खोलामा, त्यस पछाडि चाँदी खोला, रातमाटो एरियामा जुन ड्यामेज भएको थियो त्यसलाई चाहिँ हामीले डेली डेली राखेर अल्टरनेटिभ क्रसिङहरू राखेर अथवा चाहिँ भित्तामा ट्र्याक खोलेर सञ्चालनमा ल्याएका छौँ. कोल्पु खोलामा पुल जुन अलिकति बिग्रिएको थियो त्यसलाई चाहिँ हामीले टेम्पररी रिइन्स्टल गरेर चलाइसकेका छौँ. गर्दाखेरि अहिले हाम्रो हिजोदेखि बेत्रावती सेक्सनको कुरा गर्दाखेरि बेत्रावतीमा डेली ब्रिजको लागि हामीले फाउन्डेसन काम सुरु गरिसकेका छौँ. हाम्रो नेपाली सेनासँग रहेको 12 जिल्ला अवस्थित एक्रो ब्रिज जुन 76 मिटर लम्बाइको छ त्यसलाई ट्रान्सपोर्टेसन काम सुरु गरिसकेका छौँ. र यो गियरको टायरमा चाहिँ 1.5 किलोमिटर बाटो बनाएको ठाउँमा हामी अल्टरनेटिभ कोरिडोर बनाएर अल्टरनेटिभ कोरिडोरबाट चाहिँ हामी तिरतिर भिर हुँदै भैँसी हुँदै बेत्रावतीसम्म चाहिँ रोड कनेक्टिभिटीमा पुगिसकेका छौँ. बेत्रावती एरियामा 200 मिटर सडक जोडिसकेपछि र बेत्रावती फलाकु खोलामाथि पुल बनिसकेपछि हाम्रो धुन्चेसम्मको हुन्छ. अनि धुन्चेदेखि स्याप्रोपेसी तल पनि हामीले डेली ब्रिजको डिजाइन तयार गरिसकेका छौँ र त्यहाँ पनि हामीले मेसिन मोबिलाइज गरिसकेका छौँ. स्याप्रोपेसीमा डेली ब्रिज राख्ने बित्तिकै त्यहाँबाट हाम्रो नेक्स्ट टार्गेट चाहिँ रसुवागढीसम्मको चाहिँ बाटो खोल्नेमा हुन्छ.
9: अहिले यो बाढीले सड़क सञ्चाल सबै टुटाएको अवस्थामा रसुवामा चाहिँ अलिकति खाद्यान्नको अभाव अनि विभिन्न राहत पुर्याउने पनि समस्या छ भनेको सुनिन्छ. त्यहाँ मानिसहरू चाहिँ उद्धार तथा राहतको लागि चाहिँ कसरी पुगिरहेका छन् विशेष गरी रसुवामा?
8: खाद्यान्नको अभाव भन्ने चाहिँ होइन, किनभने अहिले समस्या चाहिँ के छ भन्दाखेरि त्यहाँ चाहिँ एकदम मान्छेहरूको भिड बढी छ, जो पनि अब सामान्य एउटा रात बाँध्न जाने भन्ने अनि गाडी के अरे बुक गरेर जाने अनि गाडीको संख्या धेर भएर त्यो समस्या भयो। पहिला जस्तो तल हाइवे क्लियर छैन, हाइवे क्लियर हुँदाखेरि चाहिँ हाइवेबाट जान सक्ने अवस्था हुन्थ्यो, अहिले चाहिँ हाम्रो वैकल्पिक बाटो प्रयोग गरेर जानु परेको छ। त्यसको लागि मेनली चाहिँ हाम्रो एउटा सडक भनेको ढिकुरे फेरी बेसी चोक हिरामुनिटार चोगत्ते बोरे भन्ज्याङ सानो खोला रसुवा धनसुवा र भोरले जिरजिरे बोगटिटार हुँदै चाहिँ रसुवा जाने एउटा हाम्रो बाटो सञ्चालनमा छ।
9: सडक तथा पक्की पुलहरू कतिपय चाहिँ भत्किएको अवस्थामा यी बेली ब्रिजले चाहिँ यो यातायातको चाप धान्ला कि नधान्ला यो कतिको दियो होला त?
8: होइन, अहिले हामीले युज गरेको एक्रो ब्रिज भन्ने हो, यो अमेरिकन कम्पनीले बनाएको, यो चाहिँ एकदम इमर्जेन्सी रूपमा इन्स्टल गर्नलाई चाहिँ सिल्क मेम्बरहरू हुन्छन्, यसले चाहिँ यसको एउटा सडन लोडिङ क्यापासिटी हुन्छ। त्यो लोडिङ क्यापासिटीमा चाहिँ हाम्रो जसरी जुन ट्राफिक छ हाम्रो अहिले रसुवा जाने नाकोट जाने त्यसको लागि चाहिँ हामीसँग भएको एक्रो ब्रिजहरूले चाहिँ मजाले लङ टर्मै यसले सर्भिस दिन सक्छ।
9: विशेष गरी भनौँ न सडक यता पुलहरू चाहिँ अलिकति दिगो रूपमा कहिलेसम्म बनिसक्ला, मुख्य बाटोहरू चाहिँ बाटो र पुलहरू चाहिँ कहिलेसम्म बनिसक्ला?
8: अहिले चाहिँ हाम्रो टार्गेट भनेको दसैँ अगाडिसम्म रसुवा गाडी टच गर्ने, मेन हाइवे त सिङ्गल ट्र्याक खोलेर भए पनि भनेर हामी त्यसमा लागेर आएका छौँ। त्यस बाहेक हाम्रो जुन बेत्रावतीदेखि मैलम हुँदै च्याप्रोबेसी जोड्ने जुन त्रिशुली कोरिडोरकै अर्को बाटो छ जहाँ हाइड्रो पावरहरू पनि छन्, त्यसको लागि चाहिँ सेकेन्ड फेजमा दसैँ पछाडि चाहिँ त्यताको काम सुरु गर्छौँ।
4: उनी थिए सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेपाले, साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
10: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
4: अब पहिरोबाट जोगिने बारे एउटा जानकारी।
11: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
4: पूर्व तयारी जरूरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
11: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
4: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा, टर्च, ब्याट्री, महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
11: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
4: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
11: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
4: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ।
10: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी गहिरो आघात पश्चात मनभित्र उब्जने भावना कसरी बुझ्ने भन्ने विषयबारे विजय गजमेरबाट सुनौ।
12: एकछिन रोकिनुहोस्, वरपर हेर्नुहोस्, लामो सास फेर्नुहोस्, आफैलाई सोध्नुहोस्, आज म कस्तो महसुस गरिरहेको छु। कुनै दिन हामी शान्त, सकारात्मक र आशावादी महसुस गर्न सक्छौ। आफ्ना प्रियजनहरूसँग बिताएका दिन हामीलाई आकाश उज्यालो भए जस्तो लाग्छ। हामी त्यस्तै दिनका लागि बाँच्छौ, तर केही दिन त्यति उज्यालो हुँदैनन्। हामीले आफ्ना वरिपरि आकाश खसे जस्तो लाग्ने दिन पनि महसुस गरेका छौ। डर, रिस, असहायपन, दुःख, पीडा, यस्ता भावनाले हाम्रो शरीर र मस्तिष्क दुखाउन सक्छन्, पेट दुख्न सक्छ, थकान, अनिद्रा र हामीलाई दुःख लाग्न सक्छ, अनि कहिलेकाहीँ केही महसुस गर्दैनौ, पूरै भाव शून्य। डरले भरिएको संसारमा युवा हुनु सजिलो छैन। त्यहाँ हामीले देख्ने, सुन्ने र महसुस गर्ने कुराहरू स्वीकार गर्न गाह्रो हुन्छ। तपाईँलाई आफू अरू मानिसका लागि बलियो वा साहसी बन्नुपर्छ जस्तो लाग्न सक्छ। आफूलाई किन यस्तो महसुस भइरहेछ वा अरूभन्दा फरक प्रतिक्रिया दिइरहनु भएको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। त्यस्ता कठिन समयमा सहयोग गर्न र आफूलाई कसरी राम्रो महसुस गर्ने भन्ने बताउन हामी यहाँ छौं। पहिलो, सम्झनुहोस् कि यी सबै भावना सामान्य हुन्। यस्तो महसुस गर्नेमा तपाईँ एक्लो हुनुहुन्न र तपाईँ सधैँ यस्तो महसुस गरिरहनु हुने छैन। मदद हुन्छ भने आफूलाई कस्तो महसुस भइरहेको छ भनेर बुझ्न केही समय निकाल्नुहोस्। भावनालाई दबाएर व्यवस्था गर्नु सजिलो लाग्न सक्छ, तर तिनीहरूको सामना गर्नु र आफूलाई महसुस भएको कुरा अरूसँग भन्नु उपयुक्त हुन्छ। कसैसँग कुरा गर्नुहोस्, साथी, अभिभावक, विश्वासिलो वयस्क, शिक्षक वा समुदाय।

0: आफ्नो डर चिन्ता वा पीड़ा अरूसँग बाँड्दा त्यसको सामना गर्न अनि आशा र विश्वासमा केन्द्रित हुन सकिन्छ। खोज्ने हो भने यी कुरा सधैँ पाउन सकिन्छ। त्यसका लागि आफूलाई सहयोग गर्नेहरू खोज्नुहोस्। खेलिरहेका बालबालिका हेर्नुहोस्। आफूलाई शान्त बनाउने जेसुकै कुरा हुन सक्छन्। पढ्ने, चित्र बनाउने, खेल्ने, प्रार्थना गर्ने, कहिलेकाहीँ आफ्नै मनमा शान्ति खोज्नु असम्भव जस्तो लाग्न सक्छ, तर पाउनुहुनेछ। सधैँ सूर्य फेरि उदाउनेछ।
1: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: कम भएको छ। पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रैसँग हिँडडुल गर्न सक्छु। पहिल्यै ट्रमा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ, उहाँले भन्नुभयो। यस्तै केही महिना अघि रूखबाट लडेर घाइते हुनुभएका दीपक भुजेललाई लामो समयसम्म दुखाईले सतायो। विभिन्न प्रकारका दुखाई कम गर्ने औषधि सेवन गर्दा पनि दुखाई सहन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा पुग्नुभयो। चिकित्सकको सल्लाह अनुसार दुखाई कम गर्ने उपचार पाएपछि अहिले उहाँको दुखाई धेरै कम भएको छ। धेरै समयदेखि दुखाई थियो, पेन किलर खाँदा पनि ठिक नभएपछि ट्रमा सेन्टरमा उपचार गराए, अहिले धेरै आराम भएको छ, उहाँले भन्नुभयो। राष्ट्रिय ट्रमा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई तीन महिना भन्दा बढ़ी समयसम्म रहयो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले तीन महिना भन्दा बढ़ी समयसम्म दुखाई रहयो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड़ दिनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छ?

0: यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
1: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
2: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
1: हामीले राजा च्याउ त्यसै भनेको हो र।
3: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाव।

0: अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बाढ़ी भन्दा ठूलो हल्लाले थलियो पर्यटन शीर्षकमा खबर छ। वर्षा भुटेपछि बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ। तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको छ। देशका 80% भन्दा बढ़ी पर्यटकीय क्षेत्र र पदमार्गहरू सुरक्षित र खुल्ला भए तापनि गलत सूचनाका कारण हजारौं विदेशी पर्यटकले बुकिङ रद्द गर्दा स्थानीय अर्थतन्त्र र व्यवसाय समेत संकटमा परेका छन्। भौगोलिक दूरीका हिसाबले हेर्ने हो भने भोटेकोशी र सुदूरपश्चिमको विकट हुम्ला स्थित हिल्सा नाकाका बीचमा 100 किलोमिटरको फरक छ। तर भोटेकोशीमा आएको भीषण बाढ़ीको खबर जब अन्तर्राष्ट्रिय संचार माध्यम र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो, त्यसको अनौठो र नमिठो त्रास सुदूरपश्चिमको हिल्सा नाकासम्म पुगेर ठोकियो। मानसरोवर कैलाश यात्राका लागि हजारौं भारतीय तीर्थयात्रीहरूका लागि प्रमुख प्रवेशद्वार मानिने हिल्सामा यति बेला पर्यटकीय चहलपहल हुनुपर्नेमा पर्यटकहरू यात्रा रोकेर सुरक्षित हुनतर्फ लागेका छन्। बाढ़ी मध्य नेपालमा आएको थियो, तर त्यसको अदृश्य तरंगले हुम्लाका पर्यटन होटल विमान सेवा हेलिकप्टर र भारी बोकेर जीवन धान्ने भरियाहरूको रोजीरोटी समेत खोसिदिएको छ। मानसरोवर कैलाश यात्राका लागि मेदेखि सेप्टेम्बरसम्मको समय उत्तम मानिए पनि अगस्त र सेप्टेम्बरलाई मुख्य सिजन मानिन्छ। तर भोटेकोशीको बाढ़ीपछि सिंगो नेपाल नै ठप्प भएको गलत सन्देश ज्यादा सेप्टेम्बर अन्तिमसम्मका लागि बुकिङ गराएका करिब 4,000 भारतीय तीर्थयात्रीहरूले आफ्नो यात्रा रद्द गरेका छन्। त्यस्तै बाढ़ी र पहिरोको बेल मनसूनसँगै बगेर गयो, तर त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल ध्वस्त भयो भन्ने गलत सूचनाको बाढ़ीले सिंगो देशको पर्यटन अर्थतन्त्रलाई नै स्वतर बनाएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपालका अनुसार सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा र डोल्पा जस्ता 80% भन्दा बढ़ी पर्यटकीय क्षेत्र पूर्ण सुरक्षित र खुल्ला छन्। तर बाढ़ीका तस्विर र अतिरंजित हल्लाका आधारमा हजारौं विदेशी पर्यटकले ऐन सिजनको मेन सिजनको मुखैमा बुकिङ रद्द गर्दा आर्थिक क्षतिका साथै त्रासको मनोवैज्ञानिक बाढ़ीले नेपालको आर्थिक मेरुदण्ड मानिने पर्यटन क्षेत्रलाई नै धराशायी बनाएको छ। पश्चिम नेपालको पर्यटकीय मुटु मानिने मनाङमा भने बाढ़ी र पहिरोले स्थानीय पूर्वाधारमै ठूलो वज्रपात पारेको छ। लमजुङ हिमालको आधार शिविरबाट बगेर आएको गटे खोलाले ल्याएको लेद र ढुंगाका कारण मर्स्याङली नदीको बहाव समेत ठुलिन पुग्यो। नदीमा पानीको सतह वात्तै बढ़ेपछि चामे बजारको मुख्य मोटरेबल पुल पानीमा डुबेर मर्स्याङली नदी आफ्नो पुरानो बाटो छाडेर पुलको दायाँ बायाँबाट बग्न थाल्यो। यसले माथिल्लो मनाङ जोड्ने मुख्य सड़क सम्पर्क 4 दिनभन्दा बढ़ी समयसम्म पूर्ण रूपमा विच्छेद हुन पुग्यो। त्यस्तै कड़ालीमा पनि यसको उस्तै प्रभाव परेको छ। असोज महिना कड़ालीका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढ़ने समय हो। मुगुको राराताल, हुम्लाको मानसरोवर र डोल्पाको सेफोक सुन्डो घुम्न देशका विभिन्न ठाउँबाट पर्यटक कड़ाली पुग्ने गर्छन्। यही समयमा सुर्खेतदेखि दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुसम्मका सड़क छेउका होटल तथा रेस्टुरेन्टमा पर्यटकको भीड़ हुन्थ्यो। तर यस वर्ष भने निरन्तर वर्षा, बाढ़ी र पहिरोका कारण कड़ालीको पर्यटन क्षेत्र प्रभावित भएको छ। पर्यटकीय गन्तव्य जाने मुख्य सड़कमा पटक पटक अवरोध भएपछि आन्तरिक पर्यटकको अनुमान घटेको छ भने होटल व्यवसाय समेत सुनसान बनेका छन्। विगतका वर्षमा असोज लागेसँगै कड़ाली राजमार्गमा पर्यटक बोकेका सवारी साधनको चाप बढ़ने गरेको थियो, तर अहिले सड़कमा नयाँ पर्यटक बोकेका गाड़ी निकै न्यून देखिन्छन्। अस्थायी प्रहरी चौकी खुलालुमा कार्यरत ट्राफिक प्रहरी ओम ढकालले भने यस वर्षको असोजमा कर्णाली राजमार्गमा गुड्ने गाड़ी तथा मोटरसाइकलहरूमा पर्यटकको चहलपहल देखिएन। भारी वर्षाका कारण बाढ़ी र पहिरोले एक दिन सड़क खुल्ने अर्को दिन बन्द हुने अवस्थाले त्यहाँको पर्यटक आगमन समेत निकै प्रभावित बनेको छ।
3: स सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भूमिकालाई लिएर अन्य न्यायाधीशहरूले आलोचना गरेका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले मध्यरातमा उठाएको घटनाबारे छलफलका लागि सोमबार दुई घण्टा चलेको बैठकमा अधिकांश न्यायाधीशहरूले शर्माले नेतृत्व सम्हालेपछि अवस्था बिग्रिँदै गएको भनेर आलोचना गरेका हुन्। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउको विषयमा धारणा बनाउन बसेको बैठकमा अघिल्ला प्रधान न्यायाधीशहरूको कार्यकालमा मौन रहने पूर्व प्रधान न्यायाधीश जबरा डाक्टर शर्माको पालामा एकाएक सक्रिय हुनु संयोग मात्रै नभएको भन्दै न्यायाधीशहरूले प्रधान न्यायाधीशसँग जवाफ माग गरेका हुन्। यही समयमा जबरा विरूद्धको रिट खारिज भएर उहाँले पेन्सन पट्टा पाउने बाटो खोल्नुलाई पनि कतिपयले शंकास्पद भएको बताएका छन्। प्रधान न्यायाधीश शर्माको भूमिका उप न्यायाधीशहरूको आलोचना शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यो सँगै सरकारी विज्ञापनमा विभेद विरूद्धको फैसला कार्यान्वयनको माग गर्दै निवेदन दर्ता उपशीर्षकमा अर्को खबर छ। सरकारी विज्ञापन निजी मीडियालाई विभेद नगर्न दिएको सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन नभएको भन्दै फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दायर भएको छ।

0: नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। अब सामाजिक सुरक्षा भत्तामा सीमित सोचबाट माथि उठेर स्वास्थ्य, आवास, हेरचाह, सुरक्षा र ज्येष्ठ नागरिक मैत्री सेवा सहितको दीर्घकालीन योजना बनाउने बेला भइसकेको छ। काठमाडौँ डल्लुका 79 वर्षीय राजबहादुर मानन्दन विगत 13 वर्षदेखि काठमाडौँको एक हेल्थ केयरमा बस्दै आएका छन्। उनका छोरा अमेरिका र छोरी अस्ट्रेलियामा छन्। झण्डै 60 वर्षको उमेरसम्म अध्यापन गरेका मानन्दनले छोराछोरीलाई अध्ययन गराएर विदेश पठाए। उनकी श्रीमती बाथरोगबाट पीड़ित थिइन्। श्रीमतीको हेरचाहका लागि उनी हेल्थ केयरमा पुगेका थिए। श्रीमतीको निधन भएपछि पनि उनी त्यहाँ बस्दै आएका छन्। छोराछोरी वर्ष दिन जतिमा भेट्न आइरहन्छन्। यता बसेदेखि नै यतै रमाइलो लाग्छ उनले भने। उमेर बढ्दै गएपछि स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र एक्लै बस्न कठिन हुने भएकाले आफू हेल्थ केयरमा बसिरहेको उनले बताएका छन्। 68 वर्षीय रामप्रसाद श्रेष्ठको अवस्था पनि उस्तै छ। उनका दुई छोरा अस्ट्रेलियामा छन्। मुटुरोगी श्रेष्ठ हालै शल्यक्रिया गरेपछि नियमित हेरचाह आवश्यक भएकाले हेल्थ केयरमा आएका हुन्। नेपालको जनसंख्यामा ज्येष्ठ नागरिकको हिस्सा निरन्तर बढ़िरहेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या 29,77,318 छ। यो कुल जनसंख्याको 10.21% हो। एक दशक अघि 2068 जनगणनामा ज्येष्ठ नागरिकको संख्या 8.1% थियो। सरकारको ज्येष्ठ नागरिक लक्षित प्रमुख कार्यक्रम सामाजिक सुरक्षा भत्ता हो। हाल 70 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मासिक 4,000 रूपियाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। साबिक कर्णालीका 60 वर्ष पुगेका नागरिक तथा देशभरका दलित ज्येष्ठ नागरिकका लागि मासिक 2,660 रूपियाँ भत्ताको व्यवस्था छ। विश्व स्वास्थ्य संगठनका अनुसार समुदायमा बस्ने 60 वर्ष माथिका करिब 6 मध्ये 1 ज्येष्ठ नागरिकले हरेक वर्ष कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्ने गरेका छन्। हेल्थ होम केयर अध्यक्ष डाक्टर लोचन श्रेष्ठका अनुसार युवाहरू विदेशी क्रम बढ़ेसँगै बाबुआमाको हेरचाहमा समस्या देखिएको छ। त्यसैले नेपालमा ज्येष्ठ नागरिकको उचित हेरचाह र संरक्षणको व्यवस्था आवश्यक छ। त्यस्तै ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेले भन्छन् मासिक भत्ताले निम्न आय भएका ज्येष्ठ नागरिकलाई राहत मिलेको छ तर यसले समग्र प्रणालीलाई सम्बोधन गर्न सक्दैन। त्यसका लागि राज्यले स्थानीय स्तरबाट अध्ययन गर्नुपर्छ। नेपालमा यसरी ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ़िरहेको छ तर बुढ़ौली व्यवस्थापनका लागि राज्यको तयारी त्यसअनुसार विस्तार भने हुन सकेको छैन। परिवारको संरचना बदलिँदैछ, युवा पुस्ता विदेशिँदैछ भने सन्तानले नै ज्येष्ठ नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। बुढ़ौलीतर्फ नेपाल छैन राज्यको तयारी शीर्षकमा यो खबर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको दीर्घकालीन विकास र औद्योगिकीकरणका लागि दलीय राजनीति भन्दा बढ़ी नीतिगत सुधार तथा नयाँ विचारमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गर्नुभएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरिएको विशेष छलफलमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक तथा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग परामर्श गर्दै आफ्नो ज्ञान, सिप र अनुभवको अधिकतम उपयोग देशहितमा गर्न आग्रह गर्नुभएको हो। बुधबार मध्याह 12 बजेदेखि दिउँसो 2:15 बजेसम्म चलेको 2.25 घण्टा लामो छलफलमा विभिन्न राजनीतिक दलका गरी 17 जना सांसदहरूको सहभागिता रहेको थियो। छलफलमा नेपाली कंग्रेसका तर्फबाट रसुवाका सांसद मोहन आचार्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको उपस्थिति रहेको थियो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकाले ती दलबाट प्रतिनिधि सहभागी नगराइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाह स्वयं पनि सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुनुहुन्छ। विज्ञता अनुसार विकासमा योगदान दिन सांसदहरूलाई प्रधानमन्त्रीको आग्रह शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: अधिवेशन अन्त्य गरेर फेरि अध्यादेशको तयारी शीर्षकमा खबर छ। संघीय संसदको चालू अधिवेशन यसै साता अन्त्य हुँदैछ। लगत्तै निजामती सीमासँग सम्बन्धित र थप केही विषयमा अध्यादेश ल्याएर अर्को अधिवेशन एकैपटक पुष्मा बोलाउने सरकारको तयारी छ। मन्त्री परिषदको बैठकले मंगलबार संघीय निजामती सेवासँग सम्बन्धित विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गर्यो। त्यस अनुसार भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताको तयारी गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार बिहिबार विधेयक दर्ताको तयारी छ। तयारी अनुसार विधेयक दर्ता भए पनि संघीय संसदको चालू अधिवेशनमा थप अगाडि बढ़ने छैन किनभने यसै साता संघीय संसदको चालू अधिवेशन समेत अन्त्य गरिँदैछ। नेताहरूका अनुसार सरकारले संघीय संसदको चालू अधिवेशन यही असोज 16 गते अन्त्य गर्दै